0: दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टर द्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
2: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 0385223360।
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
0: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नु भयो?
6: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
6: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198-198।
1: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
7: सूचना।
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
9: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
10: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो।
11: तै तै काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
10: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
11: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्न थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
12: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
13: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
0: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
0: सूचना
14: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
15: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
14: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, AC, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
16: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715। सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
7: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
0: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
7: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
0: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
7: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नसा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
0: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
7: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9869-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
17: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
18: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 32 गते बिहीबार, सन 2026 जुलाई 16 तारीख असार शुक्ल पक्षको द्वितीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदको बजेट अधिवेशनमा 45 विधेयकको लक्ष्य रहे पनि चारवटा मात्रै आए। प्रतिनिधि सभा बैठक 15 दिनलाई रोकियो। प्रदेशमा कांग्रेस एमाले सहकार्य धरापमा।
0: सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै, अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाइने।
1: बैंकमा ऋण दिन मिल्ने रकम लगातार बढ़दो, लक्ष्य अनुसार विकास बजेट खर्च हुन नसक्दा विकास निर्माण सुस्त। व्यवसायीलाई साझेदारका रूपमा लिन सरकारलाई विज्ञको सुझाव।
4: निर्माण व्यवसायलाई चाहिँ विकासको साझेदार त्यो रूपमा लिनुपर्छ। नियम कानूनहरू चाहिँ व्यावहारिक समस्या समाधान गर्ने किसिमको व्यवहार बुझेका नियमहरू चाहियो क्या।
0: क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डडेलो तीव्र बन्दै, धुवा अमेरिकातर्फ फैलँदै, सतर्क रहन स्वास्थ्य अधिकारीहरूको आग्रह।
1: र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कानूनको स्नातक तह BA LLBमा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ लॉ मा 5 वर्षे कानून विषय BA LLB मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस 2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ लॉ भरतपुर 12 गोन्द्रेङ चितवन। फोन नम्बर 056420064 9846 35 54 91 97 67 96 70 00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
5: फोन 056494333 4935555।
6: काया कैरनमा अब खबरको सिलसिला। सुशासन र समृद्धिको तीव्र जनआकांक्षालाई पूर्ति गर्न बढ़ी भन्दा बढ़ी कानून बनाउने लक्ष्य लिएको सरकार विधेयक निर्माणमा पछाडि परेको छ। वैशाख 28 शुरू भएको चालू बजेट अधिवेशनमा कम्तीमा पनि 45 विधेयक ल्याउने लक्ष्य राखेको सरकार 8 सीमित भएको छ, जसमध्ये 4 अत्याधेश प्रतिस्थापन विधेयक छन्। 4 मात्रै नियमित विधेयक रहेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच प्रतिनिधि सभाको बैठक 15 दिनका लागि स्थगित भएको छ। सभामुख डोल प्रसाद अरियालले हिजोको बैठकमा अर्को बैठक साउन 14 गते बस्ने घोषणा गर्नुभएको छ। यस्तै सरकारले आउँदो आर्थिक वर्ष 2083-84 कानून सुधार र निर्माण वर्ष ल रिफर्म इयरका रूपमा घोषणा गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आउँदो वर्ष निर्माण र परिमार्जन गरिने 166 विधेयकहरूको सूची हिजो संघीय संसदमा बुझाउँदै कानून निर्माण वर्षको घोषणा गरेको हो। यसैबीच विपक्षी 4 दलले सुकुम्बासी व्यवस्थापनका लागि साझा धारणा बनाउन सार्वजनिक महत्वको प्रस्ताव ल्याएका छन्। वास्तविक भूमिहीन दलित सकुम्बासी तथा अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका विषयमा छलफल गराउन भन्दै कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृतिले हिजो संसद सचिवालयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।
7: नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्ता सहकार्य संकटमा फरेसँगै 7 प्रदेश सरकारहरू धर्मराएका छन्। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त भई एमाले समर्थन फिर्ता लिएको छ भने कर्णालीमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिने तयारी गरेसँगै नयाँ सत्ता समीकरणको कसरत तीव्र बनेको छ। 7 प्रदेशमा नयाँ सरकार गठन वा निरन्तरताका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपा निर्णायक शक्तिका रूपमा उभिएको छ। पछिल्लो समय कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्व आलोपालोको सहमति कार्यान्वयन हुनुपर्ने अडानका कारण यो संकट निम्तिएको हो। पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग एमाले नेतृत्वबीच भएका सम्वादहरू सकारात्मक नभएपछि कांग्रेस एमालेसँगको गठबन्धन तोडेर नयाँ बाटो तय गर्ने तयारीमा जुटेको छ।
6: सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम तत्काल अगाडि नबढ़ाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपधुज निरौलाको एकल इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएपछि अब आयोगका सबै काम कारवाही रोकिने भएको छ। यसैबीच सम्पत्ति छानबिन आयोगको संवैधानिकता परीक्षण सम्बन्धी विवादमा राय दिन 4 कानूनका विज्ञको नाम सर्वोच्च पठाइएको छ। सर्वोच्चको पूर्वादेश अनुसार कानून व्यवसायहरूको छाता संगठन नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशन नाम पठाएका हुन्।
7: सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएसँगै अहिले अधिकांश सरकारी कार्यालयहरूमा सेवा प्रवाह सहज बन्दै गएका छन्। यसैगि अत्यावश्यक सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग, भूमि प्रशासन कार्यालय, साबिकको मालपोत नापी, यातायात कार्यालय लगायतका निकायहरूमा अहिले सेवा सहज र प्रभावकारी बन्दै गएका छन्। यसैगरी कार्यकक्षमा प्राय नभेटिने कतिपय कर्मचारीले अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन्। अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजाका आधारमा बनाइने भएको विगतमा कर्मचारीको कार्य सम्पादन गर्ने क्रममा कार्यालय प्रमुखले राम्रा र नराम्रा कर्मचारीलाई कार्य सम्पादनको अंक प्रदान गर्दा समान व्यवहार हुँदै आएकोमा अबदेखि कर्मचारीको मूल्याङ्कन कार्य सम्पादनमा आधारित भएर मात्र गरिनु भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै संघीय प्रदेश र पालिका तहलाई पत्राचार गर्दै कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा कार्य सम्पादनमा आधारित मूल्याङ्कन प्रणाली लागू गर्न आग्रह गरेको खबर गोर्खा पत्रमा छ।
6: काया कैरनमा अर्थतन्त्र सुधारको उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
8: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनिसिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
5: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन संचालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
8: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
5: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
8: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
5: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारणसहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
8: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
9: Better appliances का AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। Better appliances, बेचरको बानी लाग्छ। Uhi celebration, it's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mini sabai generation! Himstar TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra 1 barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
10: Himstar for a complete home. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदको बजेट अधिवेशनमा 45 विधेयकको लक्ष्य रहे पनि 4 वटा मात्रै आए। प्रतिनिधि सभा बैठक 15 दिनलाई रोकियो। प्रदेशमा कांग्रेस एमाले सहकार्य धरापमा। सुकुम्बासी व्यवस्थापनको लागि विपक्षी दलले ल्याए सार्वजनिक महत्वको प्रस्ताव। सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। चालू आर्थिक वर्ष सकिन 1 हप्ता मात्र बाँकी रहँदा असार 25 गतेसम्म बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम अधिक तरलता थुप्रिएको छ। न्यून कर्जा माग र बढ़िरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालू वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढ़ेको देखिन्छ। बढ़न नसकेको बजार माग, सुस्त आर्थिक गतिविधि, 42% मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन भइरहेको, उकालो लाग्न नसकेको शेयर बजार लगायतका कारण बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी थुप्रिएको जानकारहरू बताउँछन्। पछिल्लो 3 वर्ष तरलता बढ़ी देखिए पनि यो वर्ष तरलताको परिमाण धेरै छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यही असार 25 सम्म बैंक तथा वित्तीय संस्थामा झण्डै 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप 82 खर्ब 67 अर्ब छ। यही अवधिमा कर्जा निक्षेप अनुपात सीडी रेशियो 71.29% छ। राष्ट्र बैंक अन्तर्गतको अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिलसेनाका अनुसार बाह्य सूचक र रेमिट्यान्स बढ़नाले निक्षेप वृद्धि भएको हो र तरलता व्यवस्थापनमा थप चुनौती देखिएको हो। यसैबीच सरकारले खरिद आह्वानको समय घटाउनेदेखि पेशकी रकम दुरूपयोग गरे फौजदारी कार्यवाही गर्नेसम्मका प्रावधान समेटेर सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधन गरेको छ। निर्माण व्यवसायीले बारम्बार उठाउँदै आएका मूल्य समायोजनका विषय पनि ऐनमा समेटिएको छ। संशोधित ऐनको दफा 58(k)(3) सार्वजनिक निकायबाट उपलब्ध गरिएको पेशकी लगायतको रकम वर्णियतपूर्वक प्रायोजन विपरीत खर्च गरेको देखिए निर्माण व्यवसायी आपूर्तिकर्ता र परामर्शदाताहरूलाई ठगी र कृत्य अन्तर्गत फौजदारी कार्यवाही गरिने उल्लेख भएको खबर कान्तिपुर दैनिकले लेखेको छ।
6: सरकारले चालू आर्थिक वर्षमा विकास बजेट खर्चलाई अपेक्षा अनुसार अघि बढ़ाउन नसक्दा विकास निर्माणका कामले अपेक्षित गति लिन सकेनन्। आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा पनि पूँजीगत बजेट खर्चको अवस्था फेरि निराशाजनक देखियो। हरेक वर्ष जस्तै यस वर्ष पनि आर्थिक वर्षको अन्तिम महिनामा ठूलो परिमाणमा बजेट खर्च गर्ने असारे विकासको प्रवृत्ति दोहोरिएको देखिन्छ। हामीले प्राध्यापक डाक्टर गोविन्द नेपाललाई चालू आर्थिक वर्षको बजेट खर्चलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भनेर सोधेका छौं।
11: वर्ष चाहिँ अलिकति विशेष वर्ष, सुधारको वर्ष भनेर भन्न सकिने अवस्था छैन। ट्रेनमा चाहिँ विगतका वर्षहरूमा जे जस्ता उपलब्धि त्यही त्यस्तै खालको उपलब्धि, तर अझ चालू पुँजीगत खर्च चाहिँ अझ कम भएको जस्तो मलाई लाग्छ।
7: कृषि, पर्यटन, उद्योग र निर्माण क्षेत्रको योगदान अर्थतन्त्रमा कस्तो रह्यो यो विगतदेखि अहिलेसम्म? अबका दिनहरूमा चाहिँ यो क्षेत्र सुधारका लागि चाहिँ गर्नुपर्ने नीतिगत सुधारहरू के हुन्?
11: प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम पनि ल्यायो होइन, त्यसपछि चाहिँ अब यो कृषि रणनीति कार्यक्रम पनि ल्यायो, सबै कुराहरू ल्यायो, तर यी कार्यक्रमहरू उत्साहजनक हिसाबबाट आए त्यसको कार्यान्वयन राम्रोसँग हुन्छ। जसरी तलसम्म जानुपर्ने विभिन्न स्पेशल जोनहरू बनाउने, ब्लकहरू बनाउने भनेर चाहिँ कुराहरू आएको थियो नि, कहाँ के उत्पादन छ त्यसलाई जोड गर्ने, माटो अनुसारको होइन हावापानी अनुसार गर्ने भने त्यो किसिमबाट केही छिटपुट ठाउँमा भएको छ, तर अभियानगत रूप आज हामी कैयौं कृषि वस्तुहरू आयात गर्छौँ, तपाईँलाई पनि थाहा छ। हामीले कृषि वस्तुहरू खाद्यान्न, माछा मासु, तरकारी फलफूलमा त हामी अत्यन्तै आत्मनिर्भर हुन सक्छौ नि. बाहिरबाट आउने उत्पादनहरूलाई पनि नियन्त्रण गर्नुपर्नेछ, आपूर्तिलाई पनि नियन्त्रण गर्नुपर्नेछ र भित्र पनि बन्द गर्नुपर्छ. सब्सिडीहरू चाहिँ सम्बन्धी मान्छेले पाएकै छैन, ठुला ठालुले सब्सिडी कब्जा गरेको छ. के भन्दा यसपालि पनि मल चाहिँ पर्याप्त मात्रामा मल किसानहरूले पाउन सकेन र अब धान बालीलाई त्यसले असर पार्छ.
7: सार्वजनिक खरिद ऐन त्यसै गरी ठेक्का प्रणाली र प्रशासनिक प्रक्रियामा चाहिँ के सुधार आवश्यक छ, जबकि यो अर्थतन्त्रलाई चाहिँ आगामी दिनहरूमा जुन राष्ट्रिय लक्ष्य छ यो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि यो चाहिँ उपयुक्त अथवा अनुकूल बन्दै जाओस्?
11: पहिलो कुरा त सरकारले निर्माण व्यवसायलाई चाहिँ विकासको साझेदार भनेर चाहिँ त्यो रूपमा लिनुपर्छ. यो चाहिँ एकदमै ठग हो भन्ने हिसाबबाट सरकारले लिनु हुँदैन र नियम कानूनहरू चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि व्यावहारिक समस्या समाधान गर्ने किसिमको व्यवहार बुझेका नियमहरू चाहियो क्या. तर त्यहाँनिर खेल्ने ओर्ने गर्छ भने त्यसलाई कारवाही गर्नै पर्छ, त्यसलाई चाहिँ तपाईँको दण्डित गर्नै पर्छ. काम लिएर तपाईँ लापरवाही गरेर तपाईँको मोबिलाइजेसन कस्ट लियो भाग्यो किसिमको जुन अहिले स्थितिहरू छन् कतिपयको, त्यो कुरालाई चाहिँ निर्ममतापूर्वक चाहिँ कारवाही गर्नुपर्छ. तर जो इमान्दार निर्माण व्यवसायहरू छन् जसका चाहिँ जिनुन समस्या छ त्यो समस्याप्रति चाहिँ समस्या समाधान गर्न सरकार चाहिँ त्यसमा चाहिँ प्रतिबद्ध पनि हुनुपर्छ.
7: आगामी आर्थिक वर्षको अन्त्यसम्ममा समग्र रूपमा अर्थतन्त्रमा यो बजेट खर्च चाहिँ असारमा मात्रै सीमित नहोस्, त्यसका लागि के हुन सक्छ कार्ययोजना? यहाँको अनुभवबाट के देख्नुहुन्छ?
11: खरिद ऐनको दोस्रो संशोधन 2083 अन्तर्गत अब चाहिँ एकदमै 30% भन्दा कम बिड गर्ने लो बिडरलाई चाहिँ त्यसको चाहिँ तपाईँको रेट एनालिसिसहरू माग्ने, त्यसै गरी वर्ष दिनभित्र यदि वर्ष दिनभन्दा नाग्छ त्यो प्रोजेक्टको कार्यान्वयन नाग्छ त्यसमा चाहिँ के भन्दाखेरि कच्चा पदार्थ निर्माण सामग्रीको मूल्यमा चाहिँ 10% वृद्धि दिने कुराहरू छ. यसरी चाहिँ निर्माण व्यवसायीको पीर मर्कालाई पनि अलिकति हेर्ने कुरा, प्रोजेक्ट म्यानेजरहरू टिमलाई चाहिँ चेन्ज नगर्ने कुराहरू हिजो पनि थिए तर कार्यान्वयन भएन, अब त्यो कसरी जान्छ यी कुराहरू अहिले छ.
6: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ. काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
12: यही साउन 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
13: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइराइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा.
12: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98550-13-956.

0: Extreme energy drink.
1: के तपाई उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
3: तथा एरोस्पेस कम्पनी एयरबसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान फुलचोक क्याम्पसका 21 जना विद्यार्थी छनौट भएका छन्। उनीहरूले छनौट भएर भारतको बेंगलुरूमा रहेको केन्द्रबाट आफ्नो अन्तर्राष्ट्रिय करियर समेत शुरू गरेका छन्। मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख सुदीप भट्टराईका अनुसार यो वर्ष छनौट भएका विद्यार्थी अहिले बेंगलुरूमा प्रारम्भिक अभिमुखीकरण तथा तालिममा सहभागी रहेका छन्। एयरस्पेसमा एसिया क्षेत्रका नयाँ इन्जिनियरहरूको प्रवेश बिन्दु बेंगलुरू रहेकाले नेपाली विद्यार्थीले पनि त्यहीबाट आफ्नो करियर शुरू गर्ने गरेका छन्। यसपालि छनौट भएका 21 जनाले बेंगलुरू पुगेर काम शुरू गरिसकेका छन्। उहाँले भन्नुभयो, यसअघि पनि हाम्रो कार्यक्रमबाट विद्यार्थी नियमित रूपमा एयरबसमा गइरहेका छन्। भट्टराईका अनुसार शुरूमा एयरबसले विभागसँग प्रत्यक्ष समन्वय गरेर विद्यार्थी छनौट गर्ने गरेको थियो। अहिले पनि प्रक्रिया थप व्यवस्थित र संस्थागत बन्दै गएको छ। छनौट भएका विद्यार्थीलाई एयरबसले प्रारम्भिक चरणमा बेंगलुरूमा तालिम दिन्छ। त्यस क्रममा यात्रा, बसोबास तथा प्रारम्भिक व्यवस्थापन कम्पनीले नै गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो। त्यसपछि उनीहरू कम्पनीको आवश्यकता अनुसार विभिन्न परियोजना तथा देशमा खटिने गरेका खबर कान्तिपुर दैनिकमा छ।
4: अब विदेशको खबर। क्यानाडाको ओन्टारियो प्रान्तमा फैलिएको डडेलो तीव्र बन्दै गएको छ। आगलागीबाट निस्किएको बाक्लो धुवा अमेरिकातर्फ फैलिन थालेपछि दुवै देशमा स्वास्थ्य र जनजीवनमा असर पर्ने चिन्ता बढ़ेको बीबीसीले जनाएको छ। डडेलोका कारण उत्तर पश्चिमी क्षेत्रका धेरै समुदाय जोखिममा परेका छन्। डडेलोबाट निस्किएको बाक्लो धुवाले क्यानाडाको सबैभन्दा ठूलो शहर टोरन्टोलाई ढाकेको छ। हिजो त्यहाँको आकाश पहेंलो देखिएको थियो भने विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरले टोरन्टोलाई केही समयका लागि विश्वकै सबैभन्दा खराब वायु गुणस्तर भएको शहरको सूचीमा राखेको छ। खराब वायु गुणस्तरका कारण टोरन्टोमा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विश्वकप खेल हेर्न आयोजना गरिएका बाहिरी कार्यक्रमहरू रद्द गरिएका थिए। धुवा अब अमेरिकातर्फ फैलिन थालेको खबरमा उल्लेख छ। क्यानाडा र अमेरिकाका स्वास्थ्य अधिकारीहरूले नागरिकलाई सकेसम्म घरभित्र बस्न, बाहिर निस्कने परे कड़ा शारीरिक गतिविधि नगर्न तथा धुवाबाट बच्न आवश्यक सावधानी अप्नाउन आग्रह गरेका छन्।
3: विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफ निकै तनावपूर्ण बन्यो। दुवै टोलीले आक्रामक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरिएको थियो। 55 मिनटमा मोर्गन रोजर्स को आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। त्यसपछि इंग्ल्याण्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गर्यो, तर अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 85 मिनटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नाण्डिजले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरीपछि अर्जेन्टिना झन आक्रामक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेसीकै पासमा लाउतारो मार्टिनेजले हेड मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका छन्। अन्तिम समयसम्म दबाव थेक्न नसकेको इंग्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमी फाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 12:45 स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:45 फ्रान्ससँग खेल्नेछ। खेलकै अर्को प्रसंगमा नेपालले सन् 2028 को T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले T20 विश्वकप र एकदिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेसँगै नेपालले सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको हो।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा पूर्व र मध्य भेगका धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशको हिमाली भेग तथा कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशको तराई भेगको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
3: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समाधान हुन नसकेको निगमको भनाई छ। यसअघि जस्तै पहिलो वर्ग चाराली विराटनगर जनकपुर अम्लेखगंज भलबारी नेपालगंज धनगढ़ी र वीरगंजमा पेट्रोलको भाव प्रति लिटर 149 रूपियाँ 50 पैसा र डिजल तथा मटेरियलको भाव 192 रूपियाँ 50 पैसा कायम गरिएको छ। यस्तै दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोलको भाव प्रति लिटर 196 रूपियाँ र डिजल तथा मटेरियलको भाव 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ पोखरा र दिपालमा पेट्रोलको भाव प्रति लिटर 197 रूपियाँ र डिजल तथा मटेरियलको भाव 195 रूपियाँ नै यथावत राखिएको निगमले जनाएको छ।
4: बजारमा गोलभेडा प्रति किलो 50-60 रूपियाँमा बिक्री भइरहेका बेला आफूहरूले किलोको 8 रूपियाँ मात्र पाएको भन्दै किसानले हिजो काठमाडौँको माइतीघरमा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। किसानलाई किलोको 8 रूपियाँ, उपभोक्ताले 53-45 रूपियाँ मूल्यमा बिचौलियाको मनमौजी शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
3: सरकारले जारी गरेको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 प्रति शैक्षिक परामर्श कन्सल्टेन्सी व्यवसायहरूले असहमति जनाउँदै आन्दोलनको घोषणा गरेका छन्।
4: आउँदो साउन अर्थात भोलिदेखि सेवा व्यवस्थापन ठेक्का प्रणालीबाट कर्मचारी भर्ना गर्ने र ज्यालादारी अस्थायी तथा करारमा कार्यरत सबै कर्मचारीलाई हटाउने सरकारको योजना तत्काल लागू नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालय र आन्दोलनरत करार कर्मचारी बीच हिजो सहमति भई तत्कालका लागि आन्दोलन रोकिएको खबर आजको नागरिक दैनिकले लेखेको छ।
3: साउन दोस्रो हप्ताभित्र अव्यवस्थित तार हटाउन उच्चस्तरीय अन्तर्निकाय बैठकले निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनतर्फ यो निर्देशन गएको हो। जिते हात कालो, हारे मुख कालो।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: संसदको बजेट अधिवेशनमा 45 विधेयकको लक्ष्य रहे पनि चारवटा मात्रै आए। प्रतिनिधि सभा बैठक 15 दिनलाई रोकियो। प्रदेशमा कांग्रेस एमाले सहकार्य धरापमा।
4: सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाइने।
3: बैंकमा ऋण दिन मिल्ने रकम लगातार बढ़दो। लक्ष्य अनुसार विकास बजेट खर्च हुन नसक्दा विकास निर्माण सुस्त। व्यवसायीलाई साझेदारका रूपमा लिन सरकारलाई विज्ञको सुझाव।
4: क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डडेलो तीव्र बन्दै धुवा अमेरिकातर्फ फैलिँदै सतर्क रहन स्वास्थ्य अधिकारीहरूको आग्रह।
3: र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे संसदमा बोल्न भनेर उभिएका छन् अनि एकजना सहयोगी नजिकै आएर भन्दैछन्, यतापट्टिकालाई तर्साउने, उतापट्टिकालाई धम्क्याउने, त्यतापट्टिकालाई घुर्क्याउने अनि अगाडि पट्टिकालाई चाहिँ केही पनि नभन्ने चुपचाप बसिरहने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीमा कंग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत, नयाँ समीकरण बारे चासो, एमाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो।
1: सुर्खेत र सल्यानका विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यमदेखि उच्च जोखिम, सतर्क रहन मौसमविदको आग्रह।
0: खाना पकाउने ग्यास आपूर्तिमा सहज, भरि सिलिण्डर र ग्यास बिक्री शुरू।
1: र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारमा नेपाली कंग्रेसबाट सहभागी 4 जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री एमलाल कर्णेलले राजीनामा स्वीकृत गर्दै रिक्त मन्त्रालय तत्काललाई आफू मातहत राख्नु भएको छ। कर्णेल नेतृत्वको सरकारमा कंग्रेसबाट सहभागी आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजय बुढाले पदबाट राजीनामा दिनुभएको हो। उहाँहरू 2081 साल साउनमा मन्त्री बन्नुभएको थियो। कंग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ समीकरणको चर्चा र चासो पनि शुरू भएको छ। मन्त्रीले राजीनामा दिए पनि नेपाली कंग्रेसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। कंग्रेस संसदीय दलका नेता जीवन बहादुर साईले सरकारलाई दिएको समर्थन कायमै राखेको बताउनु भएको छ। उहाँले राजीनामा दिए पनि हुन सक्ने भन्दै नयाँ सत्ता समीकरण पनि असम्भव नभएको बताउनुभयो।
1: यसैबीच हाम्रा साथी टेकराज केसीले नेपाली कंग्रेसका संसदीय दलका नेता जीवन शाहीलाई समर्थन कायमै राखेर मन्त्रीहरूलाई राजीनामा दिन लगाउनको मुख्य कारण के हो भनेर सोध्नु भएको छ।
2: हामीले त अब सरकारको दिएको समर्थन हामीले फिर्ता लिएको छैन क्यारे होइन, यो के हो भने तपाईँलाई थाहा छ, पहिला नै यो बजेट आउनुभन्दा अगाडि हाम्रो चाहिँ यहाँ कार्यक्रम हुँदा केन्द्रीय कार्यक्रम भएको थियो नि त सुर्खेतमा, त्यो बेलाको कुरा के भएको थियो भने अनि हाम्रो चाहिँ साथीभाइहरूको अलिकति अब आलोपालोको त समय गयो होइन,
3: त्यो
2: आलोपालो हुनुपर्ने हो, के भएको छ पहिलाको सम्झौता अनुसार किन भएन भन्ने कुरा पनि आएको थियो, र त्यसपछि यदि अहिले नै नहुने हो भने मन्त्री भए पनि फेर्नुपर्छ भन्ने कुरा भएको थियो। त्यो बेला मैले के भने होइन, आलोपालोको हिसाबमा पनि मन्त्री फेर्ने कुरामा पनि कि पहिला नै हाम्रो यो आलोपालो हुनुपर्ने माघ फागुनमा नै थियो हो, त्यो बेलै हुनुपर्ने कुरामा अब हाम्रो पनि अब फागुनमा चुनाव भयो, त्यसपछि पार्टीको कुरा त्यही भयो, त्यो भएको हुनाले हामीले अगाडि बढ्ने कुरा रहेन, अनि त्यो बेला चाहिँ अब अहिले नगरौं, बजेट बनिसकेपछि अब साथीहरूलाई मन्त्री अब यहाँ त यस्तो छ नि, रहर त छ त मन्त्री हुने होइन, त्यो भयो भने पनि बजेट पछि गरौँला भन्ने कुरो भएको थियो, अनि त्यो बेला त्यो साथीहरूले ल ठिक छ अब हामी चाहिँ बजेट पास भइसकेपछि हामीले राजीनामा दिन्छौँ भनेर त्यो मन्त्रीज्यूहरूले भन्नुभएको थियो। अनि अस्ति हाम्रो बजेट त 19 गते पास भयो।
3: बजेट पारित भएपछि नेतृत्व छाड्ने पूर्व प्रतिबद्धता थियो भनिएको छ, मुख्यमन्त्री राजीनामा नदिएपछि कांग्रेस बाध्य भएर सरकारबाट बाहिर आएको
2: होइन, अब राजीनामा नदिएको कारणले पनि बाध्य भएर भन्ने कुरा होइन, अब त्यो चाहिँ अब माथि छलफल हुँदैछ भन्ने कुरा होला उहाँहरूको मनसाय पनि, त्यो बाध्यताको कारणले होइन कि हाम्रो साथीहरूले हामीले बजेट अब भइसकेपछि हामी फिर्ता आउँछौँ भनेका थिए, यो त आफ्नै दलभित्र पनि अरू साथीहरूले पनि मौका पाउन मौका दिन चाहन्छु भन्ने कुरो थियो नि त हाम्रो साथीहरूको, त्यो भएर ठिक अब त्यो एउटाले राजीनामा नदिएर त्यो बाटो प्रशस्त त हुँदैन त्यो भन्ने कुराले चाहिँ गरेको, अब उहाँले गरेर नदिएर बाध्यता भएको भन्ने कुरा नि त्यो त माथि अहिले छलफल भइरहेको छ, नत्र त ल तपाईँले यसो गर्नुभयो हामी चाहिँ समर्थन सहित फिर्ता गऱ्यौँ भन्ने भनिन्थ्यो होला नि त होइन।
3: समाचारहरू पनि आइरहेको छ काङ्ग्रेसले 7 वटै प्रदेशमा नेकपा एमाले सँगको सहकार्य तोड्ने भनेर एक खालको समाचारहरू पनि आइरहेको छ, त्यही अन्तर्गतको त्यही सिलसिला अन्तर्गतको त होइन
2: होइन, हामी चाहिँ अरू 6 प्रदेशसँग संलग्न छैनौँ
3: हजुर,
2: कर्णाली प्रदेश तपाईँलाई थाहा छ हाम्रो छुट्टै खालको हुन्छ नै होइन, यो कुरा त अहिले आइरहेछ, हुन सक्छ भनेर राजनीतिमा सम्भावना केही नहुने भन्ने कुरा हुँदैन, हामीले चाहिँ अहिले नत्र त होइन त्यही अन्तर्गत भयो भने हामीले फिर्ता लिइसक्यौँ भन्थ्यौँ होला नि त.
3: यहाँ चाहिँ कर्णालीमा काङ्ग्रेस संसदमा सबैभन्दा ठुलो दल होइन, अब ठुलो दल भएको हुनाले एमालेसँग यदि कुराकानी मिलेन भने अर्को पार्टीसँग पनि सहकार्य गरेर तपाईँले आफू नेतृत्व गरेर सरकार गठन गर्ने गरी त्यो पनि तयारी भइरहेको छ कि?
2: अहिले त्यस्तो केही भएको छैन.
3: हजुर
2: होइन, अब समय अवस्था आयो परिस्थिति भयो भने अब त्यो सोच्नुपर्ने पनि होला. अहिले हामी त त्यस्तो सोचेकै छैन, हामी फिर्ता भयौँ उहाँले पनि अब छलफल गर्नु होला के गर्ने भन्ने कुरा होला होइन, हामीले त्यस्तो सोचेका छैनौँ. तर तपाईँहरूकै शब्दलाई सापटी लिएर जाने भने राजनीति सधैँ सम्भावनाको खेल हो भन्छन्, सम्भावना त हुन सक्छ जे पनि.
3: केही समय अगाडि यो हाम्रो जेएनजी आन्दोलन पनि भयो देशमा, अस्थिरता भयो भनेर यसरी प्रदेश सरकारहरू पनि फेरबदल हुने आलो पालो भागभण्डामा यसरी हुँदा प्रदेशहरू पनि अस्थिर हुने र जनतामा निराशा हुने त्यतातर्फ सोच्नु भएको छैन मान्ने छु?
2: होइन, यसो सुन्नु न, हाम्रो जस्तो प्रदेश कस्तो होला, हामीले अस्थिर भन्ने कुरै होइन.
3: हजुर,
2: बजेट जस्तै सुदूरपश्चिममा बजेट आउनु भन्दा 15-20 दिन अगाडि के अरे सरकार मन्त्रीमण्डल चेन्ज भयो होइन, लुम्बिनीमा गयो, यहाँ पनि गरे, हामीले मानेनौ किनभने एउटा सरकारले बजेट ल्याउँछ हो, बजेट ल्याइसकेपछि बजेट पारित भयो, त्यसपछि अब मान्छेहरूको रिसफल त हुन्छ त मान्छेलाई काम गर्ने गर्ने अब अर्कोहरूले कार्यान्वयन गर्छ, यो भनेको अस्थिर होइन नि त. कामको जस्तै एउटै सरकार भएर त्यो सरकारलाई टिक्न नदिएर त्यस्तो गरेको त होइन, तपाईँलाई थाहा छ यो अहिलेको सरकारको कर्णाली प्रदेशको चाहिँ जुन सरकार छ त्यो त 3 वर्ष चलाए त होइन र पहिला पहिला माथि माथि होइन 5 महिना 6 महिना भयो भयो अनि त्यहाँबाट दुईटा ठुलो दल मिलेर काम गर्दाखेरि र फेरि साथीभाइ पनि 101 हुन्छन् अनि ल हामी पनि हाम्रो पनि क्यापासिटी छ काम गर्ने भनेपछि सल्लाहले गरेको कुरालाई चाहिँ अस्थिर भयो भन्न चाहिँ मेरो आफ्नो शब्द मिल्दैन होइन, सहकार्य सल्लाह गरेर भएको कुराहरू हुन्. त्यहीले पनि के हुन्छ भने सम्झौता भइसकेपछि कुनै कुराको पनि एग्रिमेन्ट भएपछि त एग्रिमेन्ट बमोजिमको काम पनि त हुनुपर्ने होला नि त होइन र.
3: जे होस्, त्योभन्दा अगाडि एमाले र काङ्ग्रेस बीचमा जुन सम्झौता भएको थियो त्यो कार्यान्वयन नभएकै कारण यो अवस्था आएको हो भन्ने निष्कर्षमा हामी पुग्यौँ होइन?
2: त्यसरी पुगे होइन है, हुनुपर्ने हो, त्यो नपुगेको हुनाले होइन. जे भयो भने यदि त्यो नै हुने त्यो सम्झौता अनुसार, सम्झौता भने चाहिँ नेतृत्व परिवर्तन गर्ने भन्ने कुरो हो
3: हो,
2: अनि केन्द्रले होइन अब ठिकै छ नेतृत्व परिवर्तन अरू ठाउँमा हाम्रो आवश्यकता भयो त्यहाँ चाहिँ नेतृत्व परिवर्तन नगरौं मन्त्री मात्र परिवर्तन गरौं भने पनि केही छैन.
3: अब कर्णाली प्रदेश संसदीय दलको नेता पनि हुनुहुन्छ, अब तपाईँले अघि भने जस्तै राजनैतिक सम्भावना खेल हो, यदि अब तपाईँको नेतृत्वमा सरकार गठन गर्नुपर्ने अवस्था आइपर्यो भने योभन्दा अगाडि पनि आज सरकारको नेतृत्व गरेर जानुपर्छ काङ्ग्रेस भनेर योभन्दा अगाडि पनि बहस भइरहेको र केही ढिलाइ भएको भन्ने आइरहेको थियो, अब त्यस्तो अवस्था आयो भने हजुर नेतृत्व लिन तयार हुनुहुन्छ?
2: नेतृत्व गरिरहेको मान्छेले नेतृत्व लिन तयार कसरी नहुँदा त मौका आयो.
1: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश संसदीय दलका नेपाली कंग्रेसका नेता जीवनबहादुर शाही, भेरी खबरसँग कुराकानी गर्दै. उता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेबाट मन्त्री बनेका 4 जनालाई हटाउनु भएको छ. सत्ता साझेदार दल भए पनि नेकपा एमाले आगामी आर्थिक वर्षको बजेट पारित गर्न साथ नदिएको भन्दै मुख्यमन्त्री शाहले एमालेका मन्त्रीलाई बर्खास्त गर्नुभएको जनाइएको छ. मुख्यमन्त्री शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सिंह कार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको हो. प्रदेश सरकारको आगामी बजेट पारित गर्न असहयोग गरेको एमाले प्रदेश सभा सचिवालयका 3 मन्त्रालयको खर्च कटौतीको प्रस्ताव समेत दर्ता गरेको छ. एमालेका 3 प्रदेश सभा सदस्यले खर्च कटौतीको प्रस्ताव दर्ता गराएपछि सत्ता गठबन्धन कंग्रेस र एमाले बीच विवाद सुलिएको थियो.
0: नेपाली कंग्रेसले 7 प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्न निष्कर्षमा पुगेको छ. पार्टीभित्र एमालेसँगको समीकरण तोडेर नयाँ राजनैतिक विकल्प खोज्ने कसरत शुरू भएको छ. कंग्रेस नेतृत्वले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालेको हो. त्यसका 2 मुख्य कारणमा गत वर्षको जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र प्रदेश सरकारमा एमालेको व्यवहारप्रति कंग्रेस असन्तुष्ट हुनु रहेको मुख्य कारण रहेको जनाइएको छ. कंग्रेसले अब सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी समेत गरेको जनाएको छ. त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग हुने समझदारीका आधारमा प्रदेश सरकारको नयाँ रणनीति तय गरिनेछ। दुवै दलहरू बीच समझदारी बने कंग्रेस नेकपासँग मिलेर प्रदेश सरकारमा सहभागी हुने भएको छ। सहमति नजुटे खण्डमा जस्तै प्रदेशमा पनि विपक्षमा बस्ने रणनीति कंग्रेसले बनाएको छ। यसै विषयमा नेपाली कंग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष दाहाल बीच छलफल समेत भएको थियो। कंग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको उकुस मुकुसपूर्ण सहकार्यबाट मुक्त हुन चाहेको बताउनु भएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
4: भर्ना खुल्यो
5: सिटिभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
4: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
5: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू एसी सहितको सुविधा सम्पन्न कलेज भवन उत्कृष्ट शैक्षिक नतिजाको इतिहास
4: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म
5: सम्पर्क कलेज अफ अलाइड नेपालगंज
4: एचए पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी
5: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययन

0: 5 37 546 081 538 260 मोबाइल नम्बर 97 120 91 850 97 120 91 950।
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
0: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-91-960 र 97-6-78-84-566।
4: सबैको मन सुने
5: रेडियो भेरी FM।
6: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा कंग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीले सामयिक राजीनामा दिए, राजीनामा स्वीकृत, नयाँ समीकरणबारे चासो, एमाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो, देशैभर कंग्रेस एमालेको गठबन्धन संकटमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, कर्णाली प्रदेश सरकारले विभिन्न निर्देशनालयको नाम हेरेर फेर गरेर खारेजी तथा मिनिमल्याब केन्द्र तथा तालिम केन्द्रहरू खारेज गरेको छ। प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले अब कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मी कुमार विकलाई थप जिम्मेवारी सहित कामकाजमा खटाउने निर्णय गरेको मन्त्री शाहले बताउनु भएको छ। यसअघि गत जेठ 28 गते बसेको मन्त्री परिषद प्रदेश सरकारको मन्त्री परिषदको बैठकले 6 निर्देशनालय र 3 केन्द्र पुनर्संरचना गर्ने निर्णय पनि गरेको थियो। बैठकले पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय पनि गरेको छ। यस्तै प्रदेश वन निर्देशनालय सुर्खेतका साथै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेत, मानव संसाधन विकास केन्द्र सुर्खेत, कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्र सुर्खेतलाई पनि खारेज गर्ने निर्णय भएको थियो। यसै गरी बैठकले कर्णाली प्रदेश भ्यू भिजन नियमावली 2083 र सड़क मर्म सम्भार निर्देशिका 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
6: नेपाल आयल निगमले हिजोदेखि 14.2 केजीको भेरी सिलिण्डर ग्यास बिक्री गर्न शुरू गरेको छ। यसले निगमले 29 फागुनबाट 7.1 केजीको आधा सिलिण्डर ग्यास दिँदै आएको थियो। निगमले एक सूचना जारी गरेर अब आधा सिलिण्डर भन्दा भरि सिलिण्डर बिक्री वितरण गर्ने बताएको छ र बजारमा भएको अभावलाई पूर्ण रूपमा नियन्त्रण गर्ने समेत जनाएको छ।
1: कर्णाली प्रदेशका सुर्खेत र सल्यानका विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यदेखि उच्च जोखिम रहेको

0: जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सुर्खेत र सल्यानसँगै आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। बाढ़ी विविध विनोद पराजुलीले आज सुर्खेत र सल्यानका विभिन्न ठाउँमा बग्ने साना नदीको प्रवाह बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। यसैबीच मौसमविदले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने पनि अनुमान गरेका छन्। आजदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़ने पूर्वानुमान रहेको प्राजुलीले बताउनु भएको छ। विभागले भारी वर्षा हुने क्षेत्रमा बासिन्दालाई नदी तथा आसपास पहिरो जोखिम स्थान तथा कमजोर भूबनोट भएका क्षेत्रमा रहँदा आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ।
1: गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा पूर्व र मध्य भेगमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यसबीच सप्तकोशीको पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 56 ढोका मध्ये 21 ढोका खोलिएको छ। ब्यारेजका 52 मूल ढोका र 4 नहर गरी 56 ढोका रहेका छन्। पानीको बहाव 150,000 क्यूएस भन्दा माथि पुगेपछि जोखिमको संकेत स्वरूप कोशी ब्यारेजमा रातो बत्ती बल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले बताएको छ। वर्षा याममा विभिन्न ठाउँमा पानी परेका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ। आज पनि देशका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँ, त्यसै गरी तराई मधेशका र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। कोशी, बागमती प्रदेशको हिमाली विभाग, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशको तराई विभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाइएको छ।
0: असार महिनाको अन्तिम दिनसम्म झण्डै 55% धान रोपाई भएको छ। कृषि विभाग बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले अहिलेसम्म देशैभर 55% रोपाई सम्पन्न भएको जनाएको छ। केन्द्रका प्रमुख केशवस देवकोटाले यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको बताउनुभयो। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको भए पनि यस वर्ष पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको हो। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्र रोपाई भएको तथ्याङ्क छ। देशको विभिन्न ठाउँमा पानी परेकाले अब रोपाईले तीव्रता पाउने भएको छ। यता किसानले विगतका वर्षमा जस्तै यसपालि पनि समयमै रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्। मुख्य बालीको सिजनमै मल नपाउँदा उत्पादन घट्ने किसानको चिन्ता रहेको छ। सरकारले मलको चरको अभाव नरहेको दावी समेत गर्दै आएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार 92,500 टन रासायनिक मल मौजातमा रहेको जनाइएको छ। बेलैमा मलको व्यवस्थापन नभए उत्पादन घट्ने र किसान समस्यामा पर्ने भन्दै सांसदले सरकारको ध्यान आकर्षण समेत गराउँदै आएका छन्।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97054-67-993।
6: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, शारीरिक कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
0: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
0: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
0: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
0: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
7: रेडियो भेरी FM।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। प्रतिनिधिसभा बैठक 2 साताका लागि स्थगित भएको छ। हिजो बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोरप्रसाद अर्यालले अर्को बैठक आगामी साउन 14 गते बस्ने बताउनु भएको हो। बैठकमा 3 आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन्। प्रधानमन्त्री बालन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 3 आयोगका प्रतिवेदन पेश गर्नु भएको हो। मन्त्री गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 81-82 र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो। बैठकमा प्रतिनिधिसभा बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 सर्वसम्मतले अनुमोदन समेत गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको महासन्धिलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो।
0: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोलले हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा 1 गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफ भने निकै तनावपूर्ण रहे। दुवै टोलीले कड़ा ट्याकल र आक्रमण खेल्दा रेफ्रीले गोल खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ पुनः शुरू भएपछि खेलको गति समेत फेरियो। 55 मिनटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाउनुभयो। त्यसपछि इङ्ल्याण्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गरे, तर अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 85 मिनटमा कप्तान लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याउनुभयो। बराबरीपछि अर्जेन्टिना झनै आक्रामक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजले हेडर मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जीत सुनिश्चित गर्नुभएको हो। यसले अन्तिम समयसम्म दबाव फ्याँक्न नसकेको इङ्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान पाउने 1 बजे स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। इङ्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान पाउने 3 बजे फ्रान्ससँग खेल्नेछ।
1: खेलकै अर्को प्रसंगमा नेपाल 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कपको सेमिफाइनल पुगेसँगै एसिया कप छनौट भएको छ। मलेसियामा जारी प्रिमियर कपमा जापानलाई 9 विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। जितका लागि 87 रनको सामान्य चुनौती, नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णालीमा कंग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत, नयाँ समीकरणबारे चासो, एमाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो।
1: सुर्खेत र सल्यानका विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यम जोखिम, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह।
0: खाना पकाउने ग्यास आपूर्तिमा सहज, भरि सिलिण्डर ग्यास बिक्री गर्न शुरू।
1: र इङ्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिको लागि स्पेनसँग प्रतिस्पर्धा गर्ने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइटमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी विदा हुन्छौ। नमस्ते।

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नुभयो
4: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
4: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
5: हजुर तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
6: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
5: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-51-960 98-481-19336 र 98-488-29966
3: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
6: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाम न खाजा खान
8: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
6: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
8: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
5: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
6: ल ल त्यसो भए आज त्यहीँ जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
8: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
9: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
10: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसिएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
9: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
10: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
9: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 र 081535151।
10: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।

0: me a
1: extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर. गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ.
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ.
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ. मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227.
4: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ. सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत. फोन नम्बर 083-520-045.
5: रेडियो भेरी एफएम.

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
1: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्र नगर 8, खजुरा, काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्र नगर, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9862-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ, मल, यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने।
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान, सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्र नगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।

0: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ट्ज
1: जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरी एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लगाऊ आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको भेरीगंगा नगरपालिका 5 एमाले मोड स्थित टिप्पर र विद्युतीय गाड़ी ठोकिन जाँदा विद्युतीय गाड़ी चालक सहित गाड़ीमा सवार 11 जना घाइते भएका छन्। हिजो बिहान 9:30 बजेको समयमा नेपालगंजदेखि सुर्खेततर्फ आउँदै गरेको बागमती प्रदेश 01001J03228 नम्बरको विद्युतीय गाड़ीलाई विपरीत दिशाबाट जाँदै गरेको B1K2112 नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका सबैजनाको अवस्था सामान्य रहेको बताइएको छ भने टिप्पर चालक सुर्खेत भेरीगंगा नगरपालिका 6 बस्ने वर्ष 30 का नन्द सिंह खत्री उपचारमा संलग्न रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 81 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 81 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। छ्यानब्बे स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 5,478 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 96 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 5,478 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौ। दायाँ बायाँ मोड्दा समयमै साइलाइटको प्रयोग गरौं। आफूपछि कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचढ़ाउ। सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौ। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौ। सुरक्षित स्थानमा र दाहिने तर्फबाट मात्रै ओभरटेक गर्ने बानी बसालौ। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ। लेन अनुशासनको पूर्ण रूपमा पालना गरौं। आफू बचौ र अरूलाई पनि बचाउ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।

0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के रे के रे, के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रगिरी 3 थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
5: यही साउन 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइराइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
7: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
8: लोक सेवा आयोगका किताबहरू,
7: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
9: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
0: खुसीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू विशी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

नमस्कार, आज म एउटा मलाई अति नै मन पर्ने र आफूलाई मन परेर अरूले पनि पढोस् भन्ने लाग्ने एउटा पुस्तक पनि एउटा अनौठो पुस्तक छ, त्यो रिपोर्टाज भनिन्छ। आजभोलि धेरैजसो कुनै घटना भयो के भयो भने त्यो घटनालाई अब हिन्दीको लवजमा आँखो देखा हालको रूपमा लेख्ने चलन चाहिँ कम छ। मान्छेहरूले ट्राभलग लेख्छन्, स्मरणहरू लेख्छन्, तर कुनै राजनीतिक परिदृश्यलाई मलाई लाग्छ कि नेपालको सन्दर्भमा कियोको ओगुराको जुन 2046 सालको जनआन्दोलनको बारेमा लेखेको छ स्प्रिङ अवेकनिङ, मलाई लाग्छ त्यो किताब कता कता यो फणीश्वरनाथ रेणुको नेपाली क्रान्ति कथासँग मिल्दोजुल्दो छ। फणीश्वरनाथ रेणु 1921 मार्च 4 औरङ्गेई पूर्णियामा जन्मेका हुन्। उनी विशेषतः उत्तर बिहारको बासिन्दा हुन्, तर उनको कोइराला परिवारसँग धेरै ठूलो नजिकको निकट सम्बन्ध थियो। त्यो निकट सम्बन्धका कारणले 2007 सालको क्रान्तिमा प्रत्यक्ष रूपमा विराटनगरको मोर्चामा उनी खटिएका थिए। भारतीय हुन्, समाजवादी आन्दोलनसँग जोडिएका मान्छे हुन्, साहित्यिक रूपमा फणीश्वरनाथ रेणुको नाम भारतमा धेरै ठूलो छ। उनको किताब मैला आँचल जो 1954 प्रकाशित भयो र जसको आधारमा सिनेमा पनि बनेको छ, तीसरी कसम राज कपूर वैदारमानले खेलेको प्रसिद्ध सिनेमा छ, जो गीत संगीतले भरपूर छ र उत्तर भारतको सांस्कृतिक आञ्चलिक ताले भरपूर हामी देख्छौं। तर बीपीसँग उनको भेट 1937 भएको छ, जुन यो मैले आज किताबको चर्चा गर्न खोजिरहेको छु, नेपाली क्रान्ति कथा। त्यसको भूमिका नै बीपी कोइरालाको एउटा आलेखबाट सुरु हुन्छ। तर यो किताब छापिँदाखेरि त्यो आलेख थिएन, र जब रेणुको मृत्यु हुन्छ त्यसपछि आएका संस्करणहरूमा यो रेणु र म भनेर सर्वप्रथम त यो दिनमानमा रेणुको ओबिचोरीको रूपमा बीपीले लेख्नु भएको थियो, र त्यसमा बडो अनौठो प्रसंग उहाँले लेख्नुहुन्छ रेणु को थिए भनेर। बात 1937 की है, मैं ना मुझे याद नहीं, मैं और अपनी पत्नी सुशीला के साथ अपने घर विराटनगर नेपाल जा रहा था। हमारी नई नई शादी हुई थी, हम कटिहार से जोगबनी जाने वाली गाड़ी में सफर कर रहे थे, जोरों की वर्षा हो रही थी। एक स्टेशन में जब गाड़ी खुली तो देखता हूं एक किशोर हमारे डब्बे के बाहर डंडी पकड़कर पावदान पर खड़ा है। गाड़ी साए साए करती हुई द्रुत गति पे दौड़ने लगी। वो युवक भीगकर पानी पानी हो गया था। हमारा डब्बा सेकंड क्लास का था, उन दिनों में राजसी सेकंड क्लास। उस डब्बे में केवल हम पति पत्नी थे। हम दोनों इस उदेड़ बन में थे कि ये नितान्त अपरिचित व्यक्ति डब्बे के अंदर आने दिया जाए कि नहीं। यसरी जो मान्छे रेलको डब्बामा झुन्डिएको छ त्यो तपाईँको प्रकारान्तरमा फणीश्वरनाथ रेणु हुन्छ। त्यो पानीले भिजेको रेलमा झुन्डिएर डुबेको मान्छेलाई देखेपछि सुशीला कोइरालाको मन रहन सक्दैन र उनलाई भित्र आउन भन्छिन्। र त्यो रेणु, फणीश्वरनाथ रेणु, जो पछि गएर प्रसिद्ध चाहिँ लेखक भए, नेपालको क्रान्तिमा 7 सालको क्रान्तिमा संलग्न भए, र उनी नेपालको क्रान्तिमा संलग्न हुँदा उनको डेजिग्नेसन पदावली थियो पीआरओ, पब्लिक रिलेसन अफिसर, जो पछि गएर यो किताबमा त्यो पनि वर्णन गरिएको छ। रेडियो नेपाल कसरी सिर्जना हुन्छ, 7 सालको क्रान्तिमा कुन मोर्चामा कहाँ कसरी लडेका थिए भनेर बडा एउटा रिपोर्टाजको भाषामा उनले लेख्छन्। र फणीश्वरनाथ रेडियो त्यो दिन भेट हुन्छ र एक भित्र डिब्बामा उनलाई बस्नलाई बोलाइन्छ। र यो लेख चाहिँ सर्वप्रथम चाहिँ दिनमानमा छापिएको थियो र अहिले यो किताबको भूमिकामा छ, र नेपालीमा धेरै साथीहरूले अनुवाद गरेर यो छापिएको पनि छ। तर पनि आज मलाई कता कता किताब चर्चामा यो किताब मलाई मन परेको हुनाले, र कुनै व्यक्तिलाई सम्झन मन लाग्यो भने पनि किताबहरू मार्फत सम्झन चाहन्छु। त्यो युवक रेलको डब्बामा बस्छ र त्यो पछि ऊ विराटनगरमा बीपी कोइरालासँग सँगसँगै आउँछ र आएर कोइराला निवासमै बस्छ, र तारिणी प्रसाद कोइराला, जो साहित्यमा धेरै रुचि थियो, तारिणीको साथीको रूपमा विराटनगरमा आउने जाने त्यही घरमा
उसले आफ्नो चाहिँ राजनीतिक संस्कार पनि सिद्धिहाल्छ। कता कता नेपाली पनि बोल्ने, आञ्चलिक भाषा तपाईँको चाहिँ त्यो त्यो एरियाको भाषा बोल्ने र परिवारकै सदस्यमा चाहिँ रेणु बस्छन्, फणीश्वर नाथुहरू जो पछि गएर पद्मश्रीको अवार्ड पनि पाउँछन् र उनको नाउँमा धेरै पुरस्कारहरू पनि भारतमा लेखिएको छ। र मैले विभिन्न समयमा किताब चर्चा गर्ने सन्दर्भमा रेणुको किताबका बारेमा पनि अरू माध्यममा गरिसकेको छु, तर आज यहाँ हामी नेपाली क्रान्ति कथामा मलाई मन परेको सेक्सन्सहरू च्याप्टर्सहरू पढेर तपाईँहरूसँग साझा गर्न चाहन्छु र यो किताबले के बताउँछ र मेरो लागि यो किताब किन महत्वपूर्ण छ भन्ने कुरा, र मलाई महत्व भयो भने सायद यहाँहरूलाई पनि कुनै न कुनै रूपमा आकर्षण गर्न सक्छ र किताबलाई हामीले बुझ्न सक्छौ भन्ने दृष्टिकोणबाट आज यो किताबको चर्चा गर्छु। यो किताबको शुरूआत नेपाली सात सालको क्रान्तिको सेरोफेरो, विराटनगरको मजदूर आन्दोलन र कता कता कोइराला परिवारमा बसेको हुनाले कोइराला परिवारको हरेक सदस्यहरू, विशेष त गरेर पिताजी कृष्णप्रसाद कोइराला जो रेणुले भेट्ने समयमा भेटेको हुन्छन्, तर यो क्रान्तिको समयमा श्री कृष्णप्रसाद कोइराला सशरीर त्यहाँ हुनुहुन्न। आमा दिव्या कोइराला को पनि वर्णन छ, धेरै कम पढ्न पाइन्छ दिव्या कोइरालाको बारेमा, तर यो किताबमा तपाईँ हामीले दिव्या कोइरालाको बारेमा पढ्छौं। कोइराला निवास अहिले एउटा खण्ड जो डाक्टर शेखर कोइरालाले बस्नुहुन्छ त्यो खण्ड पुरानै जस्ताको तस्तै छ। विराटनगर यो किताब पढ्दाखेरि म त विराटनगर बासिन्दा होइन, तर सिङ्गिया खोला, हाट बजार, रंगेली त्यो परिवेश, रेणुको कलमको चमत्कारी नै के हो भने उनले वरिपरिको सामाजिक परिवेश, भौगोलिक परिवेश, धरातलीय परिवेशलाई यसरी वर्णन गर्छन् र व्यक्तित्वको चरित्र पनि बडा अनौठो किसिमले गर्छन्। कुनै मान्छेलाई वर्णन गर्नु पर्यो भने यो किताबमा तपाईँहरूले पढ्नुहुनेछ, कतिलाई चित्त पर्ला नपर्ला, गिरिजाप्रसादको व्यक्तिगत व्यक्तित्वको परिचय, शारीरिक रूपमा कस्तो देखिन्थे त्यो बेलामा, होइन कोइराला परिवारको अन्य सदस्यहरू कस्तो देखिन्थे या मुक्ति योद्धाहरू कस्तो देखिन्थे, जस्तो तपाईँले उनले धेरै रमाइलो किसिमले शहीद यो थिरबम मल्ललाई इन्ट्रोड्युस गर्छन् कि थिरबम मल्ल हेर्नुहोस् है, उनले भेटेको छैनन् किनभने उनी वीरगंजमा को इन्काउन्टरमा अथवा वीरगंजको मुक्ति संग्राममा थिरबम मल्लको मृत्यु हुन्छ, तर उनले थाहा पाउँछन्। तर थाहा पाएपछि उनले एउटा कल्पनाको आधारमा त फोटो देखेको आधारमा भन्छन् थिरबम मल्ल, यो च्याप्टर तीनमा छ, मुक्ति सेना के प्रचार अधिकारीकै सामने एक नेपाली युवक की तस्वीर है प्रिय दर्शन, उन्नत प्रशस्त लदार ललाट ठूलो निधार भएको उदार प्रसन्न मुखमण्डल। हामीले अहिले यो थिरबम मल्लको फोटो जुन पाउँछ नि त्यो हेर्दाखेरि एकदम स्पष्ट ठाडो उभिएको मान्छे होइन, सुडौल शरीर, उन प्रशस्त ललाट भनेको निधार प्रशस्त खुलेको र उदार प्रसन्न मुखमण्डल भएको फोटो हामीले पाउँछौ। जब उनको सामने रेणुको सामने जब थिरबम मल्ल सदात भए भन्ने उनको फोटो आउँछ प्रसारको लागि, उनले यसरी व्यक्त गर्छन्। यसकारण यो राइटिङको दृष्टिकोणबाट पनि विशिष्ट किसिमको राइटिङ मान्छेलाई कसरी गर्ने भन्ने किसिमबाट देखिन्छ। र त्यसमा के छ भने कि यो किताबको अर्को पक्ष के हो भने आजभोलि हामीले बिर्सिसक्यौं क्रान्ति आन्दोलनमा धेरैको सहयोग चाहिन्छ। जस्तो नेपालमा काल एउटा नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण पुस्तकहरू लेख्ने जसले बीपी कोइरालासँग घण्टौं इन्टरभ्यू गरेर किताब लेख्नु भएको छ, पोर्ट्रेट अफ रिभोल्युसनरी, एक क्रान्तिकारी व्यक्तित्व जो साझाबाट पनि छापिएको छ, भोला च्याटर्जी, रिसेन्ट पोलिटिक्स इन नेपाल, यस्तो किताबहरूको लेखक जो भारतीय समाजवादी आन्दोलनमा बनाएर पनि कलकत्ताबाट आएर मुक्ति सेनालाई ट्रेनिङ दिने काम गरिरहेको चरित्र छ भोला च्याटर्जी हामी पढ्न पाउँछौ। गुनादा मुजुमदारको चरित्र यसमा आउँछ। त्यो गुनादा मुजुमदार सामान्य व्यापारी हुन्छन् कलकत्तामा, तर उनले नेपालमा चस्मा व्यापारको निम्ति, जस्तो मलाई अहिले पनि थाहा छ, 6x6 भन्ने हाम्रो सिनासबाट रिटायर्ड भएको डिरेक्टर हुनुहुन्छ निर्मल तुलाधर, उहाँको परिवारसँग चस्माको कारोबार गर्ने हुनुहुन्छ गुनादा मुजुमदार, उहाँले पनि ट्रेनिङ हात हतियार गर्नुहुन्छ। भोला च्याटर्जीले युद्ध फर्मेसन कसरी गर्ने, मोर्चाबन्दी कसरी गर्ने भन्ने अगाडिको कुराहरू गर्छन् भने गुनादा मुजुमदार चाहिँ क्रान्तिमा, त्यस्तै गरेर कुलदीप भाइ, कुलदीप झा, त्यस्तै गरेर विभिन्न चाहिँ तपाईँको करिब करिब 200 छरछिमेकका चाहिँ क्रान्तिकारीहरू विराटनगरमा जम्मा हुन्छन्,
सिंगिया खोलातिरबाट विराटनगरको लागि आक्रमण शुरू हुन्छ। धेरै हात हतियार थिएन, स्टेनगन मसिनगन राणा शाहीसँग हुन्छ, उनीहरूसँग सामान्य गनका आधारमा हातले बनाएका बमका आधारमा र यहाँसम्म कि एउटा तोप धेरै दिनसम्म अहिले त बीपी संग्रहालयमा ल्याएर राखिएको छ, त्यो तोपलाई एउटा गाडीलाई तोप बनाएर क्रान्तिकारीहरूले प्रयोग गर्छन्। बडा अनौठो ऱ्याकट्याग आर्मी जस्तो पनि भनौं, कस्तो किसिमको छ त्यो खालको डिटेल सात सालको क्रान्तिमा धेरै ऐतिहासिक किताबहरूमा त पढ्न पाइन्छ, तर चरित्रगत रूपमा यसलाई एक प्रकारले भन्यो भने लिटरेचरमा एउटा जानर छ जसलाई भन्छ क्रिएटिभ नन फिक्सन। यो नन फिक्सन हो तर क्रिएटिभ, जस्तो त्यो किताबको एउटा महत्वपूर्ण विधामा लेखिएको किताब छ फ्रिडम एट मिडनाइट, जहाँ संवादहरूलाई कल्पना गरिएको छ तर वास्तविकतासँग ढालिएको छ। चरित्रहरू, मैले यो भन्न खोजेको यो होइन कि रेणुले प्रयोग गरेका संवादहरू काल्पनिक हुन्, तर त्यसमा एउटा क्रिएटिभिट रचनात्मकता चाहिन्छ कि दुईटा मान्छे हुँदा गरेको कुरालाई कसरी प्रयोग गर्ने, होइन? किनभने त्यसले गर्दा एउटा लिटरेरी मान्छेले मात्रै इतिहासलाई यसरी सजीव बनाउन सक्छ, किनभने इतिहास कहिले काहीँ लाग्छ एकदम ड्राई हुन्छ, होइन, कहिले के गर्यो भने। तर यहाँ के छ भने, जस्तो हिन्दी जासुस उपन्यास पढेर हुर्केका हामीहरूले बन्दुकको गोली धाए धाए भनेर लेख्छन् क्या यहाँ, होइन, बन्दुक चली धाए धाए दो तरफ से गोलाबारी हुई चिल्ला रहे हैं भनेर यसरी उनले प्रयोग गर्छन्। एउटा रिपोर्टाजको रूपमा यो किताब चाहिँ पढ्न छ, तर त्योभन्दा पनि महत्वपूर्ण के भने कस्ता किसिमका पात्रहरू त्यहाँ थिए। जस्तो फर इक्जाम्पल, एउटा महत्वपूर्ण कुरा के हुन्छ भने राजा त्रिभुवनको जब गणेशमानजी राजा त्रिभुवनलाई एउटा भगाउने किसिमको योजना लिएर यहाँ आउनुहुन्छ काठमाडौँ सात सालको सेरोफेरोमा, र उहाँ पक्राउ पर्नुहुन्छ। क्रान्तिकारीहरूमा बडा एक किसिमको मायुसी दुःख छान्छ कि हाम्रो मान्छे पक्राउ परेर। कलकत्तामा सुवर्ण शमशेर महावीर शमशेरहरू बसेर सुशीला कोइराला पनि उहाँहरूसँगै बसेर त्यसलाई इन्डियासँग राजा जाँदा के गर्ने कसो गर्ने होइन त्यो हेरिरहेको हुन्छ। यो एउटा जीवन्त चित्रण छ, को कहाँ बसेको छ के सोचिरहेका छन् भन्ने कुरा चाहिँ सामान्य भाषामा हिन्दीमा छ, तर यसको नेपाली अनुवाद पनि भएर चाहिँ तपाईँको साझा के प्रज्ञाले छापेको छ भन्ने मैले सुनेको छु, तुलसी भट्टराईले चाहिँ अनुवाद गर्नुभएको छ। त्यो सबै चरित्रहरूलाई हामीले सात सालको मेन जनता आफ्नो ठाउँमा छन्, तर मेन जस्तो जीबी याक्थुममा नेपाल प्रहरीका पहिलो तपाईँको आइजी हुन्, मुक्ति सेनामा कमान्डर थिए जीबी सेना याक्थुम्बा, कस्ता थिए उनको, उनले कस्तो किसिमको कमान गर्थे, कस्तो किसिमको रेस्पेक्ट थियो उनको भन्ने कुरा चाहिँ त्यो बेला लेखिएको तत्कालिक लेखिएको नोटहरूमा बनेको किताब भएको हुनाले विभिन्न मुक्ति सेनाका अधिकारीहरू जस्तो मातृका प्रसाद कमान्डर इन चीफ थिए भनेर भनिन्छ, होइन, मुक्ति सेनाको बिपी होइन कमान्डर इन चीफ मुक्त, तर अहिले हामी सुन्दाखेरि सानो गाँठीको मान्छे तर उनको सुझबुझ चाहिँ नेतृत्व गर्ने कला कस्तो थियो भन्ने कुरा र अचम्म लाग्छ कि पोलिटिकली मोटिभेट भएका युवाहरूले त्यो बेलामा कुनै ठूलो माओको लिटरेचर पढेर क्रान्ति गरेका पनि थिएनन्, वरिपरि कुनै किसिमको चाहिँ सशस्त्र क्रान्ति भएको स्थिति पनि थिएन। तर एउटा कुरा के भने यहाँ देखिँदैन, तर कता कता भारतमा भएको स्वतन्त्रता आन्दोलनको सन्दर्भमा आइएनए इण्डियन नेशनल आर्मी जो सुभाष चन्द्र बोसको मा काम गरेका मानिसहरू थिए, बर्माबाट रिटायर भएर अथवा दोस्रो युद्ध लडेर फर्केर आएका नेपालीहरू थिए, जुन चाहिँ एक सर्भिसमेनहरू थिए, तिनको ठूलो भूमिका देख्छु। नत्र बीपीमा रणकौशलको के ज्ञान हुने, मातृका प्रसादमा रणकौशलताको के ज्ञान हुने, मनमोहन अधिकारीमा के ज्ञान हुने, मनमोहन अधिकारीको बारेमा बडो रोचक प्रसङ्ग छ, त्यो म आज यहाँ व्यक्त गर्दिन, पाठकले आफै पढेर जजमेन्ट गर्न लाई चाहिँ म आग्रह गर्दछु। विभिन्न रोचक प्रसङ्गहरू छन् होइन, किनभने पोलिटिकली सेन्सिटिभ रोचक प्रसङ्गहरू पनि छन्। तर त्यो उनीहरू कसरी त्यो एउटा युद्धको कल्पना गरे र एउटा फौजी अनुशासन र फौजी परिवेश कसरी सिर्जना गरे भन्ने सामान्य सोचबाट र अनुसन्धानबाट बुझ्न सकिँदैन, जो यसले हामीलाई बताउँछ। र धेरैलाई थाहा थियो कि नेपालको मुक्ति सेनाको तयारीका सन्दर्भमा पूर्व सैनिकहरू जो बर्माको फ्रन्टमा लडे, मलेसियाको फ्रन्टमा लगे, प्रथम विश्वयुद्धमा लडे, दोस्रो विश्वयुद्धमा, तर कति थिए त तिनीहरू, को थिए त तिनीहरू, हामीले त्यो देख्न सक्दैनौ होइन। तर पनि के छ भने यो किताबमा त्यो जोडिएर आउँछ बडा रमाइलोसँग, एक प्रकारले धेरै खण्ड चाहिँ तपाईँको कोइरालाहरूको चाहिँ कोइराला भाइहरू गिरिजाप्रसाद, मातृका, तारिणी, केशव
को चाहिँ रोल देखिन्छ। आमा दिव्या कोइरालाले जसरी चाहिँ विराटनगरमा मोर्चा सम्हाल्नुहुन्छ नडराइकन घरमा, किनभने लोग्ने मान्छे कोही पनि छैन विराटनगरमा, घरिघरि चाहिँ बडा हाकिमका मान्छेहरू आउँछन्, तर्साउँछन् तेरो छोराहरूलाई टक्र्या कहाँ छ भनेर भन्छन्, तर उनी दृढ भएर बस्छन् र विराटनगरको हर घरमा उनले के भन्छन् भने युवाहरू छैनन्, स्त्रीहरू मात्रै, र जुन किसिमले महिलाहरूको भूमिका लेखिएको छ त्यो धेरै कम चाहिँ हामी पाउँछौँ। पछिल्लो समयमा नेपालको इन्सर्जेन्सीमा महिलाको भूमिकाहरूको बारेमा लेखेको त देखिन्छ, तर यो चाहिँ 7 सालमा त्यो चेतनाको स्तरको समयमा कसरी, त्यही भएर यो एउटा क्रान्तिको कथा हो, नेपाली क्रान्ति कथा हो, यो क्रान्तिको इतिहास होइन, यो कथा हो कि कस के थियो त भनेर भन्नलाई होइन, किनभने यसमा डेटहरू पनि बडा हेर्दाखेरि उनले सम्झेका आधारमा डेटहरू लेखेका छन्, फुटनोटहरू छैन, पाद टिप्पणी छैन, उनले आफूले देखेको अनुभवका आधारमा र सुनेका कुराहरू उनले लेख्छन्। जस्तो फर इक्जाम्पल, उनी विराटनगरमा छन् तर झापा कसरी कब्जा भयो भनेर बडा ब्युटिफुली लेख्छन्, किनभने झापा कब्जा गर्नलाई बडा हाकिमलाई कसरी बगाइयो, कुन किसिमको प्रोपोगान्डाहरू प्रयोग गरियो र कसरी चाहिँ तपाईँको चाहिँ उनीहरूलाई साधन स्रोतहरूको चाहिँ उपलब्धता भयो भन्ने कुराहरू चाहिँ उनले बताउँछन्। त्योभन्दा पनि के भने यो किताबमा मानवीय सम्बन्धहरूका बारेमा पनि छन्। अहिले जस्तो मैले भने कि एकअर्का साथी ट्रेन्चमा रगत गोली खाएर ढलेको छ, कस्तो किसिमको सम्बन्ध, पहिलो दिन एकजना वीरबहादुर भन्ने साथी चाहिँ ढल्नुहुन्छ होइन सिङ्गिया खोलाको छेउमा, उनीहरूको मनमा के गुज्रिन्छ जब पहिलो दिनमा आक्रमण असफल भएर अक्टोबर महिनाको तिहारपछि साधन स्रोतहरूको चाहिँ उपलब्धता भयो भन्ने कुराहरू चाहिँ उनले बताउँछन्। त्योभन्दा पनि के भने यो किताबमा मानवीय सम्बन्धहरूका बारेमा पनि छन्। अहिले जस्तो

होइन आर्मीमा त्यसलाई रिट्रिट भन्ने शब्द प्रयोग गर्छ होइन अब रिट्रिटलाई हारेर गएको भन्ने कि पराजय भन्ने कि फेरि लड्ने उत्साह कसरी जगाउने भन्ने कि भन्दा त्यो बेलामा कुनै उनीहरू प्रोफेसनल रिभोल्युसनरीहरू नभएको हुनाले र मिलिटरीली प्रोफेसनल मानिसहरूले त्यसलाई अर्गनाइज नगरेको हुनाले शब्दावलीहरूमा पनि बडा कठिन विवादहरू भएको मैले देख्छु त्यहाँ त्यसलाई के भन्ने रिट्रिट बोले या हारेको भनेर भन्ने पराजय भन्ने हामी कसरी फर्किने उत्साह कसरी भरिन्छ भन्दाखेरि यसै सिलसिलामा उनीहरूलाई बीचमा गएर चाहिँ सात गतेको फागुनको आसपासमा उनीहरूलाई होइन हामीलाई त संवादको लागि चाहिन्छ एउटा संवादको चाहिँ माध्यम चाहिन्छ भनेर उनीहरूले एउटा बडा रमाइलो प्रसंग रेडियो नेपाल गठन भएको जो नेपालको अहिले हामी रेडियो नेपाल भन्छौं त्यसको पहिलो डाइरेक्टर नै तारिणी प्रसाद कोइराला हो यो रेडियो नेपाल हो भन्ने उद्घोष चाहिँ कसरी शुरू भयो क्रान्तिको सिलसिलामा त्यो चाहिँ एकफेर यसो पढेर सुनाउँछु हिन्दीमा छ अनि हामीले त्यसमा अलिकति छलफल पनि गरौंला है के गर्ने त रेडियो नेपाललाई संगीत पनि चाहियो र म्युजिक अगाडि के भन्छ तपाईँहरूले ट्युन बजाउनु पर्यो अगाडि धुन बजाउनु पर्यो राइजिङ ट्युन बजाउनु पर्यो के बनाउने होला भनेर चाहिँ उनीहरूले चाहिँ हवाई जहाजबाट चाहिँ इण्डियाबाट चाहिँ ट्रान्समिटर लिएर आउँछन् र भोलिपल्ट बिहानबाट चाहिँ सर्टवेभ 41 मिटर ब्यान्डमा प्रजातन्त्र रेडियो नेपाल सुरु गर्नुपर्छ भन्ने तयारी गर्छन् र यो सूचना चाहिँ मोर्चाहरूमा भैरवासँग बर्दियासम्म टाढा टाढा चाहिँ तपाईँको मेलबाट उनीहरूले चिठीबाट पठाइदिइसकेका हुन्छ तर यो पीआरओ भएको हुनाले पब्लिक रिलेसन अफिसर भएको हुनाले उसलाई बडा कठिन अनुभव गर्छन् अब यो यो सिग्नेचर ट्युन कसरी बनाउने त कसलाई लिएर आउने त भनेर तर उसँग के छ भने एउटा पुरानो भजन मण्डलीको एउटा हार्मोनियम उसले लिएर आउँछन् र साँझ दुईजना भाइ तारिणी प्रसाद र चाहिँ उनीहरू साथी छन् तारिणी प्रसाद र फणेश्वर नाथ रेणु चाहिँ जोगबनीमा गली गलीमा गीत गाउने महिला यस्तो खोज्छन् अनि बडा रमाइलो भन्छन् अलिअलि त्यो अब क्रान्तिको समय हुनाले हामीले अलिअलि रक्सी पनि खाएका थियौँ विस्की पनि खाएका थियौँ रम भन्छन् रम पनि खाएका थियौँ महिला गीत गाउने छ कि छैन भनेर खोज्दाखेरि कतै मान्छेहरूले अन्यथा लिने त होइन यिनीहरू साँझमा स्त्री खोज्दै हिँडे भन्ने किसिमको एउटा रोचक प्रसंग पनि त्यहाँ व्याख्या गर्दै उनीहरू त्यहाँ जान्छन् र फेरि कमान्डरहरूलाई भनिदिए केटाहरू रक्सी खाएर चाहिँ जोगबनी हल्लिरहेछन् भन्यो भने के हुन्छ भन्छन् र उनीहरूले कहाँ कहाँ गएर चाहिँ दुःखी तपाईँलाई खोजेर लिएर आउँछन् लिएर आएर दुसरै दिन शुभ 7:30 पर कोही गायक नै मिला उद्घोषण गर्ने गायक अथवा एनाउन्सर नभेटेपछि वायरलेस विभागकै 2-3 कार्यकर्ताको लेकर जय यात्रा रिहर्सल शुरू किया जय जय क्रान्ति की जय भन्ने आवाज शुरू गरे चीफ अपरेटर त्यो बेला एकजना लामा रहेछन् चीफ अपरेटरले संकेत किया सबसे पहिले उसले कई बार दिस इज प्रजातन्त्र नेपाल रेडियो टेस्टिङ अन 41 मिटर ब्यान्ड दुराया उसले भन्यो टेस्टिङ 41 मिटर ब्यान्ड भनेर भन्यो 8:00 किन 8:00 शुरू गर्ने भनेको थियो कस्तो टाइमको पाबन्दी छ होइन 8:00 हार्मोनियम दुगी तपला कि तालपर यो गीत यो चाहिँ तारिणी प्रसादले पहिलो क्रान्ति गीतको रचना गर्नुभएको नेपाली नेपाली अघि बढ्दै जाऊ क्रान्ति झंगा लिएर यो पछि चाहिँ तपाईँको महिलाको स्वरमा पनि भरिएको छ यो गाउने चाहिँ हाम्रो नोना कोइरालाको बहिनी हुनुहुन्थ्यो उहाँले गीत गाउनुभयो गीत पछि रेडियो नेपालमा अझै पनि छ नेपाली हो अघि बढ्दै जाऊ क्रान्ति झण्डा लिएर को गीतबाट चाहिँ रेडियो नेपाल सुरु हुन्छ तारिणी हार्मोनियम बजाएर आथा इलेक्सन थर्न और दुग्गी ताल दे पा रहा था पियारो मैले चाहिँ आफूले दुग्गी ताल बजाएर डम डम नेपाली त्यो डम डम गरेर नेपाली जय नेपाल प्रजातन्त्र रेडियो नेपाल पर तारिणीका प्रथम अभिवादन तारिणी प्रसादले जय नेपाल फेरि तबला बच्चा डम डम डम डम नेपालीको गीत आउँछ यो प्रजातन्त्र रेडियो नेपाल हो हामी नेपालको मुक्ति क्षेत्रबाट बोल्दैछौ तारिणी नेपालीमै खबर सुनाने लगा यसरी रेडियो नेपाल भएको यो आँखो देखा होइन कुरा चाहिँ त्यसपछि फणेश्वर नाथ रेडियोले चाहिँ हिन्दीमा न्यूज भन्नुभयो त्यो बेलामा चाहिँ हिन्दी थियो र मैले अरू ठाउँमा पढेको छु त्यो बेलामा अङ्ग्रेजीमा न्यूज भन्ने चाहिँ बीपी कोइरालाको कान्छी छोरी कोइरालाहरूको कान्छी छोरी विजयालक्ष्मी कोइरालाबाट चाहिँ त्यो सुरु भयो युआर टुडे लिस्निङ रेडियो नेपाल अङ्ग्रेजीमै समाचार बुलेटिन विजयलक्ष्मी किशोरमी यो कुरा पनि उनले भन्दछ उस दिन नेपाल प्रजातन्त्र नेपाल रेडियोकै फिल्म स्टुडियोकै प्रसारणकै बाद जब

सैनिकले सर्वाधिनायक सुवर्ण बीपी तथा एमपी सबै एकसाथ बधाई लेने के लिए प्रसन्न खड़े थे। सावास वाह वाह वाह सबै नेताहरूले दिए। पियारो ने मातृका प्रसाद से अनुमति मागी। आज दोपहर के सभा में आपका गीत साथी अब कति टाड़ा जाने मातृकाले पनि गीत लेखेका रहेछन् साथी अब कति टाड़ा जाने प्रसारित किया जाएगा यो प्रसारित हुन्छ र तारिणीले यो गीत गाउँछन्। रिहर्सल के कुछ समय के लिए स्टुडियो में पधारने के कृपा करें मातृकाजी तपाई पनि यो तपाईको गीत बजने बेला में आउनुस्। यो बड़ा अचम्मले त्यो बेला कसले के बोल्यो कहाँ बोल्यो कसरी भन्ने छ। अब यो किताब में यो संस्मरणहरू प्रकरणहरू धेरै छ। राजा को दिल्ली निर्वासन को प्रकरण पनि यसमा चर्चा गरिएको छ। त्यो बेलामा नेतृत्वहरूले को बीच को चाहिँ मानवीय चेतनाहरूको बारेमा संवेदनाहरूका बारेमा साथीहरू घाइते भयो भने पटना कसरी लिएर जाने के गर्ने भन्ने कुराहरू चाहिँ यति डिटेलमा मैले हालाकि हिस्ट्रीको किताबमा बिरामीहरू घाइते भयो भने पटना लगियो भनेर भन्छ तर कसरी लग्यो को गयो भन्ने कुरा चाहिँ सानो किताब छ करिब करिब 91 पेजको किताब छ। त्यो किताब चाहिँ हामीले पाउँछौ किताबमा यो छ। त्यसपछि कसरी पूर्वमा इलाम फतेह भयो वीरगंज कसरी फतेह भयो अथवा जित्यो र चाहिँ जनकपुरतिर कस्तो किसिमको चाहिँ परिस्थिति सिर्जना भयो त्यो पनि हामीले चर्चा पाउँछौं। तर महत्वपूर्ण पक्ष के छ भने यो किताबको मैले यसलाई सम्झेर मात्रै सधैँभरि राख्छु र मेरो जीवनमा यो किताबले एउटा महत्वपूर्ण भूमिका जब मैले प्रोफेसर भवानी सेनगुप्तालाई भेटे तैले नेपाल भारत रिलेसनलाई कसरी हेर्छस् भनेर मलाई सोद्धाखेरि मैले के भने फणेश्वरनाथ रेणुको किताबको लास्ट च्याप्टरहरूमा यस्तो कुरा लेखिएको छ भनेर भन्ने र त्यो कुरा आजसम्म पनि मलाई चाहिँ एकदम अचम्म लाग्छ कि इण्डियाले त्यो बेलामा के गर्यो। हालाकि इण्डियाको एउटा ब्लेसिङ नभएको भए सायद एउटा सद्भाव नभएको भए हुँदैन थियो होला किनभने उनीहरूले सहयोगै गरेका हुन् जस्तो लाग्छ मलाई। तर पनि नेहरू र बीपीको बारेमा हामी चर्चा सुन्छौं। भारतीय डीप स्टेट राज्यको नेपालीप्रतिको दृष्टिकोण आफ्नै किसिमको थियो। हालाकि एउटा अनुभव के थियो भने त्यो बेलामा भारत भर्खरै स्वतन्त्र भएको हुनाले नेपाललाई राणाशाहीबाट स्वतन्त्र गर्नमा भारतीय राज्य उदार होला भन्ने थियो। तर कता कता भारतीय राज्यको अनुदारवादी चरित्र जो आजसम्म पनि हामी देख्छौं त्यो पनि बड़ा सटीक रूपमा एउटा अनुभवको आधारमा नेपाललाई माया गर्ने भारतीय हुँदाहुँदै पनि यति लडेको मान्छेको मुखबाट पढ्दाखेरि मेरो अझै पनि शरीर रोमाञ्चित हुन्छ र एकदम बाबाकुल पनि हुन्छु। यो अन्त्यमा के लेख्छन् भने यो मार्च महिना रविवार थियो फेब्रुअरीमा 7 सालको घोषणा भइसकेका थियो होइन र मार्च महिनाको कुलामा थियो कि म आफ्नो घर गएको थिएँ। सान्दाजुको मलाई चिठी आयो बीपीको चिठी आयो ए रेणु तिम्रो पिताजी बिरामी छन् भन्ने मैले खबर पाएँ। अब यो जीवनमा दुःख सुखको अनुभव हुन्छ तिम्रो दुःख कसरी झेलिरहेको छौ भन्ने मलाई अनुभव छ तर पनि एकपटक आऊ न धेरै दिनदेखि तिमीलाई भेट्न मन छ विराटनगर आऊ म काठमाडौँको कामहरूमा अल्मलिएको छु। तिम्रो पिताजीको मृत्युको समाचार सुनेर मलाई बडा असहज अनुभव भयो तर पनि एक दिनलाई आऊ एक बार तो आओ सही यसरी लेख्छन् एक बार तो आओ सही फिर न हो वापस चले जाना तुम्हारा सान दाजु यसरी चिठी लेखेपछि बीपीलाई भेट्न फणेश्वरनाथ रेणु विराटनगर आउँछन्। बीपी त्यसपछि आफ्नो काममा हुनुहुन्छ उनी चाहिँ विराटनगर बस्छन् र यो किताब चाहिँ यो किताबको क्रान्ति कथाको उपसंहारमा कसरी लड़े के गरे यसको रोमाञ्चकता आफ्नै ठाउँ थियो तर यसले हामीलाई नेपाल भारत त्यत्रा मानिसहरू एकजना कुलदीप झात तपाईँको बर्डरमै सदात भए मरे थुप्रै मानिसहरू मरे 4-5 जना मानिसहरू मरेको कुरा गरिन्छ यसमा तर उनी के गर्छन् भने अब क्रान्ति सम्पन्न भइसक्यो बीपी कोइराला चाहिँ काठमाडौँमा गृहमन्त्री भइसकेका छन् तर पनि बीपीलाई भेट्न उनी आउँछन् र जान्छन्। जाने बेलामा आज यसलाई म पढ्छु अलि लामो छ तर कुरा गरौँला त्यसपछि आज विराटनगर छोड्ने से पहिले सान्दाजुके नाम एक पत्र लेखर जान चाहता हूं सान्दाजु आपकी अनुमति मिले बिना वापस जा रहा हूं क्षमा करें किन बीपी त वहां छन् लेकिन नहीं लेखूंगा दुविधा हुन्छ यो चिठी म लेख्दिन यो लेख्ने के एक महत्वपूर्ण पत्र भारत के प्रधानमंत्री के नाम लेख्न चाहता हूं तपाईलाई होइन मलाई त भारत को प्रधानमंत्री एउटा चिठी लेख्न मन छ। प्रधानमंत्री जी पिछले कई सप्ताहों से काठमांडू स्थित भारतीय दूतावास में वायरलेस पर होने वाली बातचीत को हम इंटरसेप्ट कर रहे हैं एक आवाज फटी फटी सी आवाज को हमने पहचान लिया है ये निश्चय ही हमारे राजदूत महोदय की है सीपीएन सिंह भन्ने राजदूत हुन्छ।
बिहारी होने के नाते हम बिहार के खुशट जमींदारों की बोली और मुहावरों को अच्छी तरह से समझते हैं। अपने को किंग मेकर और किंग्स केयर टेकर मानने वाले इस महानुभाव के तेवर कुटिल और बोली में कर्कश सुनाई पड़ने लगी है। भारतीय राजदूत के रूप में नेपाल की सीमा से सटे हुए इलाका के इस सर की सारी बिरादरी, सर भनेको सर हुन्छ, सर सीपीएन सिंह हुन्छ, सर की सारी बिरादरी और भाई भतीजे नेपाल की जनता के भाग्य विधाता बन बैठे हैं। इंडियन एम्बेसडर सीपीएन सिंह जसले चाहिँ जुन किसिमको चाहिँ इन्टरसेप्ट गर्छन् दिल्लीसँग गरेको कुरा, किनभने उनीहरू त रेडियोमा छन्, त्यसबाट थाहा हुन्छ, सारी भाइ बिरादरी नेपाली जनताको भाग्य विधाता बन्ने थियो। इस फटी हुई आवाज बहुत शीघ्र ही नेपालमै भारत विरोधी स्वरको तीव्र गर्देगा। त एम्बेसडरले जुन किसिमको कम्युनिकेट गरिरहेछ त्यसले अब चाँडै नै नेपालमा भारत विरोधी स्वरलाई तीव्र गरिदिन्छ, चाँडो गरिदिन्छ। महाराज विराजको सकुशल देश से बाहर भगा ले जाने और वापस ले जाने के बाद हमारे राजदूत महोदय अपने को ही महाराज विराज मान बैठे हैं। सटीक छ यो, अहिले अहिलेसम्म पनि हाम्रो भारतीय ब्युरोक्रेट्सहरू यहाँका चाहिँ राजदूतहरूले के सम्झिन्छन् भन्ने कुरा सात सालको क्रान्ति शुरू हुँदै नहुँदै हामीलाई फणेश्वरनाथ रेडू बताउँछन्। हामीले धेरैले यो कुरालाई बुझ्यौं भने त्यतिखेरबाटै शुरू छ। वो नेपालकी जनता और जनता के नेपालकी नेताओं को पक पक पर अपमान करने के लिए प्रस्तुत रहते हैं, ह्यूमिलिएट गरिरहन्छ लीडरहरूलाई। उनको गलत फहमी हो गई है कि नेपाल बिहार का एक जिला मात्र है। क्या आप भी वही समझते हैं? नेहरूलाई लेखा छ नि त, तपाई पनि त्यही सम्झनुहुन्छ? यो यो हाम्रो एम्बेसडर जस्तो महोदय किसी नोकर शाह या सर या राय बहादुर को नहीं, किसी विशाल हृदय उदार व्यक्ति को नेपालकी राजदूत पर डट डट डट भेजे भन्न खोजेको। लेकिन मैं किसी को पत्र नहीं लिखूंगा, लेख्दैनन् उनले, सिर्फ नेपाल को संबोधित करके नमस्कार कर लू, नेपाल मेरो सानो आमा, नेपाल मेरो मौसी आमा, मेरा नमस्कार ग्रहण करो। भारत नेपाल सीमा पर सोए हुए प्रहरी साथी कुलदीप झा जो शहीद भए को लाल सलाम करके कहता हूं, अच्छा तो डाक्टर साहब हम चले, आप देखते रहना नेपाल भारत की मैत्री का पौधा न सूख जाए, कोई जानवर ठूट न कर दे, और तारापत बाबू, तारापत बंगाली हुन्छ, तारापत बाबू बलून न अपना माँ के लिए के बोली दिए, यो बंगाली में तारापत भी मरे को हुन्छ, क्या कहूं मैं अपने आप के लिए भनेर यो किताब टुंगिन्छ। बड़ा एउटा समर्पण त्यो बेलाको चरित्रहरूका बारेमा, भारत नेपाल सम्बन्धहरूका बारेमा हैन, यसो पढ्दाखेरि भारतीय राजनयिकहरूको डिप्लोमेटहरूको अफिसर शाहीको नेपालीहरूप्रतिको जुन किसिमको धारणा छ, पछि गएर मातृका बाबुको मेमोरमा पनि हामीले किताबमा देख्छौं कि इण्डिया को चाहिँ नोकरशाही हाम्रो राजनीतिमा कति वर्ष सुशाही हुन्छ। यसले गर्दाखेरि यसले के देखाउँछ भने भारत प्रत्यक्ष रूपमा अथवा अप्रत्यक्ष रूपमा, यहाँ त प्रत्यक्ष रूपमा हतियार दिएको पनि होइन, एउटा नैतिक सम्बन्धमा नैतिक सद्भाव मात्रै हामीसँग थियो। यहाँ किताबमा हामीले पढ्न सक्छौ कि बर्माबाट जब बीपीले सोसलिस्टहरूको चाहिँ आङ साङ सुचीको पितासँग कुरा गरेर प्लेनमा हतियार पूर्णियामा जुन झार्नु छ मुक्ति सेनाको लागि, त्यो पनि इन्डिभिजुअल पहलकदमीमा इन्डिभिजुअल व्यक्तिगत सम्बन्धका आधारमा लिएर आउनुभएको थियो। त्यो प्लेन चलाउने अहिलेको उडिसाको नवीन पटनायकका बाबु बिजु पटनायक थिए, त्यो पनि बीपीहरूको साथीभाइहरू मिलेर गरेको थियो, राज्यले आँखा चिम्ले होला कतिपय ठाउँमा। तर यो किताबको मार्मिक पक्ष मलाई के लाग्छ भने जुन क्रान्ति भारतबाट अंग्रेजहरू छुटेपछि नेपालमा सम्भावना भयो, जसलाई त्यस बेलाका उत्साही युवाहरूले नेपाली कंग्रेसको नाममा या नेपाल कम्युनिष्ट पार्टीको नाममा शुरू गरे, त्यसमा जनस्तरको सम्बन्ध थियो, नेपाल भारतको सम्बन्ध जनस्तरको, तर राज्य राज्यको सम्बन्धले हाम्रो जनस्तरको सम्बन्धलाई पनि प्रकारान्तरमा निकै उतराव चढ़ाव ल्याएको हामी देख्छौं। यसकारण एउटा मार्मिक रूपमा जुन किसिमले नेपाललाई सानो आमा भन्छन्, जुन किसिमले मरेको मुक्ति सेनाको चाहिँ साथी जो भारतीय साथी जसलाई बर्डरमा दफनाइएको छ, हामीले त्यो कहाँ छ के छ हामीले खोजी गरेका छैनौं। नेपाल भारतको मलाई लाग्छ सम्बन्धका आधारहरू जसले यस भूमिका लागि ध्यान दिए, त्यस्तै गरेर नेपालको स्वतन्त्र इण्डियाको स्वतन्त्रता संग्राममा पनि नेपालीहरूले बलिदानी दिएका छन्। ऐतिहासिकताका कारणले हाम्रा धेरै मानिसहरू भारतको स्वाधीनताको रक्षाका लागि मरेका छन्, सायद ती व्यक्तिहरूलाई सम्झौं भने नेपाल भारतको सम्बन्ध
अर्को किसिमले परिभाषित गर्न सकिन्छ कि भन्ने लाग्छ। यसकारण यो किताबको एउटा सांस्कृतिक महत्व छ, किनभने परिवेशलाई बताउँछ। यस किताबको एउटा आञ्चलिक महत्व छ, जसले चाहिँ विराटनगर, त्यसको सेरोफेरो, जहाँबाट क्रान्तिको झिल्का निस्क्यो त्यसलाई बताउँछ। यसमा एउटा इन्स्टिट्युसनल हिस्ट्रीको अथवा एउटा संगठन कसरी उठ्यो भन्नेको इतिहासको पक्ष छ। त्यस्तै गरेर धेरै साथीहरू, पत्र पत्रिकाका साथीहरूलाई रेडियो नेपालको पहिलो उद्घोष कसरी, कहिले, कसरी भयो भन्ने कुरा पनि बताउँछ। यही साझा गर्नको निम्ति मैले एउटा सानो किताब, छोटो किताब, नेपाली क्रान्ति कथा यहाँहरूको सामने पस्किन। धन्यवाद।

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णालीमा कंग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत, नयाँ समीकरणबारे चाँसो। सुर्खेत र सल्यानका विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यदेखि उच्च जोखिम, सतर्क रहन मौसम विभागको आग्रह। इंग्ल्याण्ड हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने। कर्णाली प्रदेश सरकारमा नेपाली कंग्रेसबाट सहभागी चारजना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री एमराज कर्णेलले राजीनामा स्वीकृत गर्दै रिक्त मन्त्रालय तत्काललाई आफू मातहत राख्नु भएको छ। कर्णाली नेतृत्वको सरकारमा कंग्रेसबाट सहभागी आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, समाज विकास मन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजय बुढाले पदबाट राजीनामा दिनुभएको हो। उहाँहरू 1981 सालमा मन्त्री बन्नुभएको थियो। कंग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ समीकरणको चर्चा र चाँसो पनि शुरू भएको छ। मन्त्रीले राजीनामा दिए पनि नेपाली कंग्रेसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। कंग्रेस संसदीय दलका नेता जीवन बहादुर साईले सरकारलाई दिएको समर्थन कायमै रहेको बताउनु भएको छ। उहाँले राजीनामा जे पनि हुन सक्ने भन्दै नयाँ सत्ता समीकरण पनि असम्भव नभएको बताउनु भएको छ। कर्णाली प्रदेशका सुर्खेत र सल्यानका विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यदेखि उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सुर्खेत र सल्यानसँगै आसपासका जिल्लामा भई बग्ने साना नदीको गति बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। बाढ़ीविद विनोद पराजुलीले आज सुर्खेत र सल्यानमा बग्ने साना नदी प्रवाह बढ़ने सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ। यसबीच मौसमविदले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रममा बढ़ने भन्दै सतर्क रहन पनि आग्रह गरिएको छ। आजदेखि मध्य र पश्चिम नेपालका विभिन्न ठाउँमा वर्षाको क्रम बढ़ने पूर्वानुमान महाशाखाले जनाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखेको जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ। यसअघि जस्तै पहिलो वर्गमा पर्ने नेपालगंज धनगढ़ी क्षेत्रमा पेट्रोलको मूल्य प्रति लिटर 194.50 रूपियाँ र डिजल तथा मट्टी तेलको मूल्य 192.50 रूपियाँ कायम गरिएको छ। यस्तै सुर्खेत क्षेत्रमा पेट्रोलको मूल्य प्रति लिटर 196 रूपियाँ र डिजल तथा मट्टी तेलको मूल्य 194 रूपियाँ तथा दिपायलमा पेट्रोलको मूल्य प्रति लिटर 197 रूपियाँ र डिजल तथा मट्टी तेलको मूल्य 195 रूपियाँ यथावत राखिएको निगमले जनाएको छ। र विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 दिलाएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको। खेलको पहिलो हाफ निकै महत्वपूर्ण रह्यो। दुवै टोलीले कड़ा ट्याकल र आकारमा खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरियो। 55 मिनटमा मोरेगन रोजर्सको आफ्टर क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाउनुभयो। त्यसपछि इंग्ल्याण्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउन प्रयास गर्यो, तर अर्जेन्टिनाले लगातार दबाव दिँदै खेलको 85 मिनटमा कप्तान लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै 1-1 बराबरीमा ल्याउनु भयो। बराबरी पछि अर्जेन्टिना झनै आक्रमक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजले हेड मार्थर निर्णायक गोल गर्दै अर्जेन्टिनाले जित सुनिश्चित गरे। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 12:00 स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:00 फ्रान्ससँग खेल्नेछ। हवस् त बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा त हाम्रो फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै
ढिलो रावत बिदा हुन्छु। नमस्कार।

0: Extreme energy drink.
1: 小白姑妈出内。
2: Video Beauty FM。
3: यो चाहिँ तपाईको राजस्वको अभावको कारणले गर्दाखेरि पैसाको अभावको कारणले गर्दाखेरि कतिपय प्रोजेक्टहरु कम्प्लिट भए पनि त्यसको बिल पेमेन्ट गर्न सक्दैन किन पैसा चाहियो नि पेमेन्ट गर्न त्यो कारणले पनि यो अन्तिममा लोड चाहिँ पर्ने हो तर यो राम्रो किन होइन भन्दाखेरि अन्तिममा खर्च गर्दाखेरि पुरानो निर्माण भइसकेको खर्च गर्दाखेरि त त्यति क्वालिटीमा असर नपर्ला तर नयाँ कामहरू हतार हतार चाहिँ तपाईँको असारे विकास भन्ने चाहिँ असारमा सम्पन्न गर्ने अथवा जेठो असारमा चाहिँ जस्तो भए पनि तपाईँको कम्प्लिट भयो भनेर सम्पन्न गरेर त्यो पैसा लिने प्रवृत्ति अथवा सरकारले पनि आफ्नो प्रगति देखाउने नाममा चाहिँ तपाईँले जसरी पनि पैसा रिलिज गर्न चाहिँ सरकार पनि उद्यत हुने प्रवृत्ति हिजोको जुन छ यसले चाहिँ तपाईँको पुँजीको एउटा प्रतिफल दिने गरी चाहिँ त्यसको खर्च नभएको अवस्था चाहिँ हो त्यसै त पुँजीगत तपाईँ लगानी ज्यादै कम छ तीन चार तपाईँ खर्च मात्र पुँजीगत लगानी छ त्यसको पनि तपाईँ 55-60% मात्रै खर्च गर्नुहुन्छ भने यो मुलुकमा लगानी कहाँबाट आउँछ सरकारी लगानी राम्रोसँग नबढिसकेपछि त्यसले चाहिँ प्राइभेट लगानीलाई पनि आकर्षित गर्दैन त्यस कारणले यो पुँजीगत लगानी खर्च गर्न नसक्ने हिजोदेखिको जुन समस्याहरू छ त्यो समस्या ठिक छ यो नयाँ सरकारलाई चाहिँ के भने भर्खरै आएको हुनाले अहिले चाहिँ कतिपय संख्याको सुविधा दिन सकिन्छ तर यो सरकारको पनि तपाईँको यो साउन 1 गतेदेखि दिनगन्ती हुन्छ र आउने माघमा त यो सरकारले आफैले बनाएको बजेट आफैले 6 महिना कार्यान्वयन गर्दाखेरि कुन स्पिडमा गरेका छ त कसरी गरेका छ भन्ने कुराको मूल्याङ्कन त हुन्छ जनताको अपेक्षा के हो भने यसले राम्रो गरोस् यसले हिजोका कमी कमजोरीलाई सुधारोस् र राम्रोसँग अगाडि बढोस् र मुलुकले एउटा गति लियोस् भन्ने हो तर सरकार चारैतिर चाहिँ एउटा समस्याको भुमरीमा छ र यसले समस्यालाई चाहिँ आर्थिक समस्यालाई परगेल्न सकिराखेको अवस्था छैन
4: अब आगामी दिनहरूमा चाहिँ सरकारले अहिलेदेखि नै चाहिँ कस्तो खालको त्यो चाहिँ सोच विकास गर्नुपर्ने अवस्था देखिन्छ जबकि आगामी आर्थिक वर्षको अन्त्यसम्ममा समग्र रूपमा अर्थतन्त्रमा यो बजेट खर्च चाहिँ असारमा मात्रै सीमित नहोस् त्यसका लागि के हुनसक्छ कार्ययोजना यहाँको अनुभवबाट के देख्नुहुन्छ
3: अब एउटा त सरकारले यो बारेमा केही कामहरू अगाडि बढाएको छ जस्तो चाहिँ खरिद ऐनको दोस्रो संशोधन 2083 अन्तर्गत अब चाहिँ एकदमै 30% भन्दा कम बिड गर्ने लो बिडरलाई चाहिँ त्यसको चाहिँ तपाईँको रेट एनालिसिसहरू माग्ने र त्यो सम्पन्न हुन सक्छ गर्न सक्छ भनेर चाहिँ एनालिसिस गरेपछि मात्र दिने नदिने निर्णय गर्ने कुराहरू छ त्यसै गरी वर्ष दिनभित्र यदि वर्ष दिनभन्दा नाग्छ त्यो प्रोजेक्टको कार्यान्वयन नाग्छ समयावधि बढी छ भने त्यसमा चाहिँ के भन्दाखेरि त्यो जुन कच्चा पदार्थ निर्माण सामग्रीको मूल्यमा चाहिँ 10% वृद्धि दिने कुराहरू छ यसरी चाहिँ निर्माण व्यवसायको पिर मर्कालाई पनि अलिकति हेर्ने कुरा र अर्को कुरा बजेटमा आएको कुरा भन्ने हो भने त्यो आयोजनाको कार्यान्वयन अवधिमा चाहिँ प्रोजेक्ट म्यानेजरहरू र टिमलाई चाहिँ चेन्ज नगर्ने कुराहरू हिजो पनि थिए तर कार्यान्वयन भएन अब त्यो कसरी जान्छ यी कुराहरू अहिले छ तर एउटा जोखिमको कुरा के छ भन्दाखेरि यो सबै निर्माण व्यवसाय अथवा चाहिँ यो चाहिँ अर्थतन्त्रका जो विकासका सहकार मतलब विकासका सरकारवालाहरू छन् उहाँहरूसँग चाहिँ असाध्य सुमधुर सम्बन्ध हुनुपर्छ यो त्रासपूर्ण अथवा चाहिँ तपाईँको चाहिँ अलिकति दबावपूर्ण सम्बन्धबाट चाहिँ काम हुन गाह्रो छ यो अलिकति सुमधुर सम्बन्ध भनेको वार्ताबाट एक अर्कालाई बुझ्ने एक अर्काको पृथ्वीमर्का बुझ्ने एक अर्काको सीमा बुझ्ने हुनुपर्छ निर्माण व्यवसायहरू अथवा सरकारवालाहरूले सरकारको सीमा पनि बुझिदिनुपर्छ भने सरकारले पनि उहाँहरूको चाहिँ समस्या चुनौती बुझ्नुपर्छ यसरी एउटा सहकार्यको आधारमा अगाडि बढ्ने हो भने त्यो चाहिँ के भन्दा प्रतिफल आउन सक्छ होइन भने तपाईँको दबाव सिर्जना गरेर चाहिँ मन लाग्छ मान्छेहरू स्किप गर्छन् कि मान्छे भाग्न सक्छ त्यसले गर्दाखेरि अलिकति त्यो शैलीमा चाहिँ केही चाहिँ सुधार चाहिन्छ भन्ने मलाई लाग्छ
4: के देखिन्छ सरकार बने पछाडि धेरै अपेक्षा थियो आम नागरिकमा तर सरकारले चाहिँ यो बीचमा बन्ने लगत्तै चाहिँ धरपकड शुरू गर्यो निजी क्षेत्रहरू चाहिँ अलिकति प्रताडित बन्यो त्यसबाट भन्ने आरोप पनि खेप्नु पर्यो तर अहिले पछिल्लो समय चाहिँ सरकारले अलिकति समन्वयात्मक ढंगबाट अघि भएको देखिन्छ प्रतिउत्पादक बने जस्तो देखियो त्यो चाहिँ सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अहिले के छ
3: अब विगतको अभ्यास भन्ने हो नि विगतको अभ्यास चाहिँ अलिकति साँठगाँठमै थियो तपाईँको हामीले निष्पक्ष रूपमा स्पष्ट भन्दाखेरि के हो भन्दाखेरि निजी क्षेत्र जसको चाहिँ एकदम सरकारको नेतृत्वसँग पहुँच छ तिनैले ठेक्का पाउने तिनैले त्यो चाहिँ सबैको छया फया मिलाउने यो सब कुरा गर्ने र त्यसरी चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ आर्थिक लाभ लिने दुवैले आर्थिक लाभ लिने किसिमको चाहिँ प्रवृत्ति हिजो देखिया थियो र यसले गर्दाखेरि के थियो भन्दाखेरि सामान्य जनतालाई थाहा नहुने र एउटा सामान्य मानिस सामान्य व्यवसायले व्यवसाय गर्न नसक्ने वातावरण किन भन्दाखेरि रुल अफ द गेम नभइसकेपछि र ट्रान्सप्यारेन्टली व्यवसाय गर्न नसकिने भइसकेपछि र तपाईँको केही मान्छेले मात्रै तपाईँको ठेकापट्टा पाउने अवस्था भइसकेपछि त्यो पद्धति त्यो प्रणालीबाट विकास हुन सक्ने अवस्था थिएन जसले गर्दाखेरि मुलुक चाहिँ तपाईँको 30-35 वर्षमा पनि एउटा चाहिँ केही पूर्वाधारको निर्माण त भयो होला तर त्यसको कस्टको कुरा लागतको कुरा त्यसको तपाईँको उपयोगिताको कुरा त्यसको उपलब्धिको कुरालाई हेर्ने हो भने त्यो अर्कै कहानीहरू छ अब अहिलेको सरकारले यी कुराहरूलाई चाहिँ म चाहिँ परिवर्तन गर्छु भनेर आएको हो बाचासहित 100 बाचासहित यो सरकार आएको छ र यसले चाहिँ सुरुमा के भन्दाखेरि हुनसक्छ अनुभवको कमीले गर्दाखेरि अलिकति यिनीहरू चाहिँ बदमासहरू हुन् भन्ने हिसाबले चाहिँ अलिकति तपाईँको उनीहरूलाई उनीहरूसँग गर्ने व्यवहार चाहिँ अलिकति कडा व्यवहारबाट सरकार उत्रेको थियो तर पछिल्लो चरणमा हेर्दाखेरि के भन्ने प्रधानमन्त्रीले चाहिँ यो औद्योगिक व्यवसायीहरूलाई र निर्माण व्यवसायलाई पनि छुट्टा छुट्टै भेटिसकेपछि मलाई लाग्छ उहाँलाई पनि यो चाहिँ परिस्थितिको चाहिँ अन्दाज चाहिँ भयो होला र जहाँसम्म यो धरपकडको कुरा छ अब एउटा कुरा अनुभवले के सिद्ध गरेको कुरा हो भने व्यवसायहरू औद्योगिक व्यवसायहरूलाई तपाईँको पहिला सुन्ने अनि मात्रै आवश्यक पर्यो भने थुन्ने भन्ने कुराले त्यो चाहिँ त्यो गहिरो विषय हो त्यो भनेको के भन्दाखेरि तपाईँले सुरुमै थुन्नुभयो भने उनीहरूको व्यवसाय अस्तव्यस्त हुन्छ व्यवसाय अस्तव्यस्त भयो भने त्यसले रोजगारीलाई असर पार्छ त्यसले उत्पादनलाई असर पार्छ त्यसले ट्याक्सलाई असर पार्छ त्यसले अन्तत मुलुकलाई नै असर पार्छ त्यो किसिमको अस्तव्यस्तता चाहिँ सरकारले चाहिँ हुन दिनु हुँदैन मतलब जसले गल्ती गरेको छ उसलाई दण्डित हुनुपर्छ जसले चाहिँ तपाईँको गल्ती गरेको छ बदमासी गर्छ त्यसले क्षतिपूर्ति तिर्नुपर्छ सब कुरा हुनुपर्छ तर मुलुकको व्यवसाय अमुकको नाम जसुकै नाममा होस् तर त्यो मुलुकको व्यवसाय हो त्यो व्यवसाय बिग्रन दिन चाहिँ हुँदैन
4: यस वर्ष यो राजस्व असुलीको कुरा गर्दा राजस्व प्राप्तिको कुरा गर्दाखेरि झण्डै 15 अर्ब 33 अर्बको त्यो लक्ष्य राजस्व प्राप्तिको थियो तर सरकारले चाहिँ कुल प्राप्तिको सन्दर्भ कुरा गर्दाखेरि 12 खर्ब 28 अर्ब झण्डै 80% त्यो राजस्व संकलनको लक्ष्य हासिल गरेछ यसलाई चाहिँ सन्तोषजनक रूपमा लिने कि कसरी लिने
3: अब यसलाई हामीले धेरै सन्तोषजनक रूपमा पनि लिन हुँदैन किन भन्दाखेरि तपाईँको 80% भनेको पनि कम नै हो तपाईँको आकलनको हिसाबले हेर्दाखेरि कम नै हो तर के भन्दाखेरि दुईटा सरकारले काम गरेको हुनाले चाहिँ यो चाहिँ उपलब्धि चाहिँ त्यति नराम्रो पनि भन्न मिल्दैन तर कुरा के हो भन्दाखेरि हामीले राजस्व उठाउनु मात्रै बल गरेर भन्दा राजस्व उठ्ने आधारहरू हामीले कति सिर्जना गर्न सक्यौं र व्यापार व्यवसायको अवस्था के छ मुलुकमा व्यापार व्यवसाय फस्टायो भने त कर आउने हो त्यसै गरी चाहिँ तपाईँको आयात भनेको के भन्दाखेरि मुलुकमा मागको अवस्था एग्रिगेट डिमाण्ड अहिले कम छ यो मानिसहरूले के गरिराखेको छ भन्दाखेरि जीवन निर्वाहमा नै गर्न कठिन भएको हुनाले तपाईँको अलिकति राम्रो खाउँ राम्रो लाउँ भन्ने समय अहिले छैन किनभने ब्याङ्कमा 2% राख्यो भने त्यसको ब्याज 2% छ रोजगारी पाइँदैन भएका रोजगारी मान्छे गुमिरहेछ भनेपछि बजारमा माग कहाँबाट बढ्छ बजारमा माग नबढिकन तपाईँको आयात बढ्ने आयात नबढिकन हाम्रो आयातमुखी अर्थतन्त्र भयो भने त्यहाँ चाहिँ भन्सारहरू बढ्न सक्ने होइन केही मात्रामा गाडीको आयातले गर्दाखेरि केही मात्रामा त्यो भएको छ तर पनि के भन्दाखेरि यो रेमिटेन्स र आयातमा आधारित अर्थतन्त्र चाहिँ दिगो हुन सक्दैन मुलुकभित्र चाहिँ जुन किसिमको उद्योग व्यवसायहरू छ त्यो चाहिँ फस्टाउने किसिमको यसलाई चाहिँ आयातलाई प्रस्थापन गर्ने किसिमको मुलुक चाहिँ एउटा आत्मनिर्भरतातिर जाने किसिमको नीति त देखिन्छ तर त्यो अनुसार त्यसलाई चाहिँ तपाईँको अगाडि बढाउनको निम्ति विभिन्न इन्सेन्टिभ मेकानिजमहरू र सरकारले त्यो अनुकूलको नीतिहरू निर्माण गरेर कार्यान्वयन जानुपर्ने अवस्था छ हेरौँ सरकार कसरी जान्छ
4: यहाँले भन्नुभयो आधार तय गर्नु पर्यो राजस्व संकलनको लक्ष्य मात्रै राखेर भएन अलिकति महत्वाकांक्षा पनि बढी देखिएको राजस्व जसरी पनि राजस्व उठाइहालिन्छ राजस्वको आधारमा बजेट खर्च पनि भइ नै हाल्छ भन्ने खालको
3: यो एउटा के छ भन्दाखेरि तपाईँले एउटा त के भने हाम्रो जुन चाहिँ चालु खर्च चाहिँ घटाउन नसक्ने बाध्यताहरू छन् अब हाम्रो चालु खर्च जस्तो भनौँ न सरकारले नगरी नहुने खर्च नै 14-15 खर्बको पुगिसक्यो सामाजिक सुरक्षासँग सम्बन्धित तलब भत्तासँग सम्बन्धित होइन यी सारा कुराहरूले गर्दाखेरि र त्यसपछि सामा ब्याज तिर्ने कुराहरू भन्नुहोस् न सजिलोसँग कुरा गर्दाखेरि तपाईँको 5-6 खर्ब चाहिँ तपाईँ तलब भत्तामा जाने त्यसपछि 4 खर्ब जति तपाईँको चाहिँ सामा ब्याज तिर्नेमा जाने त्यसपछि 3-4 चाहिँ तपाईँ 3 जति तपाईँको सामाजिक सुरक्षा जाने भने 5-4, 9-3, 12-13 गइभयो अब विकास गर्नको लागि 2-3 खर्ब चाहियो 16 खर्ब भन्दा कमको त बनाउनु पनि भएन बजेट अब त्यही गर्नलाई पनि त आउने कहाँबाट हो त भन्दाखेरि आउने त लिमिटेड छ. तपाईँको पक्का आउने भनेको आन्तरिक ऋण लिन चाहिँ सरकारले चाहँदाखेरि आन्तरिक ऋण लिएछ. अब वैदेशिक ऋण चाहिँ त्यो अनुसारको आउँदैन. वैदेशिक अनुदान अझ कम भएर गइरहेको छ. ट्याक्सको हालत यो छ. त्यसले गर्दाखेरि दबाब चाहिँ छ. अब सरकारले किन चाहिँ तपाईँको ठूलो बजेट बनाउँछ मैले बुझेको छैन. जस्तो सरकारले यसपालि पनि 21 अर्ब होइन 24 अर्ब 34 करोडको बजेट बनायो नि मन लाग्छ 1580 अर्ब चाहिँ तपाईँको चाहिँ राजस्व उठाउनुपर्छ. अब यो उठाउन सक्छ सक्दैन यो शंका घेरामा छ. उठाउन सकोस् त्यो शुभकामना छ तर शंका घेरामा छ. त्यसले गर्दाखेरि खर्च कटौतीलाई अलिकति तपाईँको निर्मम हिसाबबाट गर्नुपर्ने केही मात्रामा प्रयास गरे पनि तर के देखिन्छ भने यसपालिको चालू खर्च पनि त्यो अनुसार घटेन क्या. विभिन्न निकायलाई गाभ्ने कुरा होइन विभिन्न उसलाई चाहिँ खारिज गर्ने कुरा निकायहरूलाई खारिज गर्ने कुरा यो कुराहरू भन्दा भन्दै पनि तपाईँको चालू खर्च त कम भएको छैन. अनुदान कम भएको छैन. त्यसै किसिमको चाहिँ तपाईँको सब्सिडीहरू केही कम भएको छैन. त्यसले गर्दाखेरि सरकारले अलिकति ट्रान्सप्यारेन्टली अलि चाहिँ तपाईँको यो चालू खर्च नघटाइकन यो राम्रो गर्न सकिने अवस्था छैन.
4: संरचनागत सुधार केही आवश्यक छ कि जस्तो कर्मचारी चाहिँ आवश्यकता भन्दा बढी महसुस भएको अथवा चाहिँ अस्त व्यस्त तरिकाले कर्मचारीले एकातिर चाहिँ तलब कम भयो भन्ने नेपालमा अर्कोतर्फ चालू खर्च बढ्या बढी हुने यो चाहिँ समस्या कहाँनिर छ
3: अनि यो समस्या त के हो भने अहिले हामीले जुन किसिमको एआईदेखि सम्पूर्ण तपाईँको आधुनिक प्रविधिहरू छ. अब हामी चाहिँ पेपरलेस सोसाइटीमा गइसक्यौँ होइन सबै कुरा अनलाइनबाट हुने अवस्था भइसकेपछि र हिजो चाहिँ 100 जनाले गर्ने काम आज 5 जनाले गर्न सक्छ. त्यो किसिमको प्रविधिको प्रयोग गरेर त्यो किसिमको प्रोडक्टिभिटी उत्पादकत्वमा हामी जाने हो भने कर्मचारीको संख्या जसरी लोकसेवा आयोगले विज्ञापन गरेका गरे सुन्छु अरूले पनि विज्ञापन गरेका गरे सुन्छु म अचम्म लाग्छ मलाई किन भन्दा भएका मानिसहरूको क्रमशः उनीहरू तपाईँ भन्नु केही सुविधा दिएर बाहिर जान्छन् भने पनि ठिक छ. जबरजस्ती निकाल्नु त त्यति उचित होइन किनभने त्यो स्थायी जागिरमा गएका मान्छेहरू जबरजस्ती तर जब त्यहाँ खाली हुन्छ खालीमा चाहिँ पदपूर्ति गर्नुपर्छ भने जस्तो मलाई लाग्दैन र त्यो किसिमबाट सानो यसलाई चाहिँ लिन चाहिँ तपाईँको स्टाफ सानो स्टाफ तर त्यसलाई चाहिँ सुविधाहरू तलबहरू राम्रो सुविधा दिनुपर्छ. अहिले कर्मचारीको तलबले खानु पाउँदैन किनभने 50,000 भन्दा कमले चाहिँ तपाईँको 3-4 जना बच्चा भएकोले त्यो सामान्य जीवन पनि अपनाउन सक्दैन. एउटा राम्रो स्कुलको सामान्य राम्रो पनि होइन एउटा मध्यम स्तरीय निम्न मध्यम स्तरीय स्कुलको फी चाहिँ 20-25 हजार छ. त्यो 20-25 हजारतिर एउटा बच्चा पढाउन नसकेन तलब चाहिँ दिएर हुँदैन. त्यसमा यसलाई सानो गर्नुपर्छ तलब सुविधा राम्रो गर्नुपर्छ काम लिनपर्छ र प्रविधिको चाहिँ प्रयोग गर्नुपर्छ. त्यो ट्रेनतिर त्यो त्यो दिशातिर सरकार मुभ गर्नुपर्छ र सानो तर चाहिने किसिमको सुविधा दिएर चाहिँ चलाउनुपर्छ भन्ने मन लाग्छ.
4: चालू खर्चको कुरा गर्यौं यो विकास बजेट अथवा पुँजीगत खर्च कम हुँदाखेरि यसले रोजगारी उत्पादन र आर्थिक वृद्धिमा कस्तो खालको असर पार्छ यसलाई चाहिँ विगतमा के छ त्यस्तो अनुभव यहाँ छ.
3: अब यो वास्तवमा यो चाहिँ जब जब पुँजीगत खर्च हुँदैन पुँजीगत खर्च नभइसकेपछि सबभन्दा पहिलो त के भने रोजगारीलाई यसले असर पार्छ. रोजगारीलाई असर पार्ने भइसकेपछि अब तिनीहरूले चाहिँ जुन किसिमको पर्चेजिङ पावर थियो नि कामदारहरूको जुन किसिमको क्रय शक्ति थियो अब तिनको क्रय शक्ति कम हुन्छ. कम भइसकेपछि बजार चाहिँ चलायमान हुन सक्दैन. यसले बजारलाई पनि असर पार्यो यसलाई पनि असर पार्यो. जब बिजनेसलाई यसले असर पार्छ त्यो असर पारिसकेपछि तपाईँको त्यसले करलाई पनि असर पार्छ उत्पादनलाई पनि असर पार्छ आपूर्तिलाई पनि असर पार्छ त्यो किसिमको अवस्था आउँछ. र त्यो के हो भन्दाखेरि तपाईँको जब जब सरकारले पुँजीगत खर्च गर्छ त्यसपछि जनताको हातमा त्यो पैसा आउँछ बजारमा त्यो पैसा आउँछ. त्यो पैसाले अरू चाहिँ तपाईँको रिइन्भेस्टमेन्ट हुन्छ नि अर्को इन्भेस्टमेन्ट जाला अथवा अर्को कन्जम्सनमा जाला केमा जाला त्यसले एउटा चलायमान गर्ने हुन्छ. त्यो चलायमान हुन सकेन र सरकारले गर्ने पुँजीगत खर्च केमा गर्छ त इन जेनरल्ली तपाईँको पूर्वाधार निर्माणमा त्यसले खर्च गर्छ. त्यो पूर्वाधार निर्माण भइसकेपछि राम्रो पूर्वाधार भएपछि त्यसले चाहिँ प्राइभेट सेक्टरको बिजनेसलाई त्यसले मदद गर्छ. त्यो बिजनेसबाट प्रोडक्टिभिटी बढ्छ. जस्तो राम्रो रोड भयो भने एकदम राम्रो रोडमा चाहिँ प्राइभेट सेक्टरको चाहिँ जुन यातायात लागत कम हुन्छ होइन त्यो किसिमको एउटा पूर्वाधारमा भएको खर्च चाहिँ गुणात्मक भएन राम्रो पूर्वाधार बनाउन सकेन त्यो चाहिँ वर्षौं लाग्यो भने त्यसले प्राइभेट सेक्टरको ग्रोथलाई पनि असर पार्छ.
4: आमदानी र खर्चको अन्तर चाहिँ नेपालको सन्दर्भमा कस्तो छ? त्यो ठ्याक्कै एक आपसमा सामञ्जस्यतापूर्ण छ कि छैन? अथवा सरकारले यसमा सुधार गर्नुपर्ने विषय के छ?
3: आमदानी र खर्च त हामी चाहिँ लामो समयदेखि बजेट डेफिसिटमा त भएको छौँ, घाटा बजेटमा हामी काम गरिरहेका छौँ। र घाटा भनेको हाम्रो जुन किसिमको राजस्व हुन्छ, राजस्वले लगभग चाहिँ हाम्रो केही मात्रा मात्रै बचत होला, यो चाहिँ चालू खर्चलाई मात्रै पुग्छ, चालू खर्चलाई मात्रै पुग्छ। त्यसपछि विकास खर्चको कुरा, तपाईँको ऋण तिर्ने कुरा ल्याउनुहुन्छ। अब ऋण तिर्नको निम्ति समाव्याज, ऋणको समाव्याज तिर्न हामीले ऋण लिन परिरहेको छ। हिसाब गर्यो भने झण्डै चाहिँ हामी साढे तीन चार चाहिँ तपाईँको चार पाँच ऋण लिन्छौँ, अनि त्यही बराबरको चाहिँ फेरि समाव्याज तिरे हुन्छौँ क्या। यस्तो एउटा ट्र्यापमा हामी परिसकेका छौँ, त्यसले गर्दाखेरि यो चाहिँ घाटा बजेटमा छ। तर यो चाहिँ तत्काल गर्छु भनेर सम्भव छैन, जबसम्म इकोनोमीलाई विस्तार गर्न सकिँदैन। विस्तार भनेको के भने भइराखेको इकोनोमीलाई विस्तार गर्नु पऱ्यो। अर्को चाहिँ हाम्रो अनौपचारिक अर्थतन्त्र करिब करिब चाहिँ तपाईँको झन्डै 45-50% चाहिँ अनौपचारिक अर्थतन्त्र, त्यसलाई औपचारिकरण गर्यो भने त्यो चाहिँ यदि औपचारिकता बनाइयो भने त्यसबाट चाहिँ के हुन्छ भने सर्टेन चाहिँ कर आउन थाल्छ, त्यसलाई सुविधा पनि दिनुपर्ला, तर के भने करहरू आउन थाल्छ र एउटा जीडीपीको साइज पनि अलिकति बढ्दै जान्छ, सरकारको क्षमता पनि बढ्दै जान्छ।
4: अब कतिपय अर्थतन्त्रको जानकार नराख्ने मान्छेहरूलाई यो अनौपचारिक अर्थतन्त्रको बारेमा जानकारी नहुन सक्छ, त्यस्तो के कुन कुन क्षेत्र हुन सक्छ र त्यसमा सरकारले के गर्न सक्छ त्यसलाई चाहिँ आफ्नो मातहत ल्याउन?
3: आफ्नो मातहत ल्याउनको लागि चाहिँ सरकारले के गर्ने हो भन्दाखेरि तपाईँको यो चाहिँ करिब करिब चाहिँ सरकारले त्यो दर्ताहरूलाई सहज गरिदिनु पर्यो, अर्को जानकारी दिनु पर्यो। र सरकारले चाहिँ दर्तामा गयो भने सरकारले उनीहरूलाई के कस्तो सुविधाहरू दिन सक्छ, होइन कतिपय त सुविधा पनि दिन्छ सरकारले, के कस्तो सुविधाहरू दिन सक्छ र उनीहरूलाई के फाइदा हुन सक्छ र त्योबाट चाहिँ त्यहाँ काम गर्नेहरूको निम्ति चाहिँ के किसिमका सामाजिक सुरक्षासँग सम्बन्धित फाइदाहरू प्राप्त गर्न सक्छ र अन्तत त्यो चाहिँ एउटा मुलुकको लागि के बेनिफिट हुन सक्छ, यो कुराहरू चाहिँ सरकारले बुझाउनु पनि पर्यो, चेतना जागृत पनि गर्नु पर्यो र अभियान पनि चलाउनु पर्यो। खास गरेर चाहिँ के हो भने अब यो धेरै जसो त के छ भने दर्ता नगरिकन चलाउने, दर्ता भए पनि कम्पनी दर्ता भए पनि भ्याटमा दर्ता नहुने, होइन त्यो त्यो त्यो किसिमबाट चलिरहेको छ। र यो अनौपचारिक अर्थमा धेरै जसो महिलाहरू काम गरेका छन् र त्यो महिलाहरूले काम गरिराखेको हुनाले र यो सबै साना मानिसहरूले काम गरेको हुनाले यसलाई चाहिँ सरकारले यसलाई मतलब हानि पुर्याउने काम गर्नु हुँदैन, यसलाई क्रमशः भित्र्याएर एउटा औपचारिकरणमा ल्याउनुपर्छ र सरकार त्यो दिशामा जानुपर्छ। सरकारलाई समस्या थाहा छ र अब भित्र ल्याउने कुरामा चाहिँ जोड गर्नुपर्छ भन्ने लाग्छ।
4: सरकारले वर्षेनी चाहिँ वैदेशिक लगानी प्रतिबद्धता यति उति भनेर हामी सुन्छौं, तर त्यो भनेअनुसार चाहिँ नेपालमा त्यो आउँदैन भन्ने एउटा अर्को समस्या छ अर्थतन्त्रको। यसमा चाहिँ के खासमा के हो समस्या, किन त्यो भने बमोजिम चाहिँ लगानी आउँदैन भित्रिँदैन देशभित्र?
3: अब लगानीकै कुरा गर्ने भने जुन किसिमको कमिटमेन्ट र यहाँ आएको हेर्ने भने एउटा सर्वे गरेको थियो नेपाल राष्ट्र ब्याङ्कले, करिब चाहिँ 33-34% मात्रै कमिटमेन्टको 33-34% मात्रै नेपालमा आएको छ भन्ने छ। यो कुरा सत्य हो किनभने 2011 सालदेखि हामीले इन्भेस्टमेन्ट बोर्ड चाहिँ नेपालमा स्थापना भएर काम गर्न थाले, आज 2026 भयो। यो बेलासम्म तपाईँको इन्भेस्टमेन्ट बोर्डको ठूलो इन्भेस्ट समिट पनि भए, सारा भए, अहिलेसम्म कम्प्लिट भयो प्रोजेक्ट कुन भन्दाखेरि जम्मा दुईटा प्रोजेक्ट कम्प्लिट भयो, वंशी सिमेन्ट र एउटा वर्षन कि भन्ने सिमेन्ट दुईटा आएको छ, जम्मा दुईटा आएको छ, अरू विभिन्न चरणमा होलान् तर आउटपुट देखिएन, होइन। र इन्भेस्टमेन्ट भनेको सबै क्षेत्रमा चाहिँ हुनुपर्ने हो, खालि इनर्जी सेक्टरमा उसले इन्भेस्टमेन्ट ल्याए भनेर कमिटमेन्ट पनि केमा आएको छ भन्दाखेरि 80% इनर्जी सेक्टरमा छ र उद्योग विभागले पनि यति आयो उति आयो भनेर भन्छ लगानी, तर त्यहाँ साँच्चै लगानी कति आयो भन्ने छैन। उसले चाहिँ एउटा प्रपोजल पेश गर्यो, म यति लगानी ल्याउँछु भनेर भन्छु, त्यसले त्यो एप्रुभ भएपछि यति लगानी आयो भनेर भन्ने कुरा आयो के, साँच्चै कति आयो त भन्दाखेरि साँच्चै आयो भन्दा चाहिँ गएको वर्ष 5-6 अरब आएको थियो है। अब हाम्रो हेर्ने हो भने 17-18 अरब वार्षिक आएको देखिन्छ राष्ट्र ब्याङ्कको डेटाबाट हेर्ने हो भने, होइन। अब यस्तो किसिमको लगानीले कहाँ हुन्छ, जबकि इन्भेस्टमेन्ट समिटहरू 3-4 भएको छ, प्राइभेट सेक्टरले पनि आफ्नै हिसाबले समिटहरू गरिरहेको छ, तर पनि आएको छ। नआउनु पछाडि कारण के भने यहाँकै प्राइभेट सेक्टरहरू चाहिँ सरकारको नीति र व्यवहारबाट सन्तुष्ट छैन, त्यो आफै सन्तुष्ट नभएपछि उसले आफ्नो कलिगलाई यहाँ ल्याउँदैन, उसले त्यो चाहिँ के भन्दाखेरि त्यो मेसेज त्यसरी जाँदैन, उनीहरूले सरकारसँग चाहिँ एउटा के भन्दाखेरि एउटा मर्यादाको लागि र एउटा सभ्यता सभ्य दृष्टिकोणले चाहिँ नम्र भएर कुरा गरे पनि बाहिर त खुला भएर कुरा गर्छन्। त्यसमा नेपालमा इन्भेस्टमेन्टको क्लाइमेट बनिया छैन, खास गरेर चाहिँ सरकारको शैली जुन छ शैली ठिक छैन। अहिले भन्दा त के थियो भन्दा टाइम बाउन्ड हिसाबबाट फाइलहरू क्लियर गर्ने भन्थ्यो नि, अहिले पनि भन्छ नि कहाँ फाइल छ त्यो कुरा तपाईँ ट्र्याकिङ गर्नु मिल्छ के गर्नु मिल्छ सात दिनभन्दा नगर्ने यो सब कुरा भन्छ, तर हेरौँ प्र्याक्टिसमा गर्न सकिन्छ कि सकिँदैन। यो कुराहरूले गर्दाखेरि हाम्रो चाहिँ इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण बनाउन सकेन। नीति ठिकै होला तर जब त्यो नीति इम्प्लिमेन्ट हुने कुरा छ त्यसमा चाहिँ ब्युरोक्रेसीको चाहिँ जुन किसिमको ह्यासल्सहरू बेहोर्नुपर्छ त्यो कडा छ। यो ह्यासल्सहरू चाहिँ तपाईँको नयाँ पुस्ताले युवाहरूले गर्दै सक्दैन। अहिले मैहुम भनेका चाहिँ तपाईँको यो चाहिँ इन्डस्ट्रियलिस्टहरूको पनि उही बाहुली इस्टाब्लिस गरेको कम्पनीमा आएर चाहिँ तपाईँको सिइओ हुने गर्नु सहिलो होला, तर कम्पनी आफैले डेभलप गर्न सक्ने वातावरण यहाँ छैन, उनीहरू चाहिँ अलिकति प्रेडिक्टेबल इन्भाइरोमेन्ट खोज्छन्।
4: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आज कार्यक्रममा हामी आर्थिक वर्षको अन्त्यसम्म पनि अपेक्षा अनुसार पूँजीगत खर्च हुन नसक्नुका कारण त्यसले अर्थतन्त्रमा पारेको प्रभाव तथा आउँदा दिनमा आवश्यक सुधारका उपायबारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
6: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
8: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, हामी गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: गर्ने उपाय तथा बजेटको प्रतिफल अर्थतन्त्र र नागरिकसम्म कसरी पुर्याउने भन्ने विषयमा वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा डाक्टर नेपालसँगको कुराकानी शुरू गरौं। निजी क्षेत्रसँग सरकारको सहकार्य कसरी प्रभावकारी बनाउने र वैदेशिक लगानीको प्रतिबद्धतालाई व्यवहारमा कसरी उतार्ने भन्ने जिज्ञासाबाट
3: अहिलेको यो सिनारियोमा मलाई लाग्छ सरकारले चाहिँ यो चाहिँ सुन्ने र अनि त्यसपछि साथै उ भयो भने त्यसलाई चाहिँ तपाईँको कार्यवाहीमा लग्ने, तपाईँको मतलब चाहिँ बदमाशी गरेपछि छुट कसैलाई हुनुहुन्न, तर सरकारले कार्यवाही गर्दाखेरि चाहिँ बिजनेस बिग्रने गरी गर्न हुँदैन। बिजनेस बिग्रियो भने उसले तिर्ने त त्यही बिजनेसबाट हो नि,
10: त्यसको असर
3: तल्लो तहसँग पर्छ, त्यसले गर्दा त्यसरी जानु हुँदैन। अब अहिले इन्भेस्टमेन्टको हिसाबले हेऱ्यो भने सरकारले केही कुराहरू चाहिँ तपाईँको इज सहज बनाउने कुरा गरेका छ, जस्तो चाहिँ विदेशी विनिमयहरू चाहिँ यहाँ चाहिँ जस्तो भनौँ विदेशी मुद्राहरू ल्याउने कुराहरू भयो, यहाँबाट चाहिँ तपाईँको रिप्याट्रिएसनको कुराहरू त्यसलाई अलिकति सहजीकरण गर्ने र अनि वन विन्डो पोलिसीलाई चाहिँ अलिकति सशक्त हिसाबबाट चलाउने भनेर भनेको छ। अब यो कुराहरू सुन्दाखेरि राम्रै लाग्छ, तर पनि के हो भन्दाखेरि ओभरअल वातावरण नबनिकन एक दुईवटा तपाईँको शान्तिना सुधारले चाहिँ इन्भेस्टमेन्ट क्लाइमेट बनिहाल्छ भन्ने म छैन। हेरौँ तर शङ्काको सुविधा चाहिँ दिनुपर्छ किनभने एक वर्ष सरकारले काम गर्दाखेरि यसको कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्छ।
4: अब यसमा अर्को स्थायी सरकार पनि भनिन्छ, कर्मचारी संयन्त्रले यदि इमान्दारीपूर्वक चाहिँ काम गरेन भने सरकारले त्यो सत्तामा जाने राजनीतिज्ञहरूले मात्रै पनि गर्न सक्दैन भन्ने कुरा त यहाँलाई पनि त्यो स्पष्टै छ। अहिले के छ सरकारसँग कर्मचारीहरूले यो पटक यो अलिकति अब बजेट खर्च र अहिले कर्मचारी र सरकार बीचको सम्बन्धलाई कसरी लिन सकिन्छ यो बीचमा?
3: अब अहिले कर्मचारी र सरकारको बीचको सम्बन्ध चाहिँ वास्तवमा के छ भन्दाखेरि अब अलिकति चाहिँ अलिकति कर्मचारीहरू डराएको अवस्था मैले देख्छु, डराएको जस्तो देख्छु। र अर्को कुरा अहिले बाहिर चर्चामा आइराखेको त्यो हुन्छ हुँदैन, 55 वर्ष पुगेपछि चाहिँ तपाईँको त्यसपछि एक वर्षको लागि चाहिँ त्यो 55 वर्षभन्दा माथिकालाई हटाउने भन्ने 30 वर्ष र 55 वर्षको उसमा चाहिँ हेरेर गर्ने भनिरहेको छ। त्यसले चाहिँ एक किसिमको मानिसहरू चाहिँ भन्नुहोस् न अब सचिव हुम्ला भनेर आशा हुन्छ नि, त्यो आशा चाहिँ निराशामा परिणत हुनुभयो। अब त्यो त्यसले गर्दाखेरि अलिकति त्रास सन्त्रासको कुराहरू त छ नै, तर एउटा के हो भने ब्युरोक्रेसीलाई चलाउँदाखेरि पनि सबै कुरा के हुनुपर्छ भने रूल बेस्ड हुनुपर्छ एक, दोस्रो के भने प्रेडिक्टेबल चाहिँ हुनुपर्छ। मैले यो गरेँ भने म यति दण्डित हुन्छु, मैले यो गरेँ भने म पुरस्कृत हुन्छु, मैले यो गरेँ भने प्रमोसन मेरो हुनसक्छ, यो गरेन भने मेरो प्रमोसन ढिला हुन्छ, यस्ता कुराहरू उनलाई थाहा हुनुपर्छ नम्बर एक। नम्बर दुई, काम गर्दाखेरि गल्ती हुनसक्छ, तर त्यो गल्ती भयो भने पनि ऊभन्दा माथिको हाकिमले चाहिँ त्यसलाई प्रोटेक्सन गर्ने हुनु पर्यो। तपाईँ सानो गल्तीमै गएर ऊ मात्रै सुनिने होइन, ऊ मात्रै कारवाहीमा पर्ने। अब अहिले हेर्ने हो भने तपाईँको यो विगत केही समयदेखि तपाईँ 3-4 वर्षदेखि हेऱ्यो भने सबैजसो सचिवहरू मलाई लाग्छ 80% सचिवहरू चाहिँ एउटा एउटा तपाईँको मुद्दामा चाहिँ ऊ भएका छन्, अभियोग लागेका छन् होइन। अब त्यो देखेपछि अहिले भएका सचिवहरूको भने हाम्रो हालत के पनि हो, रिटायरमेन्ट भएर अब एक किसिमको सके पनि जस्तो सेवा गरियो मलाई गरियो र अब चाहिँ रिटायरमेन्टमा चाहिँ एउटा सामान्य जीवन बिताउँ भन्ने बेलामा तपाईँको मुद्दा खेपेर बस्ने जुन किसिमको देखियो नि सबै देख्दाखेरि त्यसले चाहिँ एउटा राम्रो मेसेज चाहिँ दिएको छैन। अब यो कुराहरू के हो भने बदमासी गरेको छ भने तत्कालै त्यो कारवाही हुने कुरामा जानु पर्यो, होइन भने त्यसलाई चाहिँ लामो समय गरेर त्यो बुढेसकालमा 70-80 वर्षमा चाहिँ मान्छे तानिने थोनिने कुरा चाहिँ त्यति चाहिँ सामाजिक हिसाबले त्यति राम्रो नहुन सक्छ।
4: बैंकिङ प्रणालीमा रहेको अधिक तरलता लिक्विडिटी भनिन्छ यहाँहरूको यो अर्थतन्त्रको भाषामा, यो चाहिँ किन रूपान्तरण हुन सकेन अथवा बजारमा चाहिँ ऋण प्रवाह पनि हुन सकेन भन्ने पनि अर्को गुनासो छ बैंकहरूको, यसमा समस्या कहाँ हो? निजी क्षेत्रकै फेरि कुरा उठ्छ यसबाट।
3: अनि यसको समस्याको मूल कारण मलाई के लाग्छ भन्दाखेरि जुन बेला कोविडको अवस्था थियो नेपालमा त्यो बेला चाहिँ एकदमै सुलभ रेटमा चाहिँ अर्थतन्त्रलाई बिग्रन नदिनु भनेर सरकारले चाहिँ निजी क्षेत्रलाई खास गरेर चाहिँ ठूला निजी क्षेत्रहरूलाई चाहिँ ऋण दियो र त्यो चाहिँ एकदम सहुलियत दरमा ऋण दियो। त्यो बेला चाहिँ निजी क्षेत्रले चाहिने भन्दा बढी ऋण लियो र त्यो ऋणको कतिपयले के गर्यो भने सबैले म भन्दिनँ, कतिपयले के गर्यो भने त्यो ऋण लिएर त्यो पैसा सेयरमा हाले, ऋण लिएर त्यो पैसा जग्गा किन्नेमा हाले, ऋण लिएर त्यो पैसा कतै केही गरे होला र केहीले लगानी पनि गरे होला। अब ऋण लिएको पैसा जुन प्रस्तावको आधारमा ऋण लिएको त्यो प्रस्ताव अनुसार त्यो ऋणको प्रयोग भयो कि भएन भनेर ट्र्याकिङ गर्ने नेपालमा चलन छैन। अनि भयो के भन्दाखेरि सेयर मार्केट पनि डुब्यो अनि जग्गाको पनि एकदम डामाडोल भयो अनि उनीहरू चाहिँ ऋण तिर्न सकेन। अलरेडी उनीहरूसँग ठूलो ऋण छ त्यस कारणले उनीहरूको ऋण लिने क्यापासिटी पनि कम छ। हिजो के भन्थे भन्दाखेरि सिङ्गल डिजिटमा तिमीले लोन देऊ हामी 100 अर्बको चाहिँ 100 अर्ब डलरको इकोनोमी बनाउँछु भनेर भने त उनी म सम्झन्छु सिङ्गल डिजिट भनेको 9% दिऊ भन्यो भने अहिले आज 6% ऋण दिएको छ त कसरी लिन सकेको छैन। ऋण किन लिन सकेको छैन भन्दाखेरि उनीहरूलाई अहिले चाहिँ बिजनेस गर्न सकिन्छ भन्ने कुरामा चाहिँ अलिकति गाह्रो छ किन डिमान्ड छैन, डिमान्ड छैन अर्थतन्त्रमा चाहिँ डिमान्ड नभइसकेपछि तपाईँले ऋण लिन गाह्रो छ। फेरि के भन्दाखेरि पोलिसी कन्सिस्टेन्सी छैन, अब यो किसिमको चाहिँ अनेक किसिमको चाहिँ प्रताडना खेप्न पर्ने हो कि अथवा के हुने हो कि भन्ने किसिमको एउटा त्रास पनि छ। यो सबले गर्दाखेरि निजी क्षेत्र चाहिँ ऋण लिन उत्साहित पटक्कै देखिएको छ, एउटा आफ्नै कारणले अर्को चाहिँ यो वातावरणको कारणले गर्दाखेरि। अब नसकेपछि अब राष्ट्र ब्याङ्क के गरिराखेको छ भन्दाखेरि तपाईँको त्यही आएको पैसालाई मोप अप गरेर चाहिँ तपाईँको आफैले लिएर अनि 3% जति कति चाहिँ तपाईँको ब्याज तिरेर चाहिँ बसिराखेको छ। अब राष्ट्र ब्याङ्कको काम के हो भने वास्तवमा उसले चाहिँ यो चाहिँ मनीको ब्यालेन्सलाई मेन्टेन गर्ने पनि हो, मुद्रा आपूर्तिलाई चाहिँ एउटा सन्तुलित अवस्थामा राख्ने कुरा हो। तर त्यो गरिराखेको अवस्था म देख्दिनँ। उसले अरू उपायहरू अपनाएर भए पनि के हो भन्दाखेरि यसलाई एउटा चाहिँ माग सिर्जना गरेर उसले सकेन, सरकारले नै लिने हो कि सरकारले नै खर्च गर्न सक्छ भने सरकार तमाम प्रोजेक्टहरूमा खर्च गर्ने हो कि, तर राष्ट्र ब्याङ्कले तपाईँको 3% लिने भन्दा त सरकारले लिनु उचित भयो नि, खर्च गर्नु उचित भयो नि, खर्च गर्यो भने त बजारमा आउँछ, आम जनतामा जान्छ, नभए त जाँदैन। अब यसले कस्तो भयो भने ब्याङ्कहरू पनि फेल खाला भन्ने डर भइसक्यो ब्याङ्कहरू पनि, किनभने त्यो बेलाकै ऋण चाहिँ सधैँ रिस्ट्रक्चरिङ गरिरहेछ, सधैँ ऊ गरिरहेछ, अनि सरकारले लै कालो स्थितिमा यसपालि नराखिदियो भनिया छ, ऋण उठाउनु पनि सक्दैन। एनपिए चाहिँ तपाईँको खराब कर्जाको दर चाहिँ निकै बढिसकेको छ, उनीहरूले भने भन्दा बढी छ त्यो हामीलाई थाहा छ। त त्यसो हुनाले गर्दाखेरि यो अर्थतन्त्र चाहिँ यो तरल अधिक तरलताले गर्दा ऋणहरू चाहिँ समयमा नतिरेको कारणले गर्दाखेरि अर्थतन्त्र चाहिँ अलिकति तपाईँको यो के भन्दाखेरि जोखिममा छ भन्ने मलाई लाग्छ।
4: रेमिट्यान्सको योगदान छ भनिन्छ आर्थिक गतिविधिका लागि, तर अर्कोतर्फ चाहिँ युवाको वैदेशिक रोजगारीलाई चाहिँ अलिकति अब यो चुनौती पनि छ भन्ने छ। कतिसम्म चाहिँ बाहिरै गएर कमाएर पठाउन सक्छ होइन, देशभित्र कसरी चाहिँ उत्पादन गर्ने अथवा चाहिँ देश कसरी बनाउने भन्ने एउटा त्यो चुनौती छँदैछ भने, अर्कोतर्फ रेमिट्यान्सबाट देश चल्यो भन्ने दुईटा भाष्य छ, यसको तालमेल छ कि छैन अथवा चाहिँ यसमा चाहिँ सरकारले के सोच्नुपर्छ?
3: सरकारले अरू देशमा के गर्यो भने जस्तो कोरिया भनौँ होइन, रेमिटेन्समा केही समय जाने, त्यसबाट पैसा मात्रै अर्न हुने होइन, त्यसबाट चाहिँ तपाईँको चाहिँ स्किल समेत थाहा हुन्छ, एक्सपोजर हुन्छ, स्किल हुन्छ, र त्यो एउटा चाहिँ त्यसबाट बेनिफिट नहुने होइन। अब हाम्रोमा के देखियो भन्दाखेरि रेमिटेन्समा गएर आएका रेमिटेन्समा गएकाहरूको परिवार चाहिँ झन्नै अब 60-70% परिवार चाहिँ रेमिटेन्समा गएको छ। उनीहरूको बच्चा बच्चीको तपाईँको स्वास्थ्यको कुरा, सामान्य पढाइको कुरा त्यसले रेमिटेन्सको पैसाले धानेको छ। मुलुकको चाहिँ तपाईँको विदेशी विनिमय अथवा मुद्राको चाहिँ त्यो खाँचो टारेको छ, यो सब कुरा भएको छ। र अहिले चाहिँ तरलता बढ़िराखेको छ नि, त्यो पनि के भन्दाखेरि मुलुकमा माग छ नि, विदेशी मुद्रा यहाँ आउँछ, आइसकेपछि त्यो साटेर जब चाहिँ यहाँ त्यसले छताछुल्लो पनि भइराखेको छ। अब दीर्घकालीन रूपमा हेर्ने हो भने अब त्यो चाहिँ ज्यादै एउटा प्लान गरेर केही समयको लागि जानु ठिक छ र क्रमशः फिर्ता गर्नुपर्ने अवस्था छ। अलिकति माइन्युटली हेर्नुभयो भने तपाईँले रुख र जंगलको अवस्था हेऱ्यो भने फरक हुन्छ। तपाईँले जंगललाई हेर्नु भने सधैँभरि हरियो देख्नुहुन्छ, जंगल बहुत राम्रो देख्नुहुन्छ, तर इन्डिभिजुअल रुखलाई हेर्नु भने त्यो रुख कुनै सिकुट्यो होला, कुनै मर्यो होला, कुनै के भयो होला, त्यस्तै हरेक रेमिटेन्स वर्करको चाहिँ तपाईँको लाइफ साइकल हेर्नु भने खाडीको त्यस्तो गर्मीमा गएर एउटा चाहिँ रेमिटेन्स अर्नरले तपाईँको 12-14 वर्षसम्म काम गर्ला म्याक्सिमम गर्यो भने 14 वर्षमा ऊ चाहिँ पूरा शिथिल भएर चाहिँ नेपाल फर्कने हो, काम गर्न नसकेको नेपाल फर्कने हो नि, रोगका साथ किडनी ड्यामेज भएर नेपालमा फर्केर आउँछ। र उसको बच्चाले ऊ जाँदाखेरि एक क्लासमा पढाएको छ भने 11 क्लास मात्रै पास गर्छ, त्यसपछि न उसँग बचत छ, न उसँग चाहिँ फर्दर इन्कम छ, के छ भनेपछि त्यो परिवारको हालत सामाजिक रूपले पनि कतिपय विखण्डन भइरहेछ। यो सब गर्दाखेरि तपाईँ इन्डिभिजुअल रेमिटेन्स अर्नरको चाहिँ केसलाई स्टडी गर्नुभयो भने यसका पीड़ा आफ्नै छन्, त्यसमा राज्यले हेर्ने भन्ने कुरा यस्तो, र उनीहरूको पैसाको चाहिँ तपाईँको इन्भेस्टमेन्टमा लगाएर त्यसबाट पछिलाई पनि क्रमशः रिटर्न आउने हिसाबबाट गर्नुपर्ने हो। रेमिट हाइड्रोको चाहिँ कन्सेप्टहरू आएको थियो, अहिले पनि उनीहरूलाई अग्राधिकार गरेर कतिपय चाहिँ यो हाइड्रोमा लगानी गर्ने अवसरहरू दिएको छ, तर त्यसमा रेमिटेन्स जाने कतिपय केही त अत्यन्तै टाढो हुनुहुन्छ, केही कतिपय मानिसहरू सिधा साधा भएको हुनाले यो कुरा उहाँहरूलाई चाहिँ तपाईँहरूकै फाइदाको लागि हो भनेर सम्बन्धित एमएससीहरूले अलिकति बुझाउने कुरा र उनीहरूलाई आकर्षित गर्ने कुरा गर्नुपर्छ, र उनीहरूको पैसालाई चाहिँ हाम्रो इन्भेस्टमेन्टमा लगाउने कुरामा लग्यो भने मलाई लाग्छ त्यसले मुलुकको विकास पनि हुने, उनीहरूको इन्डिभिजुअलको सोर्स अफ इन्कम पनि हुने।
4: कुरा गर्दा यो कृषि पर्यटन उद्योग र निर्माण क्षेत्रको योगदान अर्थतन्त्रमा कस्तो रह्यो यो विगतदेखि अहिलेसम्म केही वर्षदेखि यहाँको अनुभवमा, र अहिलेको सरकारले अबका दिनहरूमा चाहिँ यो क्षेत्र सुधारका लागि चाहिँ यसमा चाहिँ गर्नुपर्ने नीतिगत सुधारहरू के हुन्?
3: अब कृषि क्षेत्रको कुरा गर्दै भने सरकारले विभिन्न आयोजनाहरू ल्यायो, प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम पनि ल्यायो होइन, त्यसपछि चाहिँ अब यो कृषि रणनीति कार्यक्रम पनि ल्यायो, सबै कुराहरू ल्यायो, तर यी कार्यक्रमहरू उत्साहजनक हिसाबबाट आए, त्यसको कार्यान्वयन राम्रोसँग हुन सकेन। जसरी तलसम्म जानुपर्ने विभिन्न स्पेसल जोनहरू बनाउने ब्लकहरू बनाउने भन्ने चाहिँ कुराहरू आएको थियो नि, कहाँ के उत्पादन छ त्यसलाई जोड गर्ने माटो अनुसारको होइन हावा पानी अनुसार गर्ने भने त्यो किसिमबाट केही छिटपुट ठाउँमा भएको छ तर अभियानगत रूपमा जान सकेन। र कृषिबाट हाम्रो चाहिँ के भन्दाखेरि कृषिले हिजो चाहिँ हामी कृषि निर्यात गर्छौँ, आज हामी कैयौं कृषि वस्तुहरू आयात गर्छौँ तपाईँलाई पनि थाहा छ। यो किसिमको एउटा चाहिँ हामीले कृषि वस्तुहरू खाद्यान्न माछा मासु तरकारी फलफूलमा त हामी अत्यन्त आत्मनिर्भर हुन सक्छौ नि, यो आत्मनिर्भर बनाउने दिशामा चाहिँ जाने खास गरेर चाहिँ बाहिरबाट आउने उत्पादनहरूलाई पनि नियन्त्रण गर्नुपर्नेछ, आपूर्तिलाई पनि नियन्त्रण गर्नुपर्नेछ र भित्र पनि मद्दत गर्नुपर्छ। कतिपय चाहिँ बिमाको लागि चाहिँ दिएका पैसाहरू पनि ठाउँमा पुग्दैन, सब्सिडीहरू चाहिँ सम्बन्धी मान्छेले पाएकै छैन, ठुला ठालुले सब्सिडी कब्जा गरेर छ। यसै सालको पनि कुरा गर्यो भने अहिले म सुन्छु अखबारहरूमा कि के भन्दा यसपालि पनि मल चाहिँ पर्याप्त मात्रामा मल किसानहरूले पाउन सकेन र अब धान बालीलाई त्यसले असर पार्छ। त्यस हुनाले कृषिमा जतिसुकै ठूलो महत्व भए पनि र अहिले मलाई गए साल हो कि यो साल हो गएको साल अथवा यही साल यो साल चाहिँ करिब कृषिको योगदान जिडिपीमा 12-13% पनि हुने जस्तो देखिन्छ भनेर पनि आएको थियो न्युज होइन, सामान्यतया 20-25% देखिन्छ, मान्छे धेरै इन्गेज त्यसमा छ। तर कृषिले राम्रोसँग चाहिँ सरकारको ऊ चाहिँ दृष्टि पाउन सकेका छैन। अहिलेको सरकारले पनि आफ्नो वार्तापत्रमा भन्न त भनेको छ हाम्रो चाहिँ एउटा यो समृद्धिको आधार चाहिँ कृषि क्षेत्र हो, किनभने यसमा धेरै मान्छेहरू लागेका छन् र कृषिको विकासबाट नै हामी समृद्धिमा अगाडि बढ्न सक्छौं भन्ने कुरा स्वीकार गरेको छ। अब त्यो अनुसार अब सरकारले कसरी जान्छ होइन, लगानीको दृष्टिले बजेटको दृष्टिले भन्यो भने त खासै बजेटमा त्यो त्यस्तो प्राथमिकता देखिन्न, लगानीमा प्राथमिकता देखिन्न, तर पनि कमिटमेन्ट त्यो सरकारले राखेको छ। जहाँसम्म पर्यटनको कुरा छ पर्यटनमा प्राथमिकता त राखेको छ, तर पर्यटनको जीडीपीमा योगदान चाहिँ 2-3% मात्र छ क्या, त्यो 2-3% योगदान भनेको डबलै भए पनि 4% हुन्छ नि, त्यसले गर्दाखेरि तर त्यसले चाहिँ के हुन्छ भने रोजगारी सिर्जनामा चाहिँ धेरै मद्दत गर्छ। अहिले आइटी सेक्टर चाहिँ अलिकति अगाडि बढ्नेवाला छ, तर आइटी सेक्टरले के गर्छ भने जसले रोजगार पायो त्यसले चाहिँ अर्कोलाई रोजगार दिन सक्दैन क्या, एउटा ल्यापटप लियो आफै बस्ने हो क्या, अर्को पछाडिपट्टि बस्नुपर्ने कुरो भएन, त्यसले गर्दाखेरि त्यो चाहिँ रोजगारी कम हुन्छ। त्यसै गरी चाहिँ तपाईँको यो इनर्जी सेक्टरको कुरा गर्ने हो भने हाइड्रो पावरहरूले पनि ठुलो रोजगारी सिर्जना गर्दैन, यसले रोजगारी सिर्जना गर्ने भने निर्माणको बेला मात्र, पछि जुन चाहिँ तपाईँ स्टेसनहरू रन गर्ने बेला आउँदा केही टेक्निकल मान्छे भएपछि त रन भयो, त्यसले गर्दाखेरि ठूलो चाहिँ तपाईँको इम्प्लोयमेन्ट दिने सेक्टर भनेको एउटा कृषि हो, अर्को चाहिँ उद्योग हो, उद्योगमा पनि एसएमईजहरू एसएमईज स्मल मिडियम इन्टरप्राइजेसहरू हुन्, अब यो कुराले प्राथमिकता दिनैपर्छ। र सर्भिस सेक्टरमा पनि के हुन्छ भने सर्भिस सेक्टरमा पनि त्यसले ठूलो रोजगार क्रिएट गर्दैन, त्यो पनि के भन्दाखेरि निश्चित मानिसहरूको लागि हुन्छ, त्यो एकदमै सर्भिस सेक्टर पनि अब के भयो भन्दाखेरि हाइली क्यापिटल इन्टेन्सिभ हुन्छ के, लेबर इन्टेन्सिभ हुँदैन, जब लेबर इन्टेन्सिभ हुन्छ लेबरले काम पाउने हो, क्यापिटल इन्टेन्सिभ हुन्छ भने त्यो क्यापिटलको प्रयोग हुने पुँजीको प्रयोग हुने हो, त्यसले गर्दाखेरि हामीले अलिकति सन्तुलित ढङ्गबाट हेर्नुपर्छ भन्ने लाग्छ।
4: अब अर्को अब अहिले त हामी संघीय संरचनामा छौं, प्रदेश संघ र स्थानीय तह बीचको यो बजेट कार्यान्वयनको अवस्था चाहिँ समान रूपमा देखिँदैन, आन्तरिक स्रोतको व्यवस्थापन चाहिँ अहिलेसम्म पनि खासै देखिँदैन, यसमा चाहिँ के हो सोच्नुपर्ने विचार गर्नुपर्ने, अब त दोस्रो कार्यकालमा जाँदै गइसक्यो, अब सकिँदैछ अन्त्यमा छौ,
3: अब हाम्रो यो चाहिँ संघीय संरचना अन्तर्गत जुन तीनटा तहको सरकारहरू छन् त्यो सरकारहरूमा खास गरेर अहिले प्रभावकारी देखिएको चाहिँ केन्द्रीय सरकार र स्थानीय सरकार चाहिँ प्रभावकारी देखिएको छ भने जुन प्रदेश सरकारहरू छ प्रदेश सरकारको बारेमा चाहिँ यो आवश्यकै छैन के भन्ने कुरा पनि आएको छ। यसको पछाडि कारण के हो भने प्रदेश सरकार त्यति इफेक्टिभ नभएको कारण के हो भन्दाखेरि प्रदेशको निम्ति चाहिने कानूनहरू चाहिँ केन्द्रीय सरकारले कानून निर्माणमा पनि ढिलाइ गर्यो र त्यो प्रदेशलाई बलियो बनाउने कुरामा चाहिँ तपाईँको केन्द्र सरकार चाहिँ निरपेक्ष अलिक धेरै निरपेक्ष रहेको देखिन्छ। अहिले पनि हामी चाहिँ 72 एउटा संघीय संरचनामा गयौं 2072 सालदेखि, तर पनि के भने तपाईँ स्थानीय सरकार चाहिँ प्रभावकारी देखिएको छ भने जुन प्रदेश सरकारहरू छ प्रदेश सरकारको बारेमा चाहिँ यो आवश्यकै छैन के भन्ने कुरा पनि आएको छ। यसको पछाडि कारण के हो भने प्रदेश सरकार त्यति इफेक्टिभ नभएको कारण के हो

0: इफेक्टिभ देखिएको हो। अब हाम्रो हिसाबले हेर्ने मलाई के लाग्छ भने प्रदेशलाई दिने रोल भने मैले धेरै प्रदेशको र स्थानीय तहको चाहिँ अध्ययन गरेका छु। दुई वर्षसम्म ठाउँ ठाउँमा गएर मेचीदेखि महाकालीका विभिन्न ठाउँ गएर अध्ययन गर्दाखेरि के देखेँ भने यो इन्फ्रास्ट्रक्चरको पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू स्थानीय तहले गर्नुभन्दा पनि त्यस्ता परियोजनाहरू स्थानीय तहको सिफारिसमा प्रदेशले गर्ने हो भने त्यो बढी चाहिँ तपाईँको इकोनोमिकल पनि हुन्छ, बढी चाहिँ त्यो स्ट्यान्डर्डको पनि हुनसक्छ। किनभने हाम्रो स्थानीय तह त विभिन्न लेभलका छन् नि, उनीहरूले बाटो निर्माण गरे, सड़क बनायो भने त्यो क्वालिटीको बनाउन सक्दैन, अर्को चाहिँ आफूले फण्ड हालेर पनि गर्न सक्दैन नि। त्यसले गर्दाखेरि यो पूर्वाधार बनाउने कुरा चाहिँ शान्तिना पूर्वाधार टोल छिमेकको त ठिक छ, तर अलिकति राम्रो पूर्वाधार एउटा गाउँबाट अर्कोमा जाने होइन, एउटा पालिकाबाट अर्कोमा जाने, अर्को चाहिँ पालिकाहरू जोड्ने, मूल सड़कसँग जोड्ने जस्ता यस्ता सड़कहरूको निर्माण, सिंचाईका निर्माणहरू चाहिँ जुन सानो आकारका यिनीहरू चाहिँ प्रदेशलाई दियो भने प्रदेशले पूर्वाधारमा केन्द्रित गर्नुपर्छ। प्रदेशले समन्वयको केन्द्र र स्थानीय तहको समन्वयको एउटा समन्वयकारी भूमिका पनि निर्वाह गर्नुपर्छ। र प्रदेशले चाहिँ के हो भन्दाखेरि एउटा खास गरेर चाहिँ प्रदेश ज्यादै ठूलो बनाउनु पनि आवश्यक छैन, स्थानीय तहका समस्याहरू के छ त्यसलाई चाहिँ समाधान गर्ने गरी जानुपर्छ र त्यो हिसाबले जाँदाखेरि राम्रो हुन्छ। इन्डियाको केस भनिदियो भने स्थानीय तह कमजोर छ, तपाईँको प्रदेश तह बलियो छ इन्डियामा, हामी कहाँ चाहिँ स्थानीय तह बलियो छ प्रदेश कमजोर छ। यसको भन्नुको मतलब चाहिँ प्रदेश बलियो स्थानीय तह कमजोर बनाउनुपर्छ होइन, जनताको डे टू डे चाहिँ तपाईँको पहुँच भएको ठाउँ चाहिँ स्थानीय तह नै हो, स्थानीय तहलाई बलियो नै गर्नुपर्छ। तर स्थानीय तहको बुताभन्दा बाहिरका प्रोजेक्टहरू स्थानीय तहले गर्न चाहिँ सक्दैन।
1: विगत केही समयदेखि यो घर जग्गा र शेयर बजारको अवस्था अलिकति राम्रो देखिएन देशमा, यसले अर्थतन्त्रमा कस्तो चाहिँ असर पारिरहेको छ र यसमा अहिले सरकारले गर्नुपर्ने के हो खास? अलिकति
0: अब घर जग्गा र यो शेयरको हिसाबले गर्दाखेरि अर्थतन्त्रको खास गरेर चाहिँ स्थानीय तहको चाहिँ स्रोतको हिसाबले हो भनिदियो भने शहरी क्षेत्रका स्थानीय तहहरू नगरपालिकाहरूमा भन्यो भने घर जग्गाको कारोबार जति बढी भयो उनीहरूको आमदानीको स्रोत चाहिँ त्यति बढी हुँदो रहेछ स्थानीय तहको होइन। अर्को चाहिँ ढुङ्गा गिट्टी अलिक बाहिर गएको चाहिँ ढुङ्गा गिट्टीबाट आमदानी हुँदो रहेछ। अब सरकारको पनि के हो भन्दाखेरि त्यो मालपोतबाट आउने पैसाको त बाँडिन्छ नि, त्यसबाट आउने स्रोतहरूबाट जान्छ। तर अब यसलाई बढाउनको निम्ति के गर्ने भन्ने कुरामा चाहिँ के भने पहिला चाहिँ असाध्यै अनपेक्षित रूपमा तपाईँको दलालहरूले भाउ चाहिँ असाध्य बढाएको अवस्था हो। नेपालको जग्गाको मूल्य उत्पादकत्वको दृष्टिले त्यसको चाहिँ तपाईँको त्यसले दिने बेनिफिटको दृष्टिले हेर्ने हो भने त्यो चाहिँ सबै ठाउँमा सुनको टुक्रा चाहिँ दलालहरूले बनाए, त्यो लेभलको त जानुपर्ने जरुरी छैन, त्यो लेभलको जानुपर्ने जरुरी छैन। तर सरकारले के गर्नुपर्ने भन्दाखेरि अहिले अलिकति सहज के हो भने अब जस्तो भनौँ न तपाईँको टुक्रा पार्न नमिल्ने, खण्डीकरण गर्न रोक्ने यो कुराहरूलाई चाहिँ समस्या छ भने त्यो समस्या तत्काल समाधान गरेर चाहिँ जनताले क्रय विक्रय गर्न सक्ने अवस्था चाहिँ क्रिएट गर्नुपर्छ। धेरै जसो किताकाट नभएर पनि धेरै ठाउँ रोकिएको अवस्थाहरू छ, रोकेको अवस्था पनि छ। र अर्को कुरा नापी नक्साहरू पनि क्लियर छैन, नापी नक्सामा पनि यत्रो चाहिँ तपाईँको प्रविधि छ त्यो क्लियर गर्ने र त्यो मुद्दाबाट बाहिर आउँदछ। शेयर बजारको कुरा के हो भने शेयर बजारलाई चाहिँ अलिकति अनुशासित गर्नुपर्ने कुरा छ, किनभने इनसाइड ट्रेडिङका कुराहरूदेखि लिएर त्यहाँ भएका विकृतिहरूलाई चाहिँ कम गर्नुपर्ने कुरा छ, किनभने 60-65% परिवारहरू त्योसँग सम्बन्धित छ। तर यसलाई चाहिँ अब मार्जिन लेन्डिङको सुविधा पनि सरकारले दिएको छ, लगानीको सुविधाहरू पनि दिएको छ, तर सरकारले डाइरेक्टली शेयर बजारमा चाहिँ भाउलाई तल माथि गर्न सक्दैन। अब त्यो सरकारी नीतिको आधारमा सामान्य रूपमा मान्छेले अनुमान गर्छ। हाम्रो शेयर बजार चाहिँ सरकारी नीतिबाट भन्दा पनि केही मानिसहरूको मिल्दो मतोबाट चाहिँ त्यो बजारलाई तल झार्ने, बजारलाई माथि लग्ने त्यो कुरा गरेको छ। र यो साना लगानीकर्ताको निम्ति चाहिँ हाम्रो शेयर बजार चाहिँ ज्यादै रिस्की छ। म तपाईँलाई भनौँ, म एउटा प्रोफेसनल मान्छे, प्रोफेसनल्ली नेटवर्क हेरेर चाहिँ लगानी गर्नु पर्यो भनेर मैले राष्ट्रिय ब्याङ्क साथीहरूसँग सल्लाह गरेँ, सब कुरा गरेँ। मैले लगानी गरेको अत्यन्त सानो सेयरहरू त्यो ज्यादै ओर्लिएर गयो, पहिला यो 8-10 वर्ष अगाडिको कुरा ओर्लिएर गयो, त्यसपछि मलाई त्यसप्रति इन्ट्रेस्ट पनि भएन। अब हाम्रो चाहिँ परिवार केही थाहा नभएका मानिसहरूले गरेको लगानी चाहिँ एकदम माथिको हल्ले हल्ला गरेको लगानी माथिको, जसको नेटवर्क पनि छैन, केही पनि छैन, आधारै छैन, माथिको म नेटवर्क क्यालकुलेसन गरेर एकदम यसको चाहिँ हुन्छ भनेको

0: भन्ने गएन. त्यसले गर्दाखेरि हाम्रो बजार चाहिँ प्रिन्सिपल छैन.
1: अहिले केही सुधार भएको अवस्था हो, कारोबार चाहिँ एकदमै घट्यो भन्ने पनि छ.
0: कारोबार त अहिले कारोबार घटेको छ. अब कारोबार चाहिँ जुन किसिमको अहिले चाहिँ आएको जहाँ आएको छ, यो ज्यादै घटेको पनि होइन, ज्यादै घटेको पनि होइन. 25 तिरको 25 भने ज्यादै घटेको पनि होइन. तर कुरा के हो भने मानिसहरूले महँगामा किने क्या, वर्ष वर्ष वर्ष अब यो 35 पुग्छ भन्यो अनि 29 तिर किन, अनि उनीहरू स्वार्थ घटा आफ्नो नाफा बुक गरे. त्यो किसिमको अलिकति यहाँभित्र चाहिँ चलखेल बढी भए हुनाले पनि यो समस्या भयो.
1: यो सार्वजनिक खरिद ऐनको कुरा पनि अघि सुरुमै हामीले उठाथ्यौँ. सरकारले चाहिँ अहिले अलिकति यसमा कडाई गर्दैछ भन्ने खालको सार्वजनिक खरिद ऐन, त्यसै गरी ठेक्का प्रणाली र प्रशासनिक प्रक्रियामा चाहिँ के सुधार आवश्यक छ, जबकि यो अर्थतन्त्रलाई चाहिँ आगामी दिनहरूमा हामीले जुन राष्ट्रिय लक्ष्य छ यो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि यो चाहिँ उपयुक्त अथवा अनुकूल बन्दै जाओस्.
0: पहिलो कुरा त सरकारले निर्माण व्यवसायलाई चाहिँ विकासको साझेदार भनेर चाहिँ त्यो रूपमा लिनुपर्छ. यो चाहिँ एकदमै ठग हो भन्ने हिसाबबाट सरकारले लिनु हुँदैन, विकास साझेदार लिनुपर्छ. र नियम कानूनहरू चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि व्यावहारिक समस्या समाधान गर्ने किसिमको व्यवहार बुझेका नियमहरू चाहियो क्या. तर त्यहाँनिर खेल्ने ओर्ने गर्छ भने त्यसलाई कारवाही गर्नै पर्छ, त्यसलाई चाहिँ तपाईँको दण्डित गर्नै पर्छ. काम लिएर तपाईँ लापरवाही गरेर तपाईँको मोबिलाइजेसन कस्ट लियो भाग्यो किसिमको जुन अहिलेको स्थितिहरू छन् कतिपयको, त्यो कुरालाई चाहिँ निर्ममतापूर्वक चाहिँ कारवाही गर्नुपर्छ. तर जो इमान्दार निर्माण व्यवसायहरू छन् जसका चाहिँ जिनुन समस्या छ, त्यो समस्याप्रति चाहिँ समस्या समाधान गर्न सरकार चाहिँ त्यसमा चाहिँ प्रतिबद्ध पनि हुनुपर्छ. अरू कुरा के भने प्रोजेक्ट जिम्मा दिएपछि, निर्माण व्यवसायलाई प्रोजेक्ट जिम्मा दिएपछि अब उसले ह्यान्डओभर गर्दाखेरि पनि भेट हुने भन्ने किसिमबाट हुँदैन, किनभने उसलाई तपाईँको निर्माण सामग्री समयमा आपूर्ति गर्ने कुरामा पनि सरकारको मद्दत चाहिन सक्छ. किनभने ढुङ्गाकी ठिकै समस्या हुन्छ बेला वर्तमान तपाईँको चाहिँ अरू बिटुमिनहरूको समस्या हुनसक्छ. त्यस कारणले निर्माण व्यवसायलाई पनि मद्दत गर्नुपर्छ र प्रोजेक्ट म्यानेजर जुन सरकारले खटाएको हुन्छ ऊ चाहिँ ले वास्तवमा फेसिलिटेट गर्नुपर्छ. अहिले हामी चाहिँ खालि नियन्त्रण गर्ने कुरामा गयौँ कि हिजोदेखिका, त्यसरी गएर चाहिँ यो व्यवसाय फस्टाउन हामी चाहिँ मिलेर अगाडि बढ्नुपर्छ एउटा कुरा त्यो. दोस्रो कुरा अब यो ठेक्का पट्टाहरू चाहिँ तपाईँको अनलाइन पनि भएको छ, समय चाहिँ अलिकति लामो छन्, लामो समयलाई छोटाउनुपर्छ. काम गर्ने अवधि चाहिँ मलाई लाग्छ एकदम चाँडो बाटो सुरु गर्नुपर्छ. हिमाली क्षेत्रका परियोजनाहरूमा निश्चित अवधि मात्रै काम हुन्छ, तपाईँको 3-4 महिना काम हुन्छ त्यसपछि काम हुँदैन. त्यस्तो ठाउँमा चाहिँ तपाईँको बहुवर्षीय योजनाको कन्सेप्टमा जानुपर्छ, सिङ्गल इयरको हुँदैन, बहुवर्षीय जानुपर्छ. र कैयौं योजनाहरू चाहिँ को लागत, यहाँको लागत र त्यहाँको लागत चाहिँ फरक हुन्छ. त्यस कारणले लागत इस्टिमेट गर्दाखेरि त्यो इस्टिमेट गर्दाखेरि हामीले चाहिँ त्यो डिस्टान्सको हिसाबले त्यसपछि भौगोलिक कठिनाइको हिसाबले पनि त्यसलाई हेर्नुपर्ने हुन्छ. र यो इन्डियन एयरको विषय मात्रै बनाइन्छ क्या, तपाईँको त्यो डिजाइन प्रोजेक्ट डिजाइनमा इन्जिनियरको विषय मात्रै, इन्जिनियर विषय मात्रै होइन, त्यो विषयमा सोसियोलोजिस्ट इकोनोमिस्ट इन्जिनियरको प्रमुख रोल हुन्छ. तर उनीहरूको पनि त्यसमा इन्भल्भमेन्टहरू आवश्यक हुन्छ भन्ने मलाई लाग्छ.
1: मैले
0: होइन, त्यो प्रोजेक्ट समाजलाई आवश्यक हो कि होइन, त्यो प्रोजेक्ट कति राइट छ, कति एप्रोप्रिएट छ. उदाहरणको लागि भन्नुहोस् न, अहिले चाहिँ पूर्व पश्चिमको लेनहरू विस्तार गर्ने, प्राय ठुल्ठुला बाटा बनाउने अहिले चलाएको छ नि भनेर सुन्नुभएको छ. त्यहाँ कति भेहिकल चल्छ, आगामी 5 वर्षभित्र कति भेहिकल चल्छ, 10 वर्षभित्र कति भेहिकल चल्छ, के गर्छ, त्यसको ट्रेन एनालिसिस भएर र हिजोदेखिको अहिलेको ट्रेन एनालिसिस गरेर चाहिँ गरेका छ त गरेका छैन. नगरेपछि तपाईँलाई 4 वटा गाडी चल्नको लागि चाहिँ तपाईँ 7 लेनको बाटो किन चाहियो हो. यस किसिमको कुरामा अर्थशास्त्रीहरूले चाहिँ त्यसमा हेर्छन् के, इकोनोमिक बेनिफिट छ कि छैन भनेर हेर्छन् के. अब इन्जिनियरहरूले के भने टेक्निकली साउन्ड बनाउने यो प्रोजेक्ट, उनीहरूलाई बेनिफिट के आउँछ सँग मतलब छैन. अब सरकारले हेर्ने हो त्यो, तर सरकार के हेर्छ भन्दा बिग प्रोजेक्ट बिग कमिसन. उसले त के भन्छ, जति ठुलो प्रोजेक्ट जति ठुलो इन्भेस्टमेन्ट त्यति ठुलो कमिसन. त्यसले गर्दाखेरि यो एप्रोचबाट हुँदैन, युटिलाइजेसनको आस्पेक्टबाट हेर्नुपर्छ. सरकार केमा, हिजोका सरकारहरू आजको सरकार कसो गर्छ थाहा छ, हिजोको सरकार केमा तल्लीन थियो भन्दाखेरि तपाईँको प्रोजेक्ट निर्माण गर्ने कुरामा धेरै इन्ट्रेस्ट लिने, पैसा खर्च गर्ने कुरामा इन्ट्रेस्ट लिने, तर प्रोजेक्ट बनिसकेपछि त्यसलाई चलाउने कुरामा खास इन्ट्रेस्ट नलिने. त्यो तपाईँले पोखराकै एयरपोर्टको कुरा देख्नुहुन्छ, भैरवाकै एयरपोर्टको कुरा देख्नुहुन्छ, इभन तपाईँको चाहिँ ठुल्ठुला चाहिँ सभा हलको अवस्था हेर्नुहुन्छ, गोलाबरीकै हेर्नुहुन्छ. अब यस्तो किसिमको तपाईँ त्यो हिसाबले भएन. अर्को कुरा के भने प्रोजेक्ट हिसाबले हेर्दाखेरि तपाईँ इन्टरनेसनल कन्सल्टेन्टहरूलाई पनि टोटल विश्वास गर्न सक्नुहुन्न. मिलाउँ चाहिँ कसले बनाएको, इन्टरनेसनल कन्सल्टेन्ट बनाएको बाहिरी त भयो त उनीहरू नेसनल क्यापासिटी डेभलप गर्छ उनीहरूले गरेको एसेसमेन्टलाई हामीले हेर्न सक्ने हुनु पर्यो के जे दिएको त्यसमा चाहिँ तपाईँको ओके भनेर मात्रै यस भनेर चाहिँ हुँदैन त्यो प्रोजेक्ट म्यानेजमेन्टको क्यापासिटी पनि हामीले डेभलप गर्नुपर्छ यो सब कुराहरू छ क्या अब हेरौँ कसरी जान्छौँ
1: हस् यहाँलाई समयको कुराकानीको लागि धेरै धेरै धन्यवाद
0: धन्यवाद यहाँलाई पनि मेरो आफ्नो कुरा राख्ने समय दियो धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउने नै छौं आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु नमस्कार
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो
3: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
2: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
3: अब इन्डियानै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
2: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
3: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
2: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
2: हो
3: त्यही गएर सूर्जन रोकाईलाई भेट
2: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
3: लटिपिराग फोन नम्बर 9820293948 9820293948

0: Mia.
1: Extreme energy drink.
2: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातीमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
3: यदि छन् भने वीरेन्द्रनगर 3 एरिचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
5: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: रेडियो भेरी FM 98.6 MHz।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
9: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए, मोबाइल र कम्प्युटरबाट जानकारी लिन सक्ने व्यवस्था। ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो, जंगली हात्ती देखिए तत्काल खबर गर्न निकुञ्जको आग्रह। बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने व्यवस्था प्रस्ताव। र विश्वकप फुटबलको उपाधि दौड़मा अर्जेन्टिना र स्पेन, गोल्डन बुट दौड़मा मेसी एम्बापी भन्दा अगाडि। नेपाल खबरमा अब पूरा खबर। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले पानी पर्ने क्रम रोकिए पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ तथा मधेश र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार सेवा लिनेको संख्या 2200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का अनुसार पोर्टलमा आबद्ध अस्पतालको संख्या बढ़दै गएको छ। शुरूमा 13 अस्पताल आबद्ध रहेकामा अहिले यो संख्या 238 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। विपन्न बिरामी वा उनीहरूका आफन्तहरूले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निशुल्क शैया उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। साथै अस्पतालमा उपलब्ध रगत सम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिन्छ। संविधानमा व्यवस्था गरिएको निशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली संचालनमा ल्याएको हो। मन्त्रालयका अनुसार देशभरका अस्पतालमा 28,704 शैयाको 10% बराबर 3,380 निशुल्क शैया उपलब्ध छन्। तीमध्ये 593 शैयामा विपन्न बिरामीले निशुल्क उपचार पाइरहेका छन् भने अझै 2,787 शैया खाली रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा 25 जनाको ज्यान लिइसकेको ध्रुवे हात्तीलाई डट अर्थात बेहोश बनाउने औषधि दिएर रेडियो कलर लगाइएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ध्रुवे हात्तीको घाँटीमा सेटेलाइट रेडियो कलर जडान गरिएको छ। त्यसपछि दारा काटेर छाडिएको हो। रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जीपीएस ट्र्याकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने निकुञ्जले जनाएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरखगण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो। गएको असार 20 गते भरतपुर 23 ध्रुवे हात्तीको आक्रमणबाट 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेको ज्यान गएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढ़ाएको थियो। प्रतिकूल मौसम र घना झाड़ीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। निकुञ्जले स्थानीय बासिन्दाहरूलाई सचेत रहन, सूचनाको पालना गर्न र जंगली हात्ती देखिए तत्काल सम्बन्धित निकायहरूलाई खबर गर्न पनि आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
10: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
0: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
10: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
10: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल र भारतको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1,650 MW बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दोवाडी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा निर्देशक समितिको 13 बैठक पोखरामा सम्पन्न भएको हो। अहिले सञ्चालनमा रहेको ढल्केवर मुजफ्फरपुर र ढल्केवर सीतामढ़ी अन्तर्देशीय प्रसारण लाइनबाट 1,400 MW बिजुली आयात गर्ने सहमति भएको छ। यस्तै निर्याततर्फ 1,100 MW 1,650 MW बराबर पुर्याउने सहमति भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले जानकारी दिनुभयो। यस्तै चमेलिया जौल जीबी 220 KV डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन बैठकले स्वीकृत गरेको छ। यो आयोजना 2028 डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। न्यू पूर्णिया र दोधाधारा बरेली 400 KV क्षमताको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति पनि बैठकले गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सड़कमा गोलबेडा फ्याँकेर प्रदर्शन गरेका किसानका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। मन्त्री चौधरीले हिजो मन्त्रालयमा किसान प्रतिनिधिहरूलाई बोलाएर किसानका गुनासा तथा मागबारे छलफल गर्नुभएको हो। किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउन सकुन् भन्ने उद्देश्यले बजारमा कड़ा अनुगमनको व्यवस्था गरिएको बताउँदै बिचौलियाहरूको समस्या समाधान गर्न कृषि विधेयक अघि बढ़ाइएको समेत मन्त्री चौधरीले जानकारी दिनुभयो। उहाँले किसानलाई आफ्नो उत्पादन नजिकका हाट बजारमा बिक्री वितरण गर्न आग्रह गर्दै सबै किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमै पुगेर सामग्री बिक्री गर्नुपर्ने अवस्था नरहेको समेत बताउनुभयो। साथै उहाँले सम्बन्धित निकायसँग समन्वय गरी किसानका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री चौधरीले उत्पादन बजार व्यवस्थापन मूल्य निर्धारण र कृषि क्षेत्रका समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो। अब विदेशको खबर। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक, युट्यूब जस्ता प्लेटफर्ममा मध्यरातपछि पहुँच स्वत बन्द हुनेछ। साथै किशोर किशोरीहरूलाई लामो समयसम्म अनलाइन राख्ने अटो प्ले र इन्फिनिट स्क्रोल जस्ता सुविधा पनि पूर्व निर्धारित रूपमा बन्द गरिने भएको छ। सरकारले यसबाट किशोर किशोरीहरूको निन्द्रा, पढ़ाईमा ध्यान र पारिवारिक सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ। तर प्रयोगकर्ताहरूले सेटिङ परिवर्तन गरेर यो सुविधा बन्द गर्न सक्ने भएकाले बाल सुरक्षा अभियन्ता र विपक्षी दलले यो उपाय पर्याप्त प्रभावकारी नहुने टिप्पणी गरेका छन्। सरकारले प्रस्तावित व्यवस्था सन् 2026 भित्रै कानूनी रूप दिएर लागू गर्ने लक्ष्य लिएको छ। अब खेल खबर। साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गर्दै फिफा विश्वकप 2026 फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा आज बिहान भएको दोस्रो सेमी फाइनलमा एक गोलले पछि परेको अवस्थाबाट पुनरावरण गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नाण्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका छन्। यसअघि पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको थियो। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान पाउने 1 बजे न्यूयोर्कको न्यू जर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड बीच आइतबार यस्तै तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड बीच आइतबार बिहान प्रतिस्पर्धा हुनेछ। यसबीच इंग्ल्याण्ड विरूद्ध 2 असिस्ट गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डेन बुटको दौड़मा अग्र स्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका केलिन एम्बाबेको समान 8 गोल रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाबेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डेन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ भने स्पेन सन् 2010 पछिको दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए मोबाइल र कम्प्युटरबाट जानकारी लिन सक्ने व्यवस्था। ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो, जंगली हात्ती देखे तत्काल खबर गर्न निकुञ्जको आग्रह। बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने व्यवस्था प्रस्ताव। र विश्वकप फुटबलको उपाधि दौड़मा अर्जेन्टिना र स्पेन, गोल्डेन बुट दौड़मा मेसी एम्बाबे भन्दा अगाडि।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
3: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि। तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।

0: 6.98 डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी ए सेभेन मा 5200 mAh तथा रेडमी ए सेभेन प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नौ लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054793।
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
3: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोड्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो बेडमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-9556 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: यही साउन 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, तिमी गर्ने गर्नु।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै दिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
7: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48। 98 गइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार सनसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्तामा नि?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री सेग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गएर के हो कसो.
2: लटिपिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
1: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत.
7: रेडियो भेरी एफएम 98.6
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजे को छ.
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपा क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 9858-51960 र 97-678-84-566।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858-40-719 र 9858-51-715।
6: मेरो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
7: नकिपिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
8: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टीमीटर र हाइड्रोमीटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छरछिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025424,000।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
0: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
5: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे, प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudonus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudonus.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
5: सम्पर्क मोबाइल नम्बर 98-580-50-632, 98-580-53-515।
3: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट
5: कक्षा 11 र 12 मा सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 को रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
6: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
0: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5719 र 98584-5715।
7: रेडियो भेरी एफएम

0: Junior.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054769।
2: के तपाई वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
4: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
4: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
4: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा PDD क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा PDD क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083590827 र मोबाइल नम्बर 98688145535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
0: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, PBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
0: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98581960, 98481936 र 98488966।
5: रेडियो भेरी FM।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइरोइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइरोइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनाश, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-59960 र 97-678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148
3: र 520-7।
4: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान एघार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरिएपछि नयाँ समीकरण बारे चासो, सबै ढोका खुल्ला रहेको कांग्रेस नेताको भनाई। सुर्खेत र सल्यानका विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यदेखि उच्च जोखिम। इंग्ल्याण्डलाई हराउँदै साबिक विजेता विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग भिड्ने। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चारजना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री यामलाल कणेलले राजीनामा स्वीकृत गर्दै रिक्त मन्त्रालय तत्काल आफू मातत नै राख्नु भएको छ। कणेल नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजय बुढाले पदबाट राजीनामा दिनुभएको हो। उहाँहरू 2081 साउनमा मन्त्री बन्नुभएको थियो। कांग्रेसका मन्त्रीले राजीनामा दिएसँगै नयाँ समीकरणबारे चासो र चर्चा शुरू भएको छ। मन्त्रीले राजीनामा दिए पनि नेपाली कांग्रेसले तत्काल सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले सरकारलाई दिएको समर्थन तत्काल कायमै राखिएको बताउनु भएको छ। उहाँले नयाँ राजनीतिक सत्ता समीकरणबारे सबै ढोका खुला रहेको भन्दै राजनीतिमा जे पनि हुन सक्ने बताउनु भएको छ। उहाँले अहिलेकै समीकरणले निरन्तरता पनि पाउन सक्ने वा नयाँ समीकरण पनि बन्न सक्ने दुवै विकल्प उत्तिकै खुला रहेको उल्लेख गर्नुभएको छ। कर्णाली प्रदेश सरकारले विभिन्न निर्देशनालयको नाम हेरफेर खारेजी तथा तालिम केन्द्रहरू खारेज गरेको छ। प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले अब कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट यी काम सम्पादन गर्ने निर्णय भएको बताउनु भएको छ। बैठकले कर्णाली प्रदेश प्रतिष्ठान कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मी कुमार विकलाई थप जिम्मेवारी सहित कामकाजमा खटाउने निर्णय पनि गरिएको बताउनु भएको छ। यसअघि गत जेठ 28 गते बसेको प्रदेश सरकार मन्त्री परिषद बैठकले 6 निर्देशनालय र 3 केन्द्र पुनः संरचना गर्ने निर्णय गरेको थियो। कर्णाली प्रदेशका सुर्खेत र सल्यान जिल्लाका विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यदेखि उच्च जोखिम रहेको जल मापन तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सुर्खेत र सल्यानसँगै आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। बाढ़ीविद विनोद पराजुलीले आज र भोलि सुर्खेत र सल्यानमा बग्ने साना नदी प्रभाव बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। यसै बीच मौसमविदहरूले आगामी केही दिन मध्ये र पश्चिम नेपालमा वर्षाको क्रम बढ़न सक्ने पूर्वानुमान गरेका छन्। आजदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़ने अनुमान गरिएको प्राजुलीले बताउनु भएको छ। साबिक विजेता अर्जेन्टिनाले दोस्रो सेमी फाइनलमा इंग्ल्याण्डमाथि पुनरागमन जीत निकाल्दै फाइनल प्रवेश गरेको छ। आज बिहान भएको दोस्रो सेमी फाइनलमा इंग्ल्याण्डलाई 2-1 गोल अन्तरले हराउँदै साबिक विजेता लगातार दोस्रो पटक फाइनल पुगेको हो। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा 1 गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकप फाइनल पुगेको हो। खेलको पहिलो हाफ निकै तनावपूर्ण रहे। दुवै टोलीले कड़ा ट्याकल र आक्रमक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरियो। 55 मिनटमा मोर्गन रोजर्सको क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाउनुभयो। त्यसपछि इंग्ल्याण्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गर्यो तर अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 85 मिनटमा कप्तान लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याउनुभयो। बराबरीपछि अर्जेन्टिना झन आक्रमण बनेर अतिरिक्त समयको दोस्रो मिनटमै मेस्सीकै पासमा लाउटारो मार्टिनेजले हेडर मार्फत निर्णायक गोल गर्दै टोलीलाई पुनरागमन जीत निकाल्नुभयो। अन्तिम सात मिनट दबाव खेल्न नसकेको इंग्ल्याण्ड लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलबाटै बाहिरिन बाध्य भयो। अर्जेन्टिना सातौं पटक विश्वकप फाइनलमा पुग्न सफल भएको छ। अब अर्जेन्टिनाले उपाधिका लागि चार गते बिहान पाउने एक बजे स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि तीन गते बिहान पाउने तीन बजे फ्रान्ससँग खेल्नेछ। हस्तारीलाई बिहान एघार बजेको फेरि हाइलाइट सकियो। दिउँसो चार बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: me a extreme energy drink.
1: यही साउन 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशे शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर
4: सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
4: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
6: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-9-66।
7: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
8: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
7: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10, खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: बीबीए प्रथम सेमेस्टर सिम्याट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
4: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
5: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
4: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: 6.9 डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566।
1: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो भेरी एफएम

0: को खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Extreme energy drink.
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारो र कसहरू भएको छ मेरा दिन यसै बाइजना भयो।
4: तै त काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो। तै त म क्यारो त आफै भन्दिन क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
5: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाब, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यही साउन 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 34 जिल्लामा बाढ़ीको जोखिम, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। आर्थिक वर्षको अन्त्यसम्ममा 12 खर्ब राजस्व उठ्यो, गएको वर्षभन्दा 7.4% वृद्धि। अबदेखि बैंकहरूलाई ब्याज उठाउन साउन 15 गतेसम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा। सन् 2026 पहिलो 6 महिनामै चीनको वैदेशिक व्यापार 16% बढ़्यो, आयात निर्यातमा तीव्र वृद्धिसँगै व्यापार संरचना सुधार। र विश्वकपको गोल्डन बुट दौड़मा मेसी एम्बापे भन्दा अगाडि। नेपाल खबरमा अब पूरा खबर। आज देशका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, शंखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बाढ़ीको जोखिम रहेको छ। यस्तै काभ्रे, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोर्खा, लमजुङ, तनहुँ, कास्की, चितवन, त्यसै गरी स्याङ्जा, नौलप्रासी पूर्व, नौलप्रासी पश्चिम, रूपन्देही, पाल्पा, बाँके र बर्दियामा समेत साना नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अहिले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायत प्रमुख नदी र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाका कारण साना नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै भोलि र पर्सि पनि सबै प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा पहाड़ी भेगका बासिन्दाहरू

0: भएको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। चालू आर्थिक वर्ष 2082-83 सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको झण्डै 83% राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 31 गते हिजोसम्ममा सरकारले कुल 12,24,80,90,00,000 रूपियाँ राजस्व उठाएको छ। यो संकलन सरकारले चालू वर्षका लागि तय गरेको कुल 14,80,00,000,000 रूपियाँको वार्षिक लक्ष्यको 82.76% हुन आउँछ। विगतको तुलनामा यस वर्ष राजस्व संकलनमा सुधार देखिएको छ। गएको आर्थिक वर्ष 81-82 असार 31 सरकारले 11,40,36,61,00,000 रूपियाँ मात्र राजस्व संकलन गरेको थियो। यस हिसाबले गएको वर्षको यही अवधिको तुलनामा यसपालि 84,44,29,00,000 रूपियाँ बढ़ेको कार्यालयले जनाएको छ। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा विद्युतीय सार्वजनिक गाड़ी त्यसै गरी निर्माण व्यवसायको ऋण व्यवस्थापन राष्ट्रिय परिचय पत्रको अनिवार्यता र बैंकहरूको ब्याज आमदानी गणना गर्ने नियमन व्यापक सुधार गरेको छ। नयाँ व्यवस्था अनुसार अब बैंकहरूले आर्थिक वर्ष सकिएको 15 दिनभित्र अर्थात साउन 15 गतेभित्र उठ्ने ब्याजलाई पनि त्यही वर्षको नाफामा देखाउन पाउने भएका छन्। यसले असार मसान्तभित्रै ब्याज तिर्नुपर्ने दबाव रहेका ऋणी र खराब कर्जा केही भएपछि घट्ने अनुमान गरिएको छ। यसका लागि यो कम नियमनकारी कोषमा लैजानुपर्ने छैन। शेयर धितो राखेर पाइने ऋण मार्जिन कर्जाको सीमामा राष्ट्र बैंकले मौद्रिक नीतिमा आएको व्यवस्था अनुसारको परिपत्र गरेको छ। यसअघि सबै किसिमका सूचीकृत कम्पनीहरूको शेयर धितो राख्दा बढ़ीमा 70% मात्र ऋण पाइने सामान्य नियम थियो। अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफै कार्यविधि प्रोडक्ट पेपर बनाएर कम्पनीहरूको सबलता मूल्यांकन गर्ने अधिकार दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा केएमसीमा मस्तिष्कको जटिल एभीएमको बिना चिरफार सफल उपचार, सुनको भाव आज सामान्य बढ़दा चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz। यतिन्जेल हामीले आज 34 जिल्लामा बाढ़ीको जोखिम, आर्थिक वर्षको अन्त्यसम्ममा 12,25,00,000,000 रूपियाँ राजस्व उठ्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाण्डु मेडिकल कलेज केएमसीले 67 वर्षीय एक बिरामीको मस्तिष्कमा भएको जटिल आर्टेरियो भेनस मालफर्मेशन एभीएम बिना चिरफार प्रविधिबाट सफल उपचार गरेको जनाएको छ। अस्पतालका अनुसार 67 वर्षको उमेरमा फुटेको ब्रेन एभीएमको यस विधिबाट सफल उपचार भएको नेपालकै पहिलो घटना हो। केएमसीका अनुसार दीर्घकालीन कलेज रोगबाट पीड़ित पुरूष अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। प्रारम्भिक सीटी स्क्यानमा मस्तिष्कको असामान्य ठाउँमा ठूलो मात्रामा रक्तस्राव देखिएपछि रक्तस्रावको

0: कारण पत्ता लगाउन अत्याधुनिक बाइप्लेन क्याथल्याब मार्फत डीएसए एन्जियोग्राफी परीक्षण गरिएको थियो। विशेषज्ञ डाक्टर अरूण पौडेलको नेतृत्वमा गरिएको परीक्षणबाट मस्तिष्कमा रगत पुर्याउने धमनी र फर्काउने शिराबित जन्मजात बनेको असामान्य रक्तनलीको जालो एभीएम फुटेर रक्तस्राव भएको पुष्टि भएको अस्पतालले जनाएको छ। अनि उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको समेत अस्पतालको भनाइ छ। आज सुनको भाव सामान्य बढ्दा चाँदीको भाव भने घटेको छ। आज सुन तोलामा 400 रूपियाँले बढ़ेर 2,85,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 2,84,800 रूपियाँ थियो। आज चाँदीको भाव भने घटेको छ। आज चाँदी तोलामा 90 रूपियाँले घटेर 4,325 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 4,415 रूपियाँ थियो। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आइतबार विद्यालयमा विदा दिने निर्णयमा पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। महासंघले हिजो पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो। सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत विदा दिने निर्णय गरेको हो। अब विदेशको खबर। सन् 2026 को पहिलो 6 महिनामा चीनको वैदेशिक व्यापार उल्लेखनीय रूपमा विस्तार भएको छ। आधिकारिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा चीनको कुल वैदेशिक व्यापार 16.9% वृद्धि भई 25.47 ट्रिलियन अर्थात युआन अर्थात झण्डै 5,175 खर्ब नेपाली रूपियाँ पुगेको छ। चीनको राष्ट्रिय तथ्याङ्क विभागका उपप्रमुख माओ चेन्योङले आयात र निर्यात दुवै क्षेत्रमा तीव्र आर्थिक वृद्धि हुँदा र व्यापारिक संरचनामा थप सुधार र सुदृढीकरण हुँदा यस किसिमको उपलब्धि हासिल भएको बताउनु भएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गर्दै फिफा विश्वकप सन् 2026 को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा आज बिहान सम्पन्न दोस्रो सेमी फाइनलमा 1 गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नाण्डेज र लाउतारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका छन्। यसअघि पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरिसकेको छ। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान 1:15 बजे न्यूयोर्कको न्यूजर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यसैबीच इंग्ल्याण्ड विरूद्ध 2 असिस्ट गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डन बुटको दौड़मा अग्र स्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका केलेन एम्बाब्बेको समान 8 गोल रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाब्बेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 34 जिल्लामा बाढ़ीको जोखिम, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। आर्थिक वर्षको अन्त्यसम्ममा 12.25 खर्ब राजस्व उठ्यो, गएको वर्षभन्दा 7.4% वृद्धि। अबदेखि बैंकहरूलाई ब्याज उठाउन साउन 15 गतेसम्मको समय शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा। सन् 2026 को पहिलो 6 महिनामै चीनको वैदेशिक व्यापार 16% बढ़्यो, आयात निर्यातमा तीव्र वृद्धिसँगै व्यापार संरचनामा सुधार। र विश्वकपको गोल्डन फुट दौड़मा मेसी एम्बापे भन्दा अगाडि। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते 10 शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पसबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपास मित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44-631।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारू र कसहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौँ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: California
1: Extreme Energy Drink.
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चारबाहिनी रोड।
0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो
1: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा।

0: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: 6.9 inch standard display, AI powered camera, 2 years ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
1: Aba sunnuhos Sri Steel's Radio Katha Bhag 2. Sarvaji ko parivar sabai daraeka huncha, tara tyati thulo bhukampa aera hallaeko tyo ghar lai kehi hudaina. Yesari nai दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ.
3: के भयो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ. न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै.
4: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना.
5: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ.
4: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म. प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे. प्रवेश परीक्षा शुल्क ₹1000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ. रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0001-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ. आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ. प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ. प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने.
5: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत. सम्पर्क फोन नम्बर 083-520-307.
6: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515.
5: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने. पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ. कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ.
7: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिलै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: यही साउन 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठ्यगरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
3: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-29066।
0: भर्ना खुल्यो।
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र, एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-6-78-84-566।
5: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार।

0: रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 0383521179, मोबाइल नम्बर 9858054899 र 9769044443।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो
5: न टिपिराख। फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
3: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 0383522 र 5221148।
6: रेडियो भेरी एफएम।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसरी।
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।

0: powered camera, 3 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitna barambar.
1: के तपाईं वा तपाईंको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
2: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
2: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर संजय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
2: हजुर यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535 फोनबाट पनि नाम टिपाउन सकिन्छ तपाईको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्
3: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस् बच्चाहरूमा निमोनिया
4: झाडा पखाला
3: दादुरा
4: पोलियो
3: कुपोषण
4: एनिमिया
3: मम्स
4: दम
3: टाइफाइड
4: र पिलिया नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता एचसीआरसी अस्पताल
4: चार बाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081-538-150 081-535-151
5: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
6: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
7: Extreme energy drink. Time check. Aile tik 1 baje ko cha.
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054769।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
3: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414 मोबाइल 98585190960 98481936 र 98488896।
4: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँतरङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुने

0: कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिन्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
0: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
0: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-9556 र मोबाइल

0: को तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
2: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98849376।

0: ग्रेड सहित CGPA 1.8 ल्याएको हुनु पर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
2: सम्पर्क मोबाइल नम्बर 98580-50-632, 98580-53-515। प्रवेश परीक्षा CMAT कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: सम्बन्धना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
2: रेडियो भेरी एफएम।

0: स्टाफ अनबोर्ड।
1: के तपाईलाई पोली हाउस, स्प्रिंकलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
2: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट छल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
1: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
2: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुक्का भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु,
0: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो,
1: त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
1: ल टिपिराग, फोन नम्बर 98209393 98209393।

0: तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सबैको मन सुने
2: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97480-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40519 र 98580-51715।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51960, 98-481-3636 र 98-488-966।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44631।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-5

0: 2148 520702।
1: ओइस लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी गरे नि, हो र होइन होला त्यस्तो त?
2: श्वेता, तिमीहरू के खासुस गर्दैछौ हँ? के भयो भन त?
1: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अन्धविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लगाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ, बुझ्यौ? हो, यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई नि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो
7: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
7: यति मात्र कहाँ हो र, MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ, अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
6: खुसीको खबर,
8: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
8: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क मोबाइल नम्बर 98455-36984।
9: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
10: लोक सेवा आयोगका किताबहरू,
9: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
11: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
6: लामो समयदेखि नाक, कान, घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
8: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक, कान, घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
6: लिङ्ग छनौट गरी गर्भपतन गर्नु अपराध हो।
0: लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु कानूनी अपराध हो। यो कार्य कोही कसैले नगराउ र नगराऊ। चिकित्सकले समेत त्यस्ता कार्यलाई निरुत्साहित गरी चिकित्सा पेसालाई मर्यादित बनाऊ, विभेद रहित समाजको निर्माण गरौं। लैंगिक समानता बोलेर वा लेखेर मात्र प्राप्त हुँदैन, परिणाम प्राप्तिका लागि प्रत्येक व्यक्तिले व्यवहारिक शुरूआत आफैबाट गर्नुपर्दछ। कुरा होइन, काम गरौं। परिवर्तनको प्रारम्भ आफ्नै घरबाट गरौं। छोरा वा छोरी त्यो तपाईँको सन्तान हो, तपाईँको वंश हो, त्यसैले लिङ्गका आधारमा छोरा र छोरी बीच विभेद नगरौं, नगराऊ।
7: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
9: रेडियो भेरी एफएम 98.6 MHz।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँतियो। संघीय संसदका सबै सांसदले अधिकृत तहको स्वकीय सचिव राख्न पाउने। सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा स्थगित। मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउन नपर्ने। भारतबाट ल्याएका 15 मुर्रा राँगाबाट झण्डै 1,30,000 डोजभन्दा धेरै बीडीए संकलन। झण्डै 49,000 डोज किसानका भैंसी गर्भधान गराउन प्रयोग। विश्वभरका धेरै मानिसले अमेरिका भन्दा चीनलाई रूचाउन थालेको अध्ययनको निष्कर्ष। धेरै देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृतिमान स्तरमा। र मरिसस आईसीसीको 111 सदस्य बन्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युताएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था ब्युताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत तहको स्वकीय सचिव राख्न पाउने भएका छन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभा 59 सदस्य रहेको छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै सम्पत्ति छानबिन आयोग 2083 सबै काम कार्यवाही तत्कालका लागि रोकिएको छ। कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नगर्नु भन्ने सर्वोच्चको आदेशको अब व्याख्या गर्दै आयोगले असार 29 गते सूचना जारी गरेपछि अदालतले हिजो पुनः आदेश जारी गरेको हो। हिजो न्यायाधीश निरपदोज निरौलाको इजलासले आयोगको पछिल्लो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै आजदेखि सबै काम रोकेको हो। यसअघि सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारी सहित कसैको पनि सम्पत्ति विवरण संकलन र छानबिन नगर्न आदेश दिएको थियो, तर आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकका हकमा छानबिन जारी रहने सूचना निकालेपछि अधिवक्ता मणिराम उपाध्यायले रिट दायर गर्नुभएको थियो। अदालतको आदेश अनुसार विवरण संकलन, फाइल अध्ययन र सिफारिशका सबै काम रोकेको आयोगले जनाएको छ। संविधानले पूर्व न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र सैनिकको हकमा अख्तियारलाई समेत छानबिनको अधिकार नदिएको अवस्थामा आयोगले क्षेत्राधिकार मिचेको भन्दै यो मुद्दा पूर्ण इजलासमा पठाएको छ। नेपालमा भैंसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्रा राँगाबाट संकलन गरेको मध्ये झण्डै 49,000 डोज वीर्य किसानले प्राप्त गरेका छन्। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँगाबाट अहिलेसम्म 1,30,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैंसीलाई गर्भधान गराउन प्रयोग भइसकेको छ। उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले 2080 साल मंगसिरमा उपहार स्वरूप नेपाललाई उपलब्ध गराएको थियो। विभागका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा 7, लहानमा 5 र नेपालगंजमा 3 गरी 15 मुर्रा राँगाबाट कृत्रिम गर्भधानका लागि वीर्य जम्मा गरिँदै आएको छ। मुर्रा उच्च दूध उत्पादनका लागि भैंसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पंजाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैंसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ। मुर्रा जातको भैंसीले एक बेतमा 4,000 देखि 5,000 लिटरसम्म दूध दिन्छ। नेपालमा पाइने स्थानीय जातका भैंसीले सरदर 1,500 देखि 1,600 लिटरसम्म दूध दिन्छन्। श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा उद्योगी व्यवसायीहरूसँग छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनु पर्नेमा जोड दिनुभयो। आउँदो साउनभित्र रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो। मन्त्री यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्नुभयो। केवल वार्ता नभई तथ्य र अनुसन्धानमा आधारित पारिश्रमिक तोक्न त्रिभुवन विश्वविद्यालयको
को अर्थशास्त्र विभाग का प्राध्यापक को नेतृत्व में ढांचा तैयार भइरहेको उहाँले जानकारी दिनुभयो। इसमें भौगोलिक क्षेत्र प्रदेश र कार्यक्षमता का चार श्रेणी का आधार में पारिश्रमिक तय करने लक्ष्य छ। देशभर वार्षिक 13 अर्ब रूपया भन्दा बढ़ी रकम तालीम में खर्च भए पनि प्रभाव नदेखेको भन्दै मंत्री यादव ने ओडा तह का प्रभावहीन तालीम रोक्न यसै हप्ता पालिकाहरूलाई पत्रचार गर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरको कुलेखानी ड्याम नजिकै रहेको सिम खोलामा आएको बाढ़ीमा स्कूटर सहित बेपत्ता भएका चालकको शव भेटिएको छ। गएको सोमबार दिउँसो आएको बाढ़ीले स्कूटर सहित चालकलाई बगाएपछि खोजी भइरहेको थियो। खोजीको क्रममा आज बिहान स्कूटर चालक सर्लाहीको बागमती नगरपालिका 1 का 29 वर्षका महेश कुमार कार्कीको शव भेटिएको हो। उहाँको स्कूटर भेटिएको ठाउँभन्दा केही तल खोलाको किनारमा बालुवा र लेदोमा पुरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। स्कूटर अस्ति मंगलबार घटनास्थलबाट झण्डै 100 मिटर तल फेला परेको थियो। काठमाडौँबाट सर्लाही जाँदै गर्दै बेपत्ता भएका कार्कीको स्कूटर भेटिएपछि परिवारसहित सुरक्षाकर्मीले खोजी गरिरहेका थिए। विदेशको खबर, विश्वभरका धेरै मानिसले अहिले अमेरिकाभन्दा चीनलाई धेरै रूचाउने गरेका प्यू रिसर्च सेन्टरको अध्ययनले देखाएको छ। विश्वका धेरै देशमा अमेरिकाको तुलनामा चीनलाई धेरै सकारात्मक रूपमा हेरिने गरेको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संस्थाले पहिलो पटक यस्तो नतिजा सार्वजनिक गरेको हो। अमेरिकाको वाशिङटन डीसीमा रहेको एक निष्पक्ष थिंक ट्याङ्क अर्थात नीति अनुसन्धान संस्थाका अनुसार धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोणले कृत्रिमानी स्तर छोएको छ, तर अमेरिकाप्रतिको धारणा भने खस्किएको छ। सामान्यतया उत्तरदाताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया नेता सी जिनपिङ दुवै प्रति कम विश्वास व्यक्त गरेका छन्। यद्यपि ट्रम्पको तुलनामा सीले धेरै अंक प्राप्त गर्नुभएको छ, चीनको तुलनामा अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको धेरै सम्मान गर्ने गरेको देखिए पनि अमेरिकाको तुलनामा चीनले अरू देशका मामिलामा कम हस्तक्षेप गर्ने गरेको देखिएको अध्ययनमा भनिएको छ। अब खेल खबर, मरिसस आईसीसीको 111 सदस्य बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्यका रूपमा अनुमोदन गरेको हो। यस्तै बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। यसै गरी क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरेको छ। यी शर्तहरू पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहनेछ। यस्तै बैठकले आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय गरेको छ। आईसीसी बोर्डले क्रिकेटको प्रशासनिक सुधारका लागि सुशासन पुनरावलोकन समिति गठन गर्ने भएको छ। समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसी आईका देवाजित सौकिया, क्रिकेट दक्षिण अफ्रिकाका डाक्टर मोहम्मद मुसाजी र आईसीसीका स्वतन्त्र निर्देशक डाक्टर रोज रिभास सदस्य रहेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था दिउँ कि यो संघीय संसदका सबै सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने। सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा रोकियो। मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउनु नपर्ने। भारतबाट ल्याएको 15 वटा मुर्गा राँगाबाट झण्डै 130,000 डोज भन्दा धेरै वीर्य संकलन। झण्डै 49,000 डोज किसानका भैंसी गर्भधान गराउन प्रयोग। विश्वभरका धेरै मानिसहरूले अमेरिकाभन्दा चीनलाई रूचाउन थालेको अध्ययनको निष्कर्ष, धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृत्रिमानी स्तरमा, र मोरिसस आईसीसीको 111 सदस्य बन्यो।
6: बीबीए प्रथम सेमेस्टर
4: सीमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सीमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
4: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-066-501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
7: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
8: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
9: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने। पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
10: श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: Mania.
1: Extreme energy drink.
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: के तपाईँ आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

0: Media.
1: Extreme energy drink.
2: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
6: यही साउन 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा.
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98-550-13-956.
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15%सम्मको छुटको व्यवस्था रहेको छ.
4: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031.
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
9: रेडियो भेरी एफएम

विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।

0: hello. Let's go. 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्. डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा.
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ.
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत. सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535. फोनबाट पनि नाम टिपाउन सकिन्छ. तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता. आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्. सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो.
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने. सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत. सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-65-51-960, 98-481-19336 र 98-88-928-966.
4: रेडियो भेरी एफएम

0: को खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: सूचना:
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: रेडियो भेरी एफएम 98.6 MHz MHz।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
6: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई छू सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशमा सत्ता समीकरणको विषय पेचिलो बन्दै दलहरू छलफलमा व्यस्त। आजदेखि पश्चिम क्षेत्रमा पानी पर्ने मात्रा केही बढ्ने मौसमविदहरूको भनाई। विभिन्न खोला तथा नदीमा बाढ़ी आउने जोखिम भएकाले सतर्कता अपनाउन आग्रह। साबिक विजेता अर्जेन्टिना इंग्ल्याण्डलाई हराउँदै विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि अब स्पेनसँग भिड्ने। कर्णाली प्रदेशमा सत्ता समीकरणको विषय पेचिलो बन्दै गएको छ। नेकपा एमालेका नेता यामलाल कणेल नेतृत्वको सरकारमा रहेका नेपाली कांग्रेसका चारजना मन्त्रीले राजीनामा दिएपछि यसबारे चर्चा र चासो बढ़ेको छ। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे छलफल भइरहेको समेत जनाएको छ। कंग्रेस संसदीय दलका नेता प्रमुख सचेतक कंग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले समर्थन फिर्ता लिने वा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको भन्दै निर्णय आउन बाँकी रहेको बताउनु भएको छ। कर्णालीमा कंग्रेस 2081 साउनदेखि एमाले नेतृत्वको सरकारमा सहभागी हुँदै आएको थियो। दुई वर्ष सरकारको नेतृत्व आलोपालो गर्ने सहमति पालना नभएको भन्दै कंग्रेसले एमालेको व्यवहार ठिक नभएको प्रतिक्रिया दिएको छ। सहमति अनुसार गत चैतमै कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा सहमतिको पालना नभएको कंग्रेसको भनाइ छ। कंग्रेसले केन्द्रमा एमालेसँग सहकार्य तोड्ने चर्चा भइरहेका बेला प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीसँग सत्ता समीकरण बन्ने संकेत देखिएको पनि कतिपयले अनुमान गरेका छन्। यता सरकारका प्रवक्ता समेत रहनुभएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले अहिले सकेसम्म अहिलेकै सरकारलाई गठबन्धनलाई निरन्तरता दिने बताउनु भएको छ। उहाँले पटक पटक सरकार वा गठबन्धन फेर्नु राम्रो नहुने भन्दै सकेसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढ़ने बताउनु भएको छ। छलफलमा सहमति नभए अरू विकल्पमा पनि जान सकिने बताउनु भएको छ। उहाँले केन्द्रबाट समेत स्पष्ट कुरा नआएकाले अन्यल रहेको बताउनु भएको छ। सरकार बनाउने कुरा संवैधानिक रूपमा सम्पूर्ण अधिकार प्रदेशलाई भए पनि कुनै पनि प्रदेशले स्वस्फूर्त रूपमा सरकार नबनाएकाले केन्द्रको निर्देशन बमोजिम चल्नुपर्ने अवस्था रहँदै आएको छ। आजदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने मौसमविदहरूले बताएका छन्। आजदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़ने मौसमविद एवं बाढ़ी विज्ञ विनोद प्राजुरीले बताउनु भएको छ। विभागले भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई नदी तथा खोला आसपास पहिरो जोखिम हुने स्थान तथा कमजोर भूबनोट भएका क्षेत्रमा रहँदा सतर्कता अपनाउनु पनि आग्रह गरेको छ। यस्तै सुर्खेत र सल्यानका विभिन्न नदी तथा खोलामा पनि आकस्मिक बाढ़ीको मध्यदेखि उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोल अन्तरले हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ। पहिलो हाफ निकै तनावपूर्ण रह्यो। दुवै टोलीले कड़ा ट्याकल र आक्रमण खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेल को गति फेरियो। 55 मिनटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो। त्यसपछि इंग्ल्याण्डले रक्षात्मक रणनीति अपनाउँदा अग्रता जोगाउने प्रयास गरे पनि सफल हुन सकेन। अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 85 मिनट अर्थात निर्धारित समय सकिन 5 मिनट अगाडि कप्तान लियोनेल मेस्सीको पासमा एन्जेलो फर्नान्डेजले गोल गर्दै खेल 1-1 को बराबरीमा ल्याउनुभयो। बराबरीपछि अर्जेन्टिनाले झन आक्रमण तीव्र पारेर अतिरिक्त समयको दोस्रो मिनटमै मेस्सीकै पासमा लाउटारो मार्टिनेजले हेडरमा निर्णायक गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गर्नुभयो। अन्तिम सात मिनट टिक्न नसक्दा इङ्ल्याण्डले अप्रत्याशित हार बिहोर्नु पर्यो। अन्तिम समयसम्म दबाव थिक्न नसकेको इङ्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमी फाइनलबाट बाहिरिएको छ भने अर्जेन्टिना सातौं पटक फाइनल पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि आउँदो चार गते बिहान पाउने 1 बजे स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै तेस्रो स्थानका लागि 3 गते बिहान पाउने 3 बजे इङ्ल्याण्ड र फ्रान्स बीच खेल हुनेछ। हस्त अहिलेलाई दिउँसो 4 बजेको फेरि हाइलाइट्स सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पथरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पत्ती। मोबाइल नम्बर 9840444631।
3: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार संसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने डिम्बाशयको सिस्ट बाँझोपन समस्या पाठेघर झर्ने पिसाब चुहिने पाठेघरको क्यान्सर उपचार महिनावारी अनियमितता गर्भावस्थाको जटिलता सुरक्षित सामान्य प्रसूति तथा सिजेरियन गर्भपतन सेवा एन्डोमेट्रियोसिस बच्चा नबस्ने समस्या डिम्बाशय ट्युमर गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
3: सफा वातावरण अत्याधुनिक उपकरण अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य परिवारको भविष्य स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Mania Extreme Energy Drink.
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849376
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तरपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नौ लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
5: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
6: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-1936 र 98-488-966।
7: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: me a
1: extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
2: लटिपिराक फोन नम्बर 9820293948, 9820293948।
3: रेडियो भेरी FM।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-6-78-84-566।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-585-4719 र 98-585-5115।
4: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
0: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ
4: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
0: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
4: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
0: हजुर यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
5: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट के शब्दकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशमा सत्ता समीकरणको विषय पेचिलो बन्दै दलहरू छलफलमा व्यस्त। आर्थिक वर्ष 82-83 आजबाट सकिँदै कर्णाली प्रदेश सरकारको करिब 8 अर्ब विकास बजेट फिर्ता। र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने। कर्णाली प्रदेशमा सत्ता समीकरणको विषय पेचिलो बन्दै गएको छ। नेकपा एमालेका नेता यामलाल कणेल नेतृत्वको सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका चारजना मन्त्रीले राजीनामा दिएपछि यसबारे चासो र चर्चा बढ़ेको छ। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे छलफल भइरहेको जनाएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले समर्थन फिर्ता लिने वा के गर्ने भिड्ने विषयमा छलफल चलिरहेको भन्दै केही समयमा निर्णय आउने बताउनु भएको छ। कर्णालीमा कंग्रेस 81 साउनदेखि एमाले नेतृत्वको सरकारमा सहभागी रहेको थियो। दुई वर्ष सरकारको नेतृत्व आलोपालो गर्ने सहमति पालना नभएको भन्दै कंग्रेसले एमालेको व्यवहार ठिक नभएको प्रतिक्रिया दिएको छ। यता नेकपा एमाले सबै विकल्प खुला रहेको भन्दै सकेसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बारे प्रयास गरिने बताएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद शाहले सकेसम्म अहिलेकै सरकारलाई गठबन्धनलाई निरन्तरता दिने बताउनु भएको छ। उहाँले पटक पटक गठबन्धन फेरि राम्रो नहुने भन्दै सहमति नभएमा अरू विकल्पमा जाने बाटो भने खुलिरहेको बताउनु भएको छ। बजेट कार्यान्वयन प्रभावकारी नहुँदा चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको करिब 8 अर्ब बजेट फिर्ता भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले विकासतर्फ 19 अर्ब 98 करोड़ बजेट मध्ये 11 अर्ब 13 करोड़ अर्थात 55.74% मात्रै खर्च भएको जनाएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीले समग्रमा 33 अर्ब 19 करोड़ बजेट मध्ये 20 अर्ब 57 करोड़ मात्र कार्यान्वयनमा आएको बताउनु भएको छ। बाँकी 12 अर्ब 62 करोड़ खर्च नहुँदा राज्यको मूल खातामा गएको उहाँको भनाइ छ। र विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोलान्तरले हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनल पुगेको हो। दुवै टोलीले कड़ा ट्याकल र आक्रमण खेल्दा खेलको पहिलो हाफ निकै तनावपूर्ण रह्यो भने दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरियो। 55 मिनटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाउनुभयो। अग्रतापछि रक्षात्मक अपनी रणनीति अपनाउने इंग्ल्याण्डको प्रयास गलत साबित भयो भने अग्रता जोगाउन सकेन र आक्रमण पनि फितलो भयो। उल्टै खेलको 85 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको पासमा एन्जेलो फर्नान्डेजले गोल गर्दै खेल 1-1 को बराबरीमा ल्याउनुभयो। बराबरीपछि अर्जेन्टिना झन आक्रमक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजले हेडर मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जीत दिलाउनुभयो। अर्जेन्टिनाले अब उपाधिका लागि साउन 4 गते बिहान स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। हस्तारीलाई साँझ 5 बजेको भेरी हाइलाइट सक्यो। अहिले साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
2: तै त्याउजु क्या गर्न मन गर्दछौ मुखबित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारु त आफै भन्दिन क्या।
2: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
3: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हाखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956576।
6: भर्ना खुल्यो
7: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
6: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
7: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
6: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
7: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।

0: extreme energy drink.
1: बीबीए प्रथम सेमेस्टर सिम्याट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा संचालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
3: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
2: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
5: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9855519960, 9841119336 र 9848289066।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
5: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए, गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
8: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
8: लकिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
9: रेडियो भेरी एफएम।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: Media, extreme energy drink.
1: विगत 30 वर्षदेखि विराटनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि केही कामको लागि हिँडिरहेको छु के, भर्खरै म श्री श्री यत्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाट रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाट रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-522-148-520-702।
6: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बित्तार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
1: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
2: यही साउन 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइराइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।

0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13956।
1: के तपाईलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
2: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
3: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
1: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत फोन 083-522-360।
4: रेडियो भेरी एफएम
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै,
0: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै,
1: कर्णालीका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेस एमाले सहकार्य तोडिँदा प्रदेश सरकारमा किचलो, संघीय सरकारका काम बारेमा सत्तारूढ़ दलकै सांसदबाट प्रश्नहरू उठ्न थाले, राष्ट्रपा समस्यामा पर्दै गएको राजनीतिक विश्लेषण,
2: मन्त्री र मन्त्रीहरूको कति सैनले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
0: पद छोड्नु अघि बेलायती प्रधानमन्त्री स्टामर युक्रेन भ्रमणमा सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने,
1: र आईसीसी आचार संहिता उल्लंघन गरेकोमा भारतीय बलर धारलाई चेतावनी।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943334955।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोलिदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू हुँदैछ। नयाँ आर्थिक वर्षको शुरूआतसँगै सरकारको नयाँ बजेट र कर नीति कार्यान्वयनमा आउनेछन्, जसका कारण सर्वसाधारणले उपभोग गर्ने विभिन्न वस्तु तथा सेवा महँगो हुने भएका छन्। भोलिदेखि निजी शैक्षिक संस्थाहरूले लिने शुल्कमा 3% शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थाहरूको सेवामा 3% स्वास्थ्य समता शुल्क थपिनेछ। त्यसै गरी घरायसी प्रयोगतर्फ 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले अब 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट तिर्नुपर्नेछ भने व्यावसायिक विद्युत खपतमा 13% भ्याट लाग्नेछ। सर्वसाधारणले बढ़ी प्रयोग गर्ने पठाउ र इनड्राइभ जस्ता राइड सेयरिङ सेवामा पनि 5% सेवा शुल्क थपिएको छ। त्यस्तै भोलिदेखि सुन चाँदीका गरगहना खरिद गर्दा उपभोक्ताले अतिरिक्त रूपमा 0.5% सिप प्रवर्धन शुल्क बुझाउनु पर्नेछ। 5 तारे वा त्योभन्दा माथिका होटल, लग्जरी रिसोर्ट र आयातित रक्सीमा 2% विलासिता शुल्क लाग्नेछ। त्यस्तै रक्सी, चुरोट, सुर्तीजन्य पदार्थ, जंक फूड र जूसमा पनि अन्त शुल्क वृद्धि भएको छ। बढ़दो करका बीच सरकारले व्यक्तिगत आयकरमा भने राहत दिएको छ। अब वार्षिक 10,00,000 रूपियाँसम्म कमाउने व्यक्तिले 1% मात्र कर तिरिपुग्नेछ। साथै कर्मचारीको तलबमा 21% वृद्धि गरिएको छ, जुन भोलिदेखि नै लागू हुनेछ।
1: यसैबीच संघीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पूँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो 6 वर्ष यताकै सबभन्दा कम भएको छ। चालू आर्थिक वर्षमा संघीय सरकारले 4,07,00,000,000 रूपियाँको पूँजीगत खर्च गर्ने लक्ष्य राखेर बजेट विनियोजन गरेकामा यसको 46% अर्थात 1,90,00,000,000,000 रूपियाँ मात्रै खर्च गरेको हो। विनियोजन रकमका आधारमा यो अहिलेसम्मकै कम खर्च हो भने रकमगत आधारमा पनि यो पछिल्लो 6 वर्ष यताकै कम खर्च रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष 2,22,00,000,000,000 रूपियाँ खर्च भएकोमा यो आर्थिक वर्ष 1,90,00,000,000,000 रूपियाँ मात्रै खर्च भएको हो। सरकारी तथ्याङ्क अनुसार पूँजीगत खर्चको प्रतिशत अहिलेसम्मकै कम हो। चालू आर्थिक वर्ष 15,83,00,000,000,000 रूपियाँको बजेट खर्च हुँदा 12% मात्र पूँजीगत खर्च भएको छ। आर्थिक वर्ष 2031-32 यता कुनै पनि आर्थिक वर्षमा भएको कुल सरकारी खर्च मध्ये पूँजीगत खर्च 12% सीमित भएको थिएन।
0: वाणिज्य बैंकहरूले प्रदान गर्ने ब्याज दर साउन महिनाका लागि थप घटेको छ। नेपालका 20 वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याज दर अनुसार व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याज दर असारको 4.258% बिन्दुबाट घटेर साउनका लागि 4.167% बिन्दुमा झरेको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर असारको 3.18% बिन्दुबाट घटेर साउनका लागि 3.116% बिन्दुमा झरेको छ। 20 मध्ये 13 बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल बैंकले व्यक्तिगत ब्याजदर स्थिर राखे पनि संस्थागत निक्षेपतर्फको दरमा 1% बढ़ाएर 4% पुर्याएको छ। बाँकीले सामान्य घटाएका छन्।
1: सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्दै विभिन्न कारणले रोकिएका आयोजनाको म्याद थप्ने व्यवस्था गरेको छ। राजपत्रमा प्रकाशित संशोधन अनुसार कम्तीमा 50% भौतिक प्रगति भएका र आर्थिक वर्ष 2082-83 म्याद सकिएका ठेक्काको हकमा कारण खुलाएर निवेदन दिएपछि म्याद थप हुनेछ। सरकारले समयमा भुक्तानी नदिएका, बजेट नपुगेका, रूख कटान वा प्राकृतिक प्रकोपका कारण अलपत्र परेका आयोजनालाई बचाउन यो कदम चालेको हो। यस व्यवस्थाले व्यवसायी कालो सूचीमा पर्ने र टाट पल्टने अवस्थाको अन्त्य गर्ने विश्वास छ। सम्बन्धित निर्माण व्यवसायी वा सेवा प्रदायकले 30 दिनभित्र निवेदन दिनुपर्नेछ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेका वस्तुलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। छलफलको क्रममा महासंघले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन उहाँले महासंघका प्रतिनिधिहरूले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सार्वजनिक खरिद प्रक्रियामा महिला उद्यमीलाई प्राथमिकता दिन र सरकारी कार्यालयहरूमा उनीहरूको उत्पादन खरिद गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री समक्ष आग्रह गरेका छन्।
1: सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए त्यो फेरि कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्यीय र राष्ट्रिय सभा 59 सदस्यीय छ। प्रदेशहरूले भने सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्।
0: सरकारले अनुचित लेनदेन अर्थात मिटर ब्याजबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार वार्ता समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। यसैबीच मिटर सरकार ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालले पनि सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। तीन दिनदेखि चलिरहेको वार्तालाई निष्कर्षमा पुर्याउन केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा समिति गठन गरेको पीड़ितले बताएका छन्। गृहमन्त्री नै बाराको निजगढ़मा पुगेर गरेका वार्ता निर्णायक चरणमा पुगेका र थप वार्तासहित सम्झौताका लागि वार्ता टोली काठमाडौँ जान लागेको पीड़ितहरूको भनाई छ। निजगढ़मा भएको वार्ताका क्रममा सरकार मिटर ब्याजको प्रथा उन्मूलन, विशेष ऐन र विशेष अदालत गठन गर्न तयार भएपछि वार्ता निर्णायक चरणमा पुगेको हो। न्यायको माग गर्दै जनकपुरबाट काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका पीड़ितहरू वार्ताको क्रममा तीन दिनदेखि निजगढ़मा रोकिएका छन्।
1: विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष छ महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू हेमन्त रावल तथा दिल्ली रत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुसमा आएको आरोपमा पौडेललाई आठ वर्ष कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि आठ वर्षै कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप छ महिना कैद तोकेको हो। रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरूसँग बिगो भन्ने कायम गरेको छैन। घुस लिएको भनिएको रकम 3,08,00,000 रूपियाँलाई दामासाही बाँडेर 1,54,00,000 रूपियाँका दरले जरिवानाको फैसला भने विशेष अदालतले गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सरकारमाथि सत्तारूढ़ राजोपाले नै प्रश्न उठाउन थालेको प्रसंग सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
8: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
6: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
8: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
6: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
8: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
6: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र।
8: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-739 वा 01-54-739 मा सम्पर्क गर्न सक्नुहुनेछ।
9: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

0: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै, संघीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पूँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो छ वर्ष यताकै सबैभन्दा कम, वाणिज्य बैंकहरूले प्रदान गर्ने ब्याजदर साउन महिनाका लागि थप घट्यो, सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मीटर ब्याज पीड़ित वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। कांग्रेस र एमाले बीच दुई वर्ष अघि भएको सातबुन्दी सहमति धरापमा परेपछि यसको असर प्रदेश सरकारमा परेको छ। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एमाले आर्थिक वर्ष 2083-84 को बजेट पास गर्न असहयोग गरेका कारण मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेलाई सरकारले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। त्यसपछि अरू प्रदेशमा पनि यसको असर पर्ने देखिएको छ। सुदूरपश्चिमको नेकपा संसदीय दलका नेता खगराज भट्टले आफैले ल्याएको बजेट पारित गर्न नसक्ने सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्ने अधिकार नभएको बताउनु भएको छ। सरकार असफल भइसकेकाले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न उहाँले मुख्यमन्त्री कमल बहादुर शाहलाई

0: जानकारी साथी महेश गेवालीबाट।
1: असार 22 गते सोमबार रासोपाको विधान सार्वजनिक भएकै दिन सांसद पुरूषोत्तम यादवले युवा लागू औषधको दलदलमा डुब्दा पनि सरकार सुतिरहेको भन्दै कटाक्ष गर्नुभयो। केही दिन पहिले सांसद अमरेश सिंहले सरकारको कार्यशैलीले मधेस उपेक्षित भएको भन्दै आरोप लगाउनुभयो। अर्का सांसद मनीष शाहले सामाजिक सञ्जालमा लेख्दै स्तरहीन र गलत काम भएको भन्दै आपत्ति जनाउनुभयो। त्यसपछि रमेश प्रसाई, दोलखाका जगदीश खरेल, झापाका प्रकाश पाठक र टेकबहादुर साक्यले सरकारको काम कार्यवाही र मन्त्रीहरूको भूमिकाप्रति खुलेर असन्तुष्टि जनाउनुभयो। रासोपाकै सांसद क्रान्ति शिखा धिताले सुकुम्बासी व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गर्नुभयो। पार्टीभित्र एकपछि अर्को हुँदै बढ्दो असन्तुष्टिको कारण के हो त? राजनीतिक विश्लेषक लोकराज बराल:
2: जय मन्त्रीको शैली त्यस्तै छ, बालनजीको चिन्तन छैन, केही छैन, अब खालि एउटा लहरमा यसो गरेर भनेर हागेर हुकुमी शासन चलाए जस्तो हुँदैन। यो लोकतन्त्रमा अलिकति अपरिपक्व संसदप्रति उत्तरदायित्व नहुने सरकार, प्रधानमन्त्री संसदबाट बाहिर बाहिर हिँड्ने, कोही कोही बेला मुख देखाउने मात्रै, प्रधानमन्त्री र मन्त्रीहरूको कति शैलीले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
1: सरकारले सत्तामा आउँदा गरेका बाचा र त्यसपछिको कार्यान्वयन बीचको अन्तरले नागरिकमा असन्तुष्टि बढ़ाएको देखिन्छ। 100 दिनभित्र मिटर ब्याजी र सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा हुन सकेको छैन भने सुकुम्बासी विस्थापितहरूको पुनर्स्थापना पनि अलपत्र छ। बजेटप्रति व्यापारी सकारात्मक देखिए पनि भुई मान्छेले यसलाई गरीबमुखी नभएको गुनासो गरिरहेका छन्। आफ्नै कार्यकर्ताले समेत सरकारमा पहुँच नपाएको गुनासो गरेका छन्। ठूलो परिवर्तनका आशा जगाएको सरकार अहिले आफ्नै बाचाको बोझमा परेको देखिन्छ। फेरि राजनीतिक विश्लेषक लोकराज बराल:
2: अब अहिले मन्त्रीहरूलाई, प्रधानमन्त्रीलाई, फलानालाई, झिसानालाई सम्पत्ति स्थितिकरणको कुराहरू नउठ्ने, मान्छेहरू भर्ना गर्दाखेरि पनि कता कता घुमाउरो पाराले सबै उही काहीँ न काहीँ देखिन्छ, नेपोटिजम, पक्षपात जस्तो पनि देखिन्छ, निष्पक्षताको नाममा यस्तो खालको केही उल्लेखनीय एकदम वा वा भन्ने चाहिँ गरेको देखिँदैन।
1: पार्टीभित्र बढ्दो असन्तुष्टिले सरकारको स्थायित्वमा दीर्घकालीन असर पार्ने आकलन गरिएको छ। 3 महिनामै यति धेरै आलोचना र असन्तोष देखिसकेको अवस्थामा 12 महिनापछि के होला भन्ने चिन्ता स्वाभाविक रूपमा उब्जिएको छ। यसले मनोवैज्ञानिक रूपमा नै एक किसिमको अस्थिरता सिर्जना गरिसकेको छ। सांसद संख्याको हिसाबले ठूलो जनमत ल्याएको पार्टीको साख क्रमशः खस्किँदै गएको देखिन्छ। सरकारको हालको रवैया यस्तै रहने हो भने भविष्यमा ठूलो क्षति सक्ने र यसको जिम्मेवारी प्रधानमन्त्री र मन्त्रीहरूले नै लिनुपर्ने विश्लेषक लोकराज बराल बताउनुहुन्छ।
2: मानसिक रूपमा त अस्तित्व आइसक्यो नि, के होला, हाम्रो संसद पनि भड्किसके, सरकारले पनि राम्रो काम गर्न सकेका छैन, अब रवि लामै छैन, यहाँ पार्टीको अध्यक्ष हुनुहुन्छ, उहाँले पनि निर्णय गर्न सक्नुहुन्न, किनभने पार्टी फेरि गाह्रो होला, संगठनभित्र विभाजन होला, के होला भन्ने होला, उहाँको पनि पार्टीको जुन यत्रो म्यान्डेट थियो, जनमत छ, 182 सिट ल्याएको पार्टीको, त्यसको त स्खलन हुँदै घट्दै जाने हुन्छ, भए पनि त बचाउनु पर्यो।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59960 र 97-678-84-566।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसके

0: रोग उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
0: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
2: प्रदेशको केही ठाउँमा पानी परेको छ। काठमाडौँ उपत्यका सहित देशको केही ठाउँमा मध्यम स्तरको वर्षा मापन भएको छ। काठमाडौँको बगरमहल क्षेत्रमा 3 घण्टामै 49 मिलिमिटर वर्षा मापन भएको छ। आज माइतीघर सहित काठमाडौँको केही ठाउँमा सड़कमा बाढ़ी फसेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार अहिले बागमती गण्डकी र लुम्बिनी प्रदेशमा मनसून अलिक बढ़ी सक्रिय भएको देखिन्छ। बितेको 1 घण्टामा सबैभन्दा धेरै पानी काशीको लुम्लेमा 43.6 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको हिमाली भेग कोशी बागमती लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
3: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम स्थगित गरेको छ। आयोगले आज सूचना निकालेर सर्वोच्च अदालतले हिजो दिएको आदेश बमोजिम सबै काम स्थगित गरेको जानकारी गराएको हो। सर्वोच्च अदालतले असार 26 गतेको अन्तरिम आदेशलाई उल्लेख गर्दै दोस्रो पटक हिजो सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न आदेश गरेको थियो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठन भएको आयोगले सम्पत्ति विवरण बुझाउन आजसम्मको समय दिएको थियो।
2: श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा उद्योगी व्यवसायहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोड़िनु पर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्रै रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कानूनमा ल्याउने उहाँको भनाइ छ। यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्दै देशभरका वार्षिक 13 अर्ब रूपियाँ भन्दा बढ़ी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको बताउनु भएको छ। मन्त्री यादवले उडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकालाई पत्रचार गर्ने बताउनुभयो।
3: शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 7.50 अंकले बढ़ेर 2597.80 बिन्दुमा पुगेको छ। आज फाइनान्स होटल तथा पर्यटन जलविद्युत र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा माइक्रो फाइनान्स म्युचुअल फण्ड र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4 अर्ब 17 करोड़को कारोबार भएकोमा आज 371 कम्पनीका 94,69,000 कित्ता शेयर 4 अर्ब 56 करोड़ रूपियाँमा किनबेच भएको छ।
2: नेपालमा भैंसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्गा राँगाबाट संकलन गरेको मध्ये झण्डै 49,000 डोज वीर्य किसानले प्राप्त गरेका छन्। पशुजीव विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँगाबाट अहिलेसम्म 1,30,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैंसीलाई कृत्रिम गर्भधारण गराउन प्रयोग भएको हो। उच्च प्रजनन क्षमता भएका मुर्गा राँगा भारत सरकारले 2080 साल मंगिरमा उपहार स्वरूप नेपालले उपलब्ध गराएको थियो। मुर्गा उच्च दूध उत्पादनका लागि भैंसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पंजाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैंसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायती प्रधानमन्त्री कियर स्टामर प्रधानमन्त्री पद छाड्नु अघि अन्तिम विदेश भ्रमणको रूपमा आज युक्रेन पुग्नु भएको छ। युक्रेनको राजधानी कियेवमा उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरी युक्रेनप्रति बेलायतको समर्थन आउँदा सरकारको पालामा पनि निरन्तर रहने सन्देश दिने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ। बेलायती सरकारका अनुसार आउँदो सोमबार प्रधानमन्त्री पदबाट बाहिरिनु अघि स्टामरले युक्रेनसँगको सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्नुहुने खबरमा उल्लेख छ। स्टामरको ठाउँमा एन्ड्री बर्नह्यामले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनु भएको छ। बर्नह्याम गएको शुक्रबार सत्तारूढ़ लेबर पार्टीको नेता निर्वाचित भएपछि राजा चार्ल्स तृतीयसँग भेट गरी सोमबार औपचारिक रूपमा प्रधानमन्त्री बन्नुहुनेछ। फेब्रुअरी 2022मा रूसले युक्रेनमाथि आक्रमण शुरू गरे यता बर्नह्याम बेलायतका 5 प्रधानमन्त्री बन्न लाग्नु भएको हो। घरेलु नीतिमा पटक पटक निर्णय परिवर्तन गरेपछि आफ्नै दलका सांसदहरूको समर्थन कमजोर बन्दै गए पछि स्टामरले युक्रेन प्रतिको डान र उत्तर एटलान्टिक सन्धि संगठन नाटो प्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको थियो।
2: नेपाल दर्पणमा अब खेल खबर। आचार संहिता उल्लंघन गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर ग्रुनर ब्रारलाई चेतावनी दिएको छ। एजबास्टनमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटका क्रममा 26 वर्षीय ब्रारले आचार संहिता उल्लंघन गरेका थिए। आईसीसीले उनलाई चेतावनी दिँदै एक डिमेरिट अंक दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा उनी दोषी ठहरिएका इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्रारले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँकेका थिए। पहिलो एक दिवसीय क्रिकेटमा भारतले इंग्ल्याण्डलाई 6 विकेटले हराएको थियो। 3 खेलको श्रृंखलाको दोस्रो खेल अहिले सोफिया गार्डेन्स क्रिकेट मैदानमा भइरहेको छ। श्रृंखलाको अन्तिम खेल आइतबार लर्ड्स क्रिकेट मैदानमा हुनेछ। यसअघि भएको 5 खेलको टी20 श्रृंखला इंग्ल्याण्डले 4-0 जितेको थियो। इंग्ल्याण्डले भारतसँग पहिलो टी20 श्रृंखला जितेको थियो।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने। आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै।
3: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बेउटियो। मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन। वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै।
2: कर्णालीका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता। कांग्रेस एमाले सहकार्य तोड़िँदा प्रदेश सरकारहरूमा किचल। संघीय सरकारका काम बारेमा सत्तारूढ़ दलकै सांसदबाट प्रश्नहरू बढ़न थाले। राष्ट्रपा समस्यामा पर्दै गएको राजनीतिक विश्लेषण।
3: पद छोड्नु अघि बेलायती प्रधानमन्त्री स्टामर युक्रेन भ्रमणमा। सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलिन्स्कीसँग छलफल गर्ने।
2: र आईसीसी आचार संहिता उल्लंघन गरेकोमा भारतीय बलर ब्रारलाई चेतावनी।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Mania Extreme Energy Drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।

0: कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कर्णेल विरूद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धन हुने संकेत।
1: आर्थिक वर्ष 2082-83 सकियो, कर्णाली प्रदेश सरकारको करिब 8 अर्ब विकास बजेट फिर्ता गयो।
0: बाल अधिकार सुनिश्चित हुने गरी नीति बनाउन बाल अधिकार कर्मीहरूको माग, विगत भन्दा केही सुधार भए पनि अझै लगानी बढ़ाउन पर्नेमा जोड़।
1: र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट। डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णालीका मुख्यमन्त्री यामलाल कर्णेल विरूद्ध प्रदेशसभामा विश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेशसभामा 16 जना सांसदहरूको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको हो। नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टीका गरी 16 जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका 11 जना सांसद र कंग्रेसका 5 जना तथा 5 जना सांसद राजकुमार शर्मा मिलेर अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको हो। प्रस्तावमा नेपाली कंग्रेसका संसदीय दलका नेता जीवन बहादुर साईलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ। नेपाली कंग्रेसबाट सरकारमा सहभागी 4 जना मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन। कर्णालीमा कंग्रेस 2081 साउनदेखि एमाले नेतृत्वको सरकारमा सहभागी भएको थियो। दुई वर्ष सरकारको नेतृत्व आलोपालो गर्ने सहमति पालना नभएको भन्दै कंग्रेसले एमालेको व्यवहार ठिक नभएको बताएको छ। सहमति अनुसार गत चैतमै कंग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा मुख्यमन्त्री कर्णेलले सहमति पालना नगरेको कंग्रेसको भनाई छ। अब अन्यथा नभएमा कंग्रेसले एमालेसँग सहकार्य तोडेर नेपाली कम्युनिष्ट पार्टीसँग सत्ता समीकरण बनाउने संकेत देखिएको छ। यता सरकारका प्रवक्ता समेत रहेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले सकेसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताउनु भएको छ। उहाँले पटक पटक गठबन्धन फेर्नु राम्रो नहुने भन्दै सहमति नभएमा अरू विकल्पमा जाने बताउनु भएको छ। केन्द्रबाट समेत स्पष्ट कुरा नआएको उहाँको भनाइ छ। सरकार बनाउने कुरा संवैधानिक हिसाबले सम्पूर्ण अधिकार प्रदेशलाई भए पनि अहिलेसम्म कुनै पनि प्रदेशले स्वतस्फूर्त रूपमा सरकार नबनाएकाले केन्द्रको निर्देशन बमोजिम चल्नुपर्ने अवस्था रहेको छ।
0: बजेट कार्यान्वयन प्रभावकारी नहुँदा चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको करिब 8 अर्ब विकास बजेट फिर्ता भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले विकासतर्फ 19 अर्ब 98 करोड़ बजेट मध्य 11 अर्ब 13 करोड़ अर्थात 55.74% मात्र खर्च भएको जनाएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीले समग्रमा उपलब्ध 33 अर्ब 19 करोड़ बजेट मध्ये 20 अर्ब 57 करोड़ मात्र कार्यान्वयनमा आएको बताउनुभयो। बाँकी 12 अर्ब 62 करोड़ 24 लाख खर्च नहुँदा राज्यको मूल खातामा आएको उहाँको भनाइ छ। चालुतर्फ 12 अर्ब 59 करोड़ मध्य 9 अर्ब 25 अर्थात 73.48% खर्च भएको छ भने यो वर्ष 61.97% बजेट मात्रै कार्यान्वयन भएको छ। मन्त्रालयगत रूपमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले सबैभन्दा बढ़ी 93.67% बजेट खर्च गरेको छ।
1: नेपालको संविधानले बालबालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता र संरक्षणको अधिकार सुनिश्चित गरेको छ। व्यवहारमा भने यी अधिकारहरू अझै भने अनुसार कार्यान्वयन हुन नसकिरहेका छैनन्। विशेष गरी कर्णाली प्रदेशका बालबालिकाहरूले शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित वातावरण र निर्णय प्रक्रियामा सहभागिता भने अनुसार हुन सकेको छैन। विगतभन्दा केही सुधार भए पनि अझै बालबालिकाको क्षेत्रमा धेरै काम गर्नुपर्ने बाल अधिकार कर्मीको भनाइ छ। प्रदेशमा अहिले पनि बाल विवाह, बालश्रम, हिंसा तथा दुर्व्यवहारका घटनाहरू हुने गरेका छन्। बाल क्लब तथा बाल सञ्जालले बाल बालिकाको नेतृत्व विकास र आवाज उठाउने गरेका छन्। यही विषयमा हामीले कर्णाली प्रदेश बाल क्लब सञ्जालका महासचिव अस्मिता खड्कासँग कुराकानी गरेका छौं।
2: कर्णाली प्रदेश भनेको भनिन्छ एउटा एकदमै विकट प्रदेश हो, तर अर्को हिसाबले हामीले हेर्ने हो भने कर्णाली प्रदेश एउटा समृद्धको प्रदेश पनि हो। हामीले चाहिँ हाम्रो एकदम धेरै विकट जिल्लाहरू पनि छन् कर्णाली प्रदेशमा। त्यस जिल्लाहरूबाट प्रतिनिधित्व गर्दै हाम्रो प्रदेश बाल क्लब सञ्जाल छ र त्यहाँबाट बालबालिकाहरूले आफ्नो अधिकारको उपयोग गर्न पाएका छन् र पढ्न लेख्न नसकेका बालबालिकाहरूलाई प्रदेश बाल क्लब सञ्जालले चाहिँ अब पढ्नुपर्छ है, अब लेख्नुपर्छ है भनेर आफ्नो क्षेत्रमा गएर चाहिँ उनीहरूलाई प्रेरणा गरेका छन्। अब पढ्नुपर्छ, लेख्नुपर्छ र शिक्षा स्वास्थ्य नपाएका बालबालिकाहरूलाई पनि सबैजना चाइल्ड क्लबका बालबालिकाहरूले जनचेतनामूलक सञ्चालन गरेका छन् कार्यक्रमहरू आफ्नो क्षेत्रमा गएर।
0: तपाईँ प्रदेश बाल क्लब सञ्जाल होइन को महासचिव पनि हुनुहुन्छ। यो प्रदेश बाल क्लब सञ्जालमा आबद्ध भएपछि तपाईँमा चाहिँ आएको परिवर्तन चाहिँ के हो, के कस्ता परिवर्तनहरू आयो?
2: पहिलो परिवर्तन त मेरो क्षमता विकास भयो, म यसरी बोल्न सक्दैन, सायद आज म बाल क्लबमा नलागेको भए अहिले तपाईँको सामु पनि म आज हुन्थेन होला, मैले बालबालिकाको सवालहरू पनि उठाउन सक्थेन होला। फर्स्टमा आएको चेन्ज चाहिँ ममा यस्तो चेन्ज आयो कि मैले आफ्नो सवालहरू, बालबालिकाको सवालहरू सम्पूर्ण सम्बन्धित निकायमा गएर व्यक्त गर्न सके। बालबालिकाको सवाल त परको कुरा हो, आफ्नो सवाल पनि व्यक्त नगर्न सक्ने मान्छे आज चाइल्ड क्लबमा लागेर हजारौं लाखौं बालबालिकाको सवालहरू उठाइरहेको छ, कर्णाली प्रदेशका बालबालिकाको, यही ममा परिवर्तन आएको छ र जिम्मेवारीको परिवर्तन पनि आएको छ।
0: अनि विद्यालय घर होइन समुदायमा बालबालिकाको आवाजहरू चाहिँ कतिको सुनिन्छ?
2: विद्यालय घर र स्थानीय निकायहरूमा बालबालिकाको आवाजहरू पहिलाभन्दा धेरै सुनिने गरेको छ। पहिलाको समयलाई हामीले मूल्याङ्कन गर्दा अहिलेको समयमा चाहिँ धेरै परिवर्तन भइसकेको छ जस्तो लाग्छ। हामीले काम गर्दै गर्दाखेरि हाम्रो क्षेत्रतिर त चाइल्ड क्लब बाल क्लबहरूले चाहिँ बालबालिकाका सवालहरू उठाएर विद्यालयमा लगेर विद्यालयको एउटा व्यवस्थापन समितिमा गएर त्यहाँ पनि बालबालिकाका कुराहरू सुनाइ हुन्छन्। वडा स्तरमा गएर त्यहाँ बाल अधिकार समिति छ, त्यहाँ गएर पनि बालबालिकाका कुराहरू समावेश हुन्छन्। र अर्को कुरा, सरकारले अहिले स्थानीय सरकार वडा सरकारले पनि बालबालिकाका लागि बजेटहरू छुट्याउने गरेको पाइन्छ र विभिन्न संस्थाहरूले पनि बालबालिकाका लागि विभिन्न प्रोग्रामहरू तालिमहरू सञ्चालन गरेको पाइन्छ।
0: अनि यो बाल विवाह, बाल श्रम होइन त्यसै गरी हिंसाका घटनाहरूको बारे तपाईँको अनुभव अथवा बुझाइ चाहिँ के छ त?
2: यस्तो छ, बाल विवाह भनेको 20 वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ। अहिले हाम्रो कर्णाली प्रदेशमा जुन अत्याधिक छ, पहिलाभन्दा त केही घटेको छ तर पनि छ बाल विवाह, पूर्ण रूपमा चाहिँ हामीले यसलाई न्यूनीकरण गर्न सकेका छैनौँ, हामीले आफ्नो काम गरिरहेका छौँ तर पनि न्यूनीकरण भएको छैन। बाल विवाह भनेको एउटा कुनै पनि बाल बालिकाहरूले चाहिँ सानो उमेरमा गरे बाल विवाह गरेर चाहिँ उनीहरूले पढ्ने लेख्ने जस्तो आफ्नो भविष्यहरू चाहिँ अन्धकारमा परेको जस्तो देखिन्छ। र बालश्रम भनेको हाम्रो अहिले यही कर्णाली प्रदेशमा हामी हेर्न सक्छौँ, नेपालभरिका बालबालिका कम्तीमा पनि 89 लाख बालबालिका छन् करिब, तर 11 लाख बालबालिकाहरू बालश्रममा बाँधिएको देखिन्छ नेपालभरिमा। तर त्यहीभन्दा पनि बढी सबैभन्दा बालश्रममा बाँधिएका बालबालिकाहरू कर्णाली प्रदेशमा देख्छौँ हामी। कसरी भने हाम्रो कर्णाली प्रदेश सरकारले पनि बाल श्रमका लागि केही एउटा राम्रो उनीहरूलाई उद्धार गरे गर्छ भन्ने एउटा आशा, आज म सामाजिक विकास मन्त्रालयमा एउटा त्यही नीति एउटा त्यही एउटा सवालहरू ल्याएर आएको थिएँ, उहाँहरूले गर्छ भन्नुभएको छ। र यस्ता भोगाईहरू हाम्रो समाजमा धेरै छ, एउटा विकट जिल्लामा कर्णाली प्रदेश भनेको एउटा विकट प्रदेश हो, विभिन्न प्रदेश विभिन्न जिल्लाहरूमा चाहिँ धेरै बालबालिकाहरू बाल श्रममा बाँधिएका छन्, उनीहरूले बाल विवाह गरेर गृहस्थी जीवन बिताइरहेका छन्। विद्यालय जाँदै गर्दाखेरि कोही साथी विद्यालय झोला बोकेर जाने र कोही बालिकाहरू घरको दैलो लिपिरहेको त्यो पनि हामीले सुनिरहेका छौँ। र यस समाधानका लागि हामीले विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ र हामी अझै पनि गर्नेछौँ। र बाल श्रम, बाल विवाह जस्ता विभिन्न यस्ता सामाजिक घटनाहरू, सामाजिक पक्षहरूलाई, सामाजिकका नकारात्मक पक्षहरूलाई चाहिँ हामीहरूले न्यूनीकरणका लागि काम गरिरहेका छौँ।
0: स्थानीय सरकार, प्रदेश सरकार होइन ले अझै बालमैत्री वातावरण बनाउनको लागि के चाहिँ गर्नुपर्छ त? अब
2: पहिलो कुरा त स्थानीय सरकारहरूले बालमैत्री वातावरण गराउनको लागि बालबालिकाको आवाज सुन्नु पर्यो, किनकि उनीहरूले कस्तो चाहिरहेका छन् त, उनीहरूलाई के गर्न उनीहरूको मन कतातिर गइरहेको छ, पढ्न लेख्न विभिन्न सहभागिता कुरा, अहिले त डिजिटल जमाना छ, उनीहरू कसरी आफ्नो अध्ययनको सिलसिलालाई अगाडि बढाउन चाहन्छन् त भनेर उनीहरूको कुराहरू, उनीहरूको आवाजहरू सुन्नु पर्यो। आफ्नो निर्णयहरूमा उनीहरूको पक्षहरू के कुराहरू छ त्यो पक्षहरू पनि राखिदिनु पर्यो जस्तो मलाई लाग्छ। र बालबालिकाका लागि बजेटहरू पनि छुट्याउनु पर्यो।
0: अहिले पर्याप्त छ कि छैन त्यो बजेट चाहिँ छुट्याएको?
2: अहिले गत साल हाम्रो कर्णाली प्रदेश सरकारले चाहिँ बालबालिकाको लागि बजेट छुट्याएको थियो, त्यसमा चाहिँ हामीले विभिन्न प्रोग्रामहरू गऱ्यौँ र विकट जिल्लाहरूमा भन्दा पनि अब दैलेख उता कालीकोट जाजरपुरतिरको जिल्ला र स्थानीय निकायहरूले पनि बजेटहरू छुट्याएको छ। त्यो बजेट चाहिँ सीमित रूपमा छुट्याएको छ, अलिकति केही अलिकति राम्रो गर्नको लागि अहिले यस्तो छ, बजेटले मात्रै पनि केही हुँदैन, हामी सबैले नो कस्ट नो लस भन्ने छ एउटा, त्योबाट चाहिँ सबैजनाले चाहिँ अब पैसातिर नलागेर कि बजेट त छुट्याउनु पर्यो तर पनि कार्यक्रम गर्दाखेरि धेरै रकम नलाग्ने गरेर हामीले कार्यक्रम त गरेका छौँ, तर स्थानीय सरकारले चाहिँ बजेट बालबालिकाको लागि छुट्याउनु पर्छ जस्तो लाग्छ मलाई र छुट्याएको पनि छ, हामीले त्यसमा काम पनि गरिरहेका छौँ।
0: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश बाल क्लब तथा बाल सञ्जालका महासचिव अस्मिता खड्का, भेरी खबरसँग कुराकानी गर्नुहुँदै।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अल्ला भनेर छोटो विश्राम।
3: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
8: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
5: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
8: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
5: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
8: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
9: रेडियो भेरी एफएम।
0: तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका मुख्यमन्त्री यामलाल कर्णेल विरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धन हुने संकेत, आर्थिक वर्ष 2082-83 सकियो, कर्णाली प्रदेश सरकारको करिब 8 अर्ब विकास बजेट फिर्ता भयो लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। लामो समयदेखि वर्षा नहुँदा मुगुको सोरु गाउँपालिका तेन स्थित भी गाउँमा खानेपानीको मुहान सुक्न थालेपछि स्थानीयवासी गम्भीर खानेपानी संकटमा परेका छन्। खानेपानीको अभाव भएपछि करिब 400 घरधुरीका वासिन्दा राति 2 बजेदेखि नै सार्वजनिक धारामा पालो कुर्न बाध्य भएका छन्। भी गाउँका 8 बस्तीका लागि एउटा मात्रै सार्वजनिक धारा रहेको छ। खडेरीका कारण मुहानमा पानीको मात्रा घटेपछि धारामा पर्याप्त पानी आउन छाडेको हो। कक्षा सभा अध्यक्ष सीता धामीले गत कार्तिक यता गाउँमा राम्रोसँग वर्षा नभएको बताउनुभयो। स्थानीय कृषक जौमती नेपालीले लामो खडेरीका कारण मानिससँगै चौपाया समेत खानेपानी अभावको मारमा परेको र हिउँदे बालीसम्म सुक्न थालेको बताउनुभयो। सोरु गाउँपालिका 3 अध्यक्ष नवराज धामीले भी गाउँमा अधिकांश खानेपानीका मुहान सुकेपछि स्थानीयलाई पिउने पानीको गम्भीर समस्या भएको बताउनुभयो। वडा अध्यक्ष धामीले सोरु गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानी सुविधा विस्तारका लागि संघीय सरकार अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतको समन्वयमा वृहत खानेपानी आयोजना सञ्चालन गरिएको बताउनु भएको छ। तर आयोजना निर्माण शुरू भएको चार वर्ष बितिसक्दा पनि गाउँमा नियमित खानेपानी सेवा उपलब्ध हुन नसकेको उहाँको भनाइ रहेको छ। आयोजना समयमा सम्पन्न हुन नसक्दा स्थानीयले अहिले पनि खानेपानीको चरम अभाव झेल्नु परेको वडा अध्यक्ष धामीको भनाइ रहेको छ।
0: जुम्लाको तातोपानी गाउँपालिकामा सिंचाई कुलो तटबन्ध तथा मुहान संरक्षणका पाँचवटा योजना सम्पन्न भएपछि 700 भन्दा बढ़ी किसान लाभान्वित भएका छन्। गाउँपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूल परियोजनाको लागत साझेदारीमा सञ्चालन गरिएका यी योजनाले खेतीपातीमा सहजता ल्याउनुका साथै बाढ़ी पहिरोबाट कृषि जमीन जोगाउन समेत सहयोग पुगेको छ। करिब 2,50,00,000 रूपियाँको लागतमा हाँकु मार्सी धान खेती क्षेत्र संरक्षण तथा बायो इन्जिनियरिङ पानी खोला मुहान संरक्षण धौलापानी सिंचाई योजना बाटाघट्ट तटबन्ध तथा रमिजिउलो तटबन्ध योजना निर्माण भएका हुन्। परियोजनाको तथ्याङ्क अनुसार धौलापानी सिंचाई योजनाबाट मात्रै 257 किसानले प्रत्यक्ष लाभ लिएका छन्। यी योजनाले सिंचाई सुविधा विस्तारसँगै खानेपानीको मुहान संरक्षण नदी कटान नियन्त्रण तटबन्ध निर्माण तथा जलवायु अनुकूलन कृषि प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले स्थानीयको आवश्यकता र मागका आधारमा योजना छनौट गरी कार्यान्वयन गरिने बताउनुभयो। वर्षौंदेखि खानेपानी र सिंचाईको अभाव झेलिरहेका दुर्गम बस्तीलाई प्राथमिकतामा राखिएको छ। नेउपानेले तटबन्ध र सिंचाई कुलो निर्माणमा स्थानीयको सहभागिता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि कृषि केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनु भएको छ।
8: हुम्लाको दक्षिणी क्षेत्रको ताजागोट गाउँपालिका तीनको दुर्गमको मासपुर गाउँमा पहिलो पटक मार्सी धान खेती लाउन शुरू गरेको छ। यसैपालि मासपुर गाउँको राउते पानी सिंचाई योजना निर्माण भएर सञ्चालनमा आएपछि स्थानीयले सिंचाईबाट पहिलो पटक धान खेती शुरू गरेका हुन्। मासपुरका स्थानीय केश बहादुर रोकाईले राउते पानी सिंचाई कुलोको निर्माण कार्यले पहिलो पटक सिंचाई गरेर धान खेती शुरू गरेको बताउनुभयो। अघिल्लो वर्षसम्म मासपुरका स्थानीयले सिंचाईको व्यवस्था नहुँदा आकाशी पानीको भरमा रोपिने भुवा धान सर्ने गर्दथे। कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले र मासपुरको 40 रोपनी जग्गामा सिंचाईबाट पहिलो पटक धान खेती शुरू गरेको बताउनुभयो। यसका लागि कार्यालयले 15,00,000 बजेटको व्यवस्था गरेको थियो।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
10: सूचना।
11: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार

0: सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
4: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखिरहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: Sonia.
1: Extreme energy drink.
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
5: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ।

0: र 98 84 28 966।
1: सबैको मन सुने
2: रेडियो भेरी एफएम।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, हुम्लाको सिमकोट बुराउसे वरगाउँ ठेहे सड़कको स्तर उन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरिएको छ। स्थानीयले 7 वर्ष अघि ट्रयाक खोलेर सञ्चालनमा आएको यो सड़क निकै साँगुरो र जीर्ण रहेको गुनासो बढ़ेपछि संघ कर्णाली प्रदेश र सिमकोट गाउँपालिकाले संयुक्त रूपमा बजेट विनियोजन गरेका हुन्। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सदरमुकाम सिमकोटदेखि बुराउसे र बरगाउँ हुँदै ठेसम्मको सड़क स्तर उन्नतिका लागि तीनै तहका सरकारले बजेट व्यवस्था गरेको बताउनुभयो। संघ सरकारले पूर्वाधार विकास कार्यालय मार्फत 1 करोड़ रूपियाँ विनियोजन गरेको छ भने कर्णाली प्रदेश सरकारले समपूरक अनुदान मार्फत 60 लाख रूपियाँ उपलब्ध गराएको छ। प्रदेश सरकारको बजेटमा गाउँपालिकाले 20% अर्थात 12 लाख रूपियाँ थप गरी 72 लाख रूपियाँ लागतमा सड़क स्तर उन्नतिको काम अघि बढ़ाउने तयारी गरिएको छ।
4: जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने जनाएको छ। विभागले सूचना जारी गरी मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़ने पूर्वानुमान गरिएको जनाएको छ। विभागले भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई नदी तथा खोला आसपास पहिरो जोखिम स्थान तथा कमजोर भूबनोट भएका क्षेत्रमा रहँदा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ। विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यदेखि उच्च जोखिम रहेको पनि विभागले जनाएको छ। बाढ़ीविद विनोद पराजुलीले साना नदी तथा खोलामा बाढ़ीको प्रवाह बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ।
3: सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीलाई परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउझाएको हो।
4: भेरी खबरको अन्त्यमा अब खेल खबर। विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 हराएको हो। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा 1-0 पछि परेको अवस्था उल्टाउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनल पुगेको हो। दुवै टोलीले कड़ा ट्याकल र आक्रामक खेल्दा पनि खेलको पहिलो हाफ निकै तनावपूर्ण रह्यो भने दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरियो। 55 मिनटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता जित दिलाउनु भए पनि आक्रमक पनि फेरि तल भएको थियो। यस्तै अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान पाउने 1 बजे स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान पाउने 3 बजे फ्रान्ससँग खेल्नेछ।
3: र नेपालले सन् 2028 आयोजना हुने आईसीसी T20 विश्वकप सहभागिताको लागि सोझै ग्लोबल छनौट खेल्ने भएको छ। आईसीसीले छनौट प्रक्रियामा परिवर्तन गरेपछि नेपालले सोझै ग्लोबल छनौट खेल्ने मौका पाएको हो। आईसीसीको अनुसार सन् 2026 विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीलाई सोझै ग्लोबल छनौटमा मौका दिने निर्णय गरिएको हो।
4: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
3: कर्णालीका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता। नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धन हुने संकेत।
4: आर्थिक वर्ष 2082-83 सकियो। कर्णाली प्रदेश सरकारको करिब 8 अर्ब विकास बजेट फिर्ता गयो।
3: बाल अधिकार सुनिश्चित हुने गरी नीति बनाउन बाल अधिकार कर्मीहरूको माग। विगत भन्दा केही सुधार भए पनि अझै लगानी बढ़ाउनु पर्नेमा जोड़।
4: र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनल उपाधिका लागि स्पेनसँग खेल्ने।
3: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: Radio Bheri FM
5: Extreme Energy Drink Time Check Ahile Thik 7 baje ko cha

0: energy drink. Taste the difference. Feel the energy.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र, एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
1: भर्ना खुल्यो
4: सिटिभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
4: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज, बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिड को अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
7: रेडियो भेरी एफएम

0: खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, हामी गर्ने गर्ने
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: लटिपिराग फोन नम्बर 98202939848, 98202939848।

0: Media Extreme Energy Drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
3: रेडियो भेरी एफएम

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइरोइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइरोइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अंगको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो भेरी FM
3: अगाडि बढेको छ भन्ने कुरा।
4: र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्ध देशभर प्रदर्शन। विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: अघिल्लो सरकारले खर्च कटौतीका लागि भन्दै सांसदहरूले पाउने स्वकीय सुविधा कटौती गरेको थियो, तर नयाँ सरकार र सांसद तथा सभामुख अनि राष्ट्रिय सभा अध्यक्ष बीच परामर्शपछि फेरि स्वकीय सुविधा दिन लागि एको छ। सुशासनका लागि कठोर नीति लिएको सरकारले स्वकीयको नियुक्ति र उपयोगका बारेमा विधि प्रक्रिया बनाई कडाई गरेर गरेन भने फेरि यो निर्णय विवादमा नपर्ला भन्न सकिन्न। अब खबर सन्तोषी रावलबाट।
5: पछिल्लो एक घण्टामा सबैभन्दा धेरै पानी गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशको नवलपुर क्षेत्रमा 21 मिलिमिटर पानी परेको छ भने त्यसपछि सबैभन्दा धेरै पानी बागमती प्रदेशमा परेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षासँगै अपनाउन मौसमविद डेभिड ढकालले सीआईएन मार्फत अनुरोध गर्नुभयो।
6: अहिले देशभरि अब आंशिकदेखि सामान्य बदली लागेको अवस्था छ होइन। यसमा चाहिँ विशेष गरेर देशको अधिकांश हिसाबमा चाहिँ हल्कादेखि मध्यम वर्षा भएको छ। विगत 24 घण्टामा हेर्दाखेरि राति पनि त्यस्तो ठूलो भारी वर्षा त छैन। यो लुम्बिनी प्रदेश होइन गण्डकी प्रदेश एक दुई स्थानमा चाहिँ भारी वर्षासम्म हुन सक्ने देखिन्छ केही स्थानमा, र विशेष गरी तराईका क्षेत्रमा चाहिँ त्यति ऊ छैन। विशेष पहाडी भूभागहरूमा लुम्बिनी प्रदेश, त्यसपछि हाम्रो कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा चाहिँ भारी वर्षा हुन सक्ने देखिन्छ। अरूतिर चाहिँ सामान्य हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ। थोरै धेरै चाहिँ सबैतिर वर्षा हुन सक्ने देखिएको छ।
5: सरकारले मीटर ब्याज पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरिएको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहनेछन्। मीटर ब्याज पीड़ित नागरिकहरूको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक सम्वाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले बताउनुभयो।
7: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने। रु एक र रु दुईका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
5: सरकारसँग वार्ता गर्न मिटर ब्याज पीड़ितका केही प्रतिनिधि काठमाण्डु आएका छन्। काठमाण्डु पैदल आउँदै गरेका उनीहरूलाई बार पुगेर गृहमन्त्री सुदन गुरूङ सरकारले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। गृहमन्त्रीको निर्देशनमा वार्तामा बस्ने केही प्रतिनिधिलाई जहाज मार्फत काठमाण्डु ल्याइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश सरकारमा सत्ता समीकरण गरेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा बीच तिक्तता बढ्दा सरकार सञ्चालनको विषय पेचिलो बन्दै गएको छ। आज कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका 11 सांसद र कांग्रेसका 5 सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। हिजो सत्तारूढ़ दल नेपाली कांग्रेसका 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। नेकपा प्रमुख सचेतक कृष्ण बहादुर जीसीले अविश्वासको प्रस्ताव दर्ता गरिएको सीआईएनलाई बताउनुभयो।
6: हामी प्रतिपक्षी बेन्चबाट त्यो सरकार चाहिँ असफल होस्, त्यो सरकार चाहिँ ढलोस् भन्ने चाहना होइन कि सरकारले गरेका कामहरू खराब छन् भने प्रश्न गर्ने ठाउँमा थियौँ र हामीलाई प्रतिपक्षी बेन्चबाट नै हामीले चाहिँ आफ्नो जिम्मेवारी निर्वाह गरेका थियौँ। सरकारमा जे खालको खटपट आयो त्यो हाम्रो कारणले पनि होइन, कंग्रेसका मन्त्रीहरूले राजीनामा गरिसकेपछिको अवस्था चाहिँ होइन, सत्ताधारी दल दुईटा दलहरूको बीचमा जुन अविश्वास चाहिँ बढ्दै गयो त्यसको बीचबाट अब अर्को विकल्प, सरकारको अर्को विकल्प चाहिँ जानुपर्ने स्थिति जो बन्यो त्यसमा अब कंग्रेसको तर्फबाट प्रस्ताव आयो र सहकार्य गर्ने एउटा समझदारी अनुसार अगाडि बढेको छ भन्ने कुरा चाहिँ हो।
5: अविश्वासको प्रस्ताव ल्याउने सांसदहरूले जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिएको नेकपा एमाले समर्थन फिर्ता लिएको छ। बजेट निर्माणमा एकलौटी वाही गरेको भन्दै एमाले कांग्रेसको सरकारलाई लिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो। बागमती प्रदेश सरकारमा रहेको एमाले तत्काललाई मन्त्रीहरूको राजीनामा राखेको छ। सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्री राजीनामा दिने तयारी गरेका थिए। नेकपा एमाले नेता एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण कसुरमा 20,90,00,000 रूपियाँ बिगको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोग पत्र पेश गरेको हो। पौडेललाई व्यावसायिक दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरूपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टौवाको उद्योग प्रणालीको उच्च मूल्यको शेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनीलाई दिलाएको अभियोग लगाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेको वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न श्रम मन्त्री रामजी यादवले निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोड़िनुपर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्र रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री यादवले बताउनुभयो।
8: हामीले चाहिँ यदि ट्रेनिङ दियौँ भने प्लेसमेन्ट चाहिँ हुनुपर्छ, त्यसको ग्यारेन्टी नलिकन चाहिँ हामीले ट्रेनिङ सञ्चालन नगरौं र साउनमा चाहिँ हामीले कार्यविधि चाहिँ सबैजना इम्प्लायर इम्प्लोय गर्छौं।
5: साझा खबरमा अब विदेशका खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सेकीले रक्षा मन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेपछि देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन्। राजधानी किएवमा मुख्यत युवाहरूको सहभागितामा प्रदर्शन भएको थियो। राष्ट्रपति जेलेन्सेकीले रक्षा मन्त्रीलाई हटाउनुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्नु भएको छैन। उहाँको निर्णयले राजनीति, सैन्य अधिकारी तथा नागरिक समाजका विभिन्न पक्षमा असन्तुष्टि बढ़ाएको छ। उहाँले मन्त्रालयमा भ्रष्टाचार नियन्त्रण कार्य सम्पादन सुधार तथा युद्ध मोर्चाको अवस्थाको विश्लेषण गर्न तथ्याङ्कमा आधारित प्रणालीको प्रयोगलाई अघि बढ़ाएको भन्दै व्यापक प्रशंसा गरेको थियो। अब खेल खबर। विश्वकप फुटबल उपाधिका लागि साविक विजेता अर्जेन्टिना र स्पेनसँग प्रतिस्पर्धा हुने भएको छ। दुवै टोली शुरूदेखि विश्वकपको उपाधिका दावेदार मानिन्छन्। यी दुई टोलीले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाले अन्तिम छेडमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोलले हराएर फाइनलको यात्रा तय गरेको थियो। आज बिहान सम्पन्न खेलमा अन्तिम समयमा आक्रमक रूपमा मैदानमा देखिएको अर्जेन्टिनाले लगातार गोल गरेको थियो। स्पेनले फ्रान्सलाई हराउँदै फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि साउन 4 गते बिहान 1:15 प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 2:45 फ्रान्ससँग खेल्नेछ।
4: तेह्रथुमका किसान सिस्नुबाट आमदानी लिन पाएपछि खुसी।
9: सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ। त्यस पछाडि हामीले क्यारे भित्र लगेर सुकाउने काम गर्छौँ। सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
4: सामुदायिक वनको अग्रसरतामा आमदानी र रोजगारीको अभियान रिपोर्ट विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
11: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कार्यवाही नगर्ने भनी लिखित जवाब माग गरेको छ। अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको भन्दै अपहेलनाको कार्यवाहीको मागसहित निवेदन परेको थियो। त्यही निवेदनको सुनाईपछि सर्वोच्च अदालतले अध्यक्षसहित सबै पदाधिकारीसँग लिखित जवाफ माग गरेको हो। सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि अन्तरिम जाँचबुझ आयोगले लिखित सूचना निकालेर सम्पत्ति छानबिनका सबै काम स्थगित भएको जनाएको छ। सरकारले शिक्षामा लगाएको समता शुल्क भोलिदेखि कार्यान्वयनमा आउँदैछ। आगामी आर्थिक वर्ष 2083-84 बजेटले शिक्षामा 3% समता शुल्क लगाएको छ। यसबाट निजी विद्यालयमा अध्ययनरत 26 लाख भन्दा धेरै विद्यार्थीका अभिभावकमा आर्थिक भार थपिनेछ। आर्थिक ऐन अनुसार निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा अब सरकारले 3% समता शुल्क लगाउनेछ। समता शुल्क घोषणामा अभिभावक र निजी विद्यालय संचालकले भनी विरोध गर्दै आएका छन्। पहिले जंगलमा त्यत्तिकै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसँग जोड्दै स्थानीयको जीवनस्तर नै परिवर्तन गर्न थालेको छ।
14: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक टार्ने आधार थियो। हिजो आज सिस्नु सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाईमा पर्न थालेपछि सिस्नुले नै जीवनस्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का:
9: आफै उम्रेको सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले क्यारे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
14: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका दुई बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया:
15: तीनपाते मुना मात्रै टिपेर ल्याउँछौ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
14: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का:
16: खोला खोल्सामा भएको सिस्नोलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लुगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुम्मा लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ प्रशोधन गरेर त्यहाँ चाहिँ दुई पैसा आर्जन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडी राख्दाखेरि दुई चारजना मान्छेले चाहिँ रोजगार पाइखाएको अवस्था छ।
14: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, सीआईएन, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा दिइने प्रस्तुतिले जनमतको सम्मानमा प्रभाव पार्ने चिन्ता:
17: सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी राख्छ।
4: संसदको काम कारवाहीका बारेमा सांसदको बुझाई विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
20: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
4: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो सांसद
22: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मान्यजी
23: धन्यवाद
22: संसदमा निरन्तर सहभागिता त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ कस्तो छ अनुभव
23: कोरोना र जेनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा निराशा युवा वर्गको खास गरेर छ त्यस्ता खालका समस्याहरू देखिराखेको छ राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो
22: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेका छ तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ
23: गर्न त धेरै कुरा बाँकी छ हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसै गरेका छैनौँ जनताको पक्षमा उभिएका छौँ
22: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष प्रत्यक्ष रूपमा सहयोग गरेर
23: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ सय

0: अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
1: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँले एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ अहिले?
0: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको हो त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारिता।
1: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो, त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाई राख्नु भएको छ अहिले अथवा खबरदारी गरेको कुरा पनि?
0: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो, विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
1: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले एलएलबीसम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनुभयो, त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
0: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले, त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले, त्यति बेलादेखि नै मलाई यो भरोसा

हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। आगामी आर्थिक वर्षका लागि सरकारले लिएका सबै निर्णय कार्यान्वयन भोलिदेखि हुनेछ। कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा ठूलो पानीको झरी र भोलिसम्मै सावधानी अप्नाउन मौसमविदले आग्रह समेत गरेका छन्। संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन, स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रक्रिया पूरा गरिनुपर्नेछ। मिटर ब्याज पीड़ितसँग वार्ताका लागि सरकार तयार भएको छ भने सचिवको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ। महिलाहरूको उद्यमशीलता विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ। तेह्रथुममा सिस्नोको व्यावसायिक प्रशोधन शुरू गरिएपछि किसानहरू दंग छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश राजनीतिमा समीकरण पेचिलो बन्दै गएको छ। र युक्रेनका रक्षा मन्त्री हटाउने प्रस्तावका विरूद्धमा युवाहरूले देशभर प्रदर्शन गरेका छन्। यसपटकको विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा

0: the
1: extreme energy drink.
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
3: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
3: या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर संजय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
3: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक। अहिले ठीक 8 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: लकिपिराग फोन नम्बर 9820293948 9820293948।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631। खुशीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्ट्रोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198198।
6: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: सूचना,
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 9858040913 र 9704567993।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
7: रेडियो भेरी एफएम

0: extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषता तपाईको मन जित्छ बारम्बार।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9855519960, 9841919336 र 9848289966।
3: के तपाईं गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: यातायात सम्बन्धी उपचार गरिन्छ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
2: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस,

0: आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडेल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
2: उपस्थित हुन्छु र संसद पछि सरकार जवाबदेही हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
3: प्रधानमन्त्रीलाई भेटेका राप्रपा अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
4: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। इटालीका मोटरवे सञ्चालन गर्ने कम्पनीका पूर्व प्रमुख जोभान्नी क्यास्टेलुचीलाई सन् 2018 जनवामा भएको पुल दुर्घटना सम्बन्धी मुद्दामा 12 वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि मोरान्डी पुलको निर्धारित मरमत सम्भारमा ढिलाइ गरेको आरोप लागेको थियो। पुलको करिब 200 मिटर लामो भागसँगै दर्जनौं सवारी साधनहरू नदीमा खस्दा 43 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनासँग सम्बन्धित मुद्दामा अन्य 30 भन्दा बढ़ी व्यक्तिलाई पनि दोषी ठहरइएको छ। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सिएस्कीले देशले युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। उक्त कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलू राजनीति लाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघले म्यानमारको तट नजिकै 500 भन्दा बढ़ी रोहिंग्या शरणार्थी बोकेका दुईटा डुंगा डुबेका भन्ने विवरणप्रति चिन्ता व्यक्त गरेको छ। ती डुंगाहरू करिब 2.5 साता अघि रखाइन प्रान्तबाट प्रस्थान गरेका बताइएको छ। तीमध्ये एउटा डुंगासँग प्रस्थान गरेको केही समयमै सम्पर्क टुटेको थियो भने अर्को यो महिनाको शुरूमा अय्यारवाड़ी तट नजिकै डुबेको ठानिएको छ। दुई फरक स्थानमा शवहरू भेटिएका भनी आएका विवरणहरूले दुवै डुंगा डुबेको संकेत गरेका मानवाधिकार अभियान कर्मीहरूको भनाइ छ। इरान र अमेरिका बीच मध्यस्थताको प्रमुख भूमिका खेलेको पाकिस्तानले जारी कटुता रोकेर पुनः वार्तामा फर्किन दुवै पक्षलाई आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले यस द्वन्द्वले विश्वव्यापी ऊर्जा तथा वस्तुका आपूर्तिमा पार्न सक्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफूहरू जानकार रहेको बताए। जेरूसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छन्, यदि वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्। उनीहरूले गत महिना द्विपक्षीय सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बीबीसीकी बार्बरा प्लेट असर। र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जंगली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा सैटेलाइटबाट निगरानी गर्न सकिने ट्रैकिङ कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जीपीएससी युक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जंगलतर्फ फर्काउन सक्नेछन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा तपाईलाई पुनः स्वागत छ। मित्रव्याज पीड़ितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साँझ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता शुरू गरेको छ। आफूहरूले राखेको 6 बुँदे मागका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढ़बाट काठमाण्डु आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको शुरूमा बसेको मन्त्री परिषदको बैठकले मित्रव्याज सम्बन्धी विगतका प्रति आवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुदन गुरूङले उनीहरूसँग निजगढ़मा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले भने,
5: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
3: पीड़ितहरूले मिटरब्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मिटरब्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मिटरब्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका छ बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि छ जनाको टोली निजगढ़बाट आजै काठमाडौँ आएको मिटरब्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी घिमिरेले बताइन्।
6: सम्झौता पत्र छ सबुते, त्यसको मसौदा चाहिँ हामीले हिजै गृहमन्त्रीज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। माथिबाट पनि त्यहाँ अध्ययन गरिसके पछाडि अनि आज चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्ने भनेर प्रतिबद्धता

0: थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोड़िएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बीमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधानको संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। यसै सन्दर्भमा हामीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग कुरा गर्दै शुरूमा संविधान संशोधन बारे तपाईहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौ।
1: संविधान संशोधनको विषयमा चाहिँ केही राजनैतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू संघीयता गणतन्त्र धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौं। यदि सरकारले गणतन्त्र धर्मनिरपेक्षता संघीयतामा परिवर्तन गर्न खोजेको हो र हामीले लामो समयदेखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि चाहिँ राज्य संरचना, निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेका थियौं। र सरकारले यदि त्यो चाहेको हो भने र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौं र अन्य विषयहरूमा पनि कुराकानी भयो।
0: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौ भनेपछि उहाँको प्रतिक्रिया के थियो?
1: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौं।
0: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
1: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए, कुराकानी भयो, हामीले हाम्रो कुरा भन्यौं र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौं।
0: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
1: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
0: अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको
1: थियो? प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा चुनावी एजेन्डाको रूपमा घोषणा पत्रमा उल्लेख गरेर पनि ल्याएको हुनाले हामीले संविधान संशोधन के विषयमा गर्नु पर्ला भनेर हामीले राय सुझाव संकलन गर्ने एउटा बहस पत्र तयार गर्नको लागि यो समिति बनाएको हो। यसैले नै सबै कुरा टुङ्ग्याउने होइन, यो नै अन्तिम होइन भनेर भन्नुभयो।
0: तपाईँहरूले चाहिँ यो के सरकारको तयारी त्यो उन्मुख छ भन्ने लागेर समय मागेर भेट्न जानुभयो कि नभए यो एकाएक आएको जस्तो कुरा भएन?
1: होइन, समसामयिक विषयहरूमा मैले अघि उठाएका अन्य चारटा बुदामा कसै न कसैले सरकार समक्ष यो कुरा पुर्याउन जरुरी थियो, हामीले यी विषयलाई अत्यावश्यक ठान्यौं र संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरुरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्न उपयुक्त हुन्छ भनेर हामीले चाहिँ नै सरकार प्रमुखसँग समय मागेर आफ्नो कुरा राख्न गएका हौं।
0: अनि प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर राप्रपाले पटक पटक संसदमा सांसदहरूले कुरा उठाएका छन्, त्यो विषय उठाउनु भयो कि भएन आज?
1: त्यो कुरा पनि उठ्यो र प्रधानमन्त्रीको पक्षबाटै त्यो कुरा विशेष रूपमा चाहिँ आयो, म उपयुक्त समयमा र प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदप्रति सरकार जवाबदेह हुनुपर्छ र संसदमा सरकारको उपस्थिति हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
0: यो अब राप्रपाले खास गरी यो सीमा, नेपाल भारतको सीमा बारे प्रधानमन्त्रीले सदनमा बोलेको अभिव्यक्तिलाई लिएर पनि पटक पटक कुरा उठाएको छ, त्यो सच्याउनु पर्छ भनेर, त्यो विषयमा कुरा भयो कि भएन आज?
1: हामीले संसदमा यो कुरा उठाइराखेको छौं र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाब दिएपछि हामीले क्याटेगोरिकली त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ। उहाँ
0: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन, यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू, तपाईँहरूका कुराहरूलाई सकारात्मक रूपमा लिएर त्यो अनुसार सुझाव अनुसार अगाडि बढ्छ जस्तो लाग्यो?
1: आशा गरौं, किनभने सरकारको तर्फबाट प्रधानमन्त्रीले धेरै विषयहरूमा सकारात्मक कुराकानीहरू गर्नुभएको छ, अब आशा गरौं।
0: उनी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष।

0: सदस्य राजेन्द्र लिङ्देन। तपाईं बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सहित कुल 16 व्यक्ति तथा कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज दीपक भट्ट लगायत व्यवसायीहरू समेत जोड़िएको एउटा मुद्दाको पूरक अभियोजनका रूपमा पौडेल समेतका विरूद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बीबीसीलाई जानकारी दिए। लामिछानेका अनुसार पौडेलका हकमा 20 करोड़ 90 लाख रूपियाँ बिगो मागदावी गरिएको छ। अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता पौडेल हिरासतमै छन्। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सीएसकीले देशको युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासो भन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। फेडरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमाण्डर सीएसकी बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेडरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन्। जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए। पदबाट हटाइएका रक्षा मन्त्री फेडरोभले भने सशस्त्र बलका कमाण्डरले रूसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
0: बीबीसी विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

हवस्त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4330।
6: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
7: रेडियो भेरी एफएम

0: यही साउन दुई गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98550-13956।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो
3: लटिपिराग? फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
7: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
6: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
8: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
10: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
11: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
12: रेडियो भेरी FM।

0: Mania.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
2: 198-198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
5: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
5: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
5: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-59-899 र 97-679-044-43।
7: रेडियो भेरी एफएम।

0: me a
1: extreme energy drink.
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
6: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण उपचार पुनस्थापना
7: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श
5: तथा प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
6: शारीरिक अपाङ्गता भएका बाल बालिकाको

0: सोनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोड़ीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्ने सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Insomnia.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: मम्मी मम्मी, ड्याडीको नाम लक्ष्मी नन्द होइन र?
6: हो, किन र?
5: साथीहरूले त मलाई भ्रष्टाचारीको छोरा भन्छन् त।
6: चुप बदमास।
5: अनि तपाईँले त ड्याडी विदेशका भन्नुभयो होइन?
6: हो, अनि?
5: होला, स्कुलमा सबै साथीहरूले तेरो ड्याडी विदेश होइन जेल गएको छ भन्छन्।
6: बदमास, बट्टा बोल्दो रहेछ है।
7: भ्रष्टाचारले पोल छ तपाईँलाई अनि तपाईँका परिवारलाई।
8: यही साउन 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठ्यघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
8: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
10: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने भइसक्यो।
11: ओइ ठुले, एक्लै बसेर के गुन

0: के गर्ने दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो,
1: त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: ल टिपिराग, फोन नम्बर 98202939 48 98202939 48।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

शिव पुराणको पावन चरित्रको परमा व्याख्या गर्दै जानुभएको शौनक आदि अठासी हजार ऋषिहरूको प्रमा सुतजी महाराजले बडो दिव्य रूपमा आज महात्म्यको प्रकरण अगाडि बढाइदिँदै जानुभयो। द्वितीय अध्यायको प्रकरणलाई नमो नमस्कार गरिसकेपछि तृतीय अध्यायको कथा प्रवचनमा आगे गरिदिनु भयो। शौनक आदि अठासी हजार ऋषिहरूले भन्नुभयो, सुत गुरुदेव भगवान प्रभु हजुरले हामीलाई शिवका पावन चरित्र श्रवण गराएर अत्यन्त कृतकृत बनाइ सक्नुभयो। लौ तप्रो परमात्मा हजुरले आज्ञा गरिसक्नु भएको छ। शिव पुराण जसले एकचोटि मात्र पनि सुन्छ, आधा श्लोक पूर्ण श्लोक जति पनि श्लोकहरू मनै लगाएर बोले बाबाको कीर्तन सुन्यो भने मुक्ति भएर जान्छ। यहाँ तक पनि भन्नुभयो, भूत पिचास प्रेतहरूले पनि सुन्यो भने शिवका कथाहरू सुनिसकेपछि मुक्त भएर जान्छन् भनेर हजुरले आज्ञा बक्स्यो। त्यो कोही प्रेत त्यो कोही पिचास मुक्त भएको उदाहरण चाहियो नि। त्यसै कारणले अब उदाहरण दिएर हामीलाई बताइबक्स्योस् भनेर आज्ञा गर्ने बित्तिकै सुतजी महाराजले बडो दिव्य रूपमा आज्ञा गर्न थाल्नुभयो। समुद्र निकटे देशे ग्रामो बास्कल संघकः वसन्ती यत्र पापिष्टा वेद धर्मो जिता जनाः। वास्कल नाम गरेको समुद्रको नजिकै एकदम राम्रो गाउँमा ब्राह्मणहरूको बस्ती थियो। ब्राह्मणहरू अनेक प्रकारका क्रियाकलाप गर्दै जाने। बिन्दुक नाम गरेको ब्राह्मण पनि त्यही गाउँमा बस्ने रहेछन्। जस्तो देश त्यस्तै प्रकारको भेष, जस्तो पानी त्यस्तै किसिमको बानी भने जस्तै बिन्दुक नाम गरेको ब्राह्मणले पनि अनेक प्रकारका क्रियाकलाप गर्ने, नचाहिँदा क्रियाकलाप गर्ने, नपिउने चिजहरू पिउने, नखाने चिजहरू खाने गर्दै जान थाल्यो। लौ त मेरो प्रभु कस्तो प्रकारको विद्वान भयो भने उसकी पत्नी थिइन् चञ्चुला नाम गरेकी। बिन्दुकी पत्नी चञ्चुलाले पनि अनेक प्रकारका क्रियाकलाप गर्दै गर्दै गर्दै गाएकी। एक दिनको कुरा हो, बिन्दुक नाम गरेको ब्राह्मणले संगतको अनुसारमा उनले अनेक प्रकारका वेश्याहरूसँग रद गर्न थाले, प्रेम गर्न थाले। वेश्याहरूको सत्सङ्ग बढ्दै गइसकेपछि साँझमा पनि दिनमा पनि घर नपाइने, रात्रिको समयमा मात्र घरमा आएर सुत्ने, यस्तो प्रकारको क्रियाकलाप गर्दै गइसकेपछि चञ्चुलालाई अत्यन्त मनमा खिन्नता भएर पतिले अर्काको घरमा जानुहुन्छ भने मैले किन नगर्नु, यस्तो प्रकारको बानी भइसकेपछि घरमा आफूले जार पति मतलब परपुरुष लिएर आएर रद गर्न थालिन्। सम्पूर्ण काम वासनाहरू परिपूर्ति गर्दै गर्दै जाँदा आज पनि भो भोलि पनि भो, असत्य कुराको एक दिन देखि नै छाड्छ। असत्य कुरा आफैले खोल्नु पर्ने, यस्तो प्रकारको विधान भए जस्तै आज चञ्चुलाले जार पतिसँग रत रहिरहेको अवस्था बिन्दुक आफैले देखेछन्। लौ त तिमीले के गरेको अब तिमीलाई यस्तो किसिमको व्यवहार गर्न कसले सिकायो आदि सम्पूर्ण क्रियाकलाप गर्दै जाँदा चञ्चुलाले पनि मुखभरिको जवाब दिन्, तिमीले गर्न हुने हामीले गर्न नहुने भनेर आपसमा झगडा बाजाबाज भइसकेको प्रकरण। त्यसै बेलामा बिन्दुक नाम गरेको ब्राह्मणले हे चञ्चुला अब एउटा शर्त छ, त्यो शर्त भनेको के भने तिमीले यही पेसा गरेर दाम कमाउने, हामीले यसैको माध्यमबाट जीविको निर्वाह गर्नुपर्छ भनेर आज्ञा गरेछन्। त्यसै सल्लाहको मुताबिक बिन्दुक नाम गरेको ब्राह्मण र चञ्चुला नाम गरेकी पत्नीले अनेक प्रकारका क्रियाकलाप गर्दै गर्दै गर्दै गए। कालको मुखमा को नै रहन सक्छ रे? त्यसै कारणले आज बिन्दुक नाम गरेको ब्राह्मणलाई कालले आएर टप्पै टिपेर लगिसक्यो। बाहिर देख्ने आँखालाई छेको जालले जान जान भन्न पनि

0: तिमीले शिवको पावन चरित्र अलिकति भए पनि सुन्ने अवसर पायौ, त्यसबाट तिमीलाई जिन्दगी भरको पापको प्रयासित गर्ने अवसर पनि मिलिसकेको छ। अब तिमीले सम्पूर्ण जे जस्ता पापहरू गरिसकेकी छौ त्यो पापहरूलाई कटाउनको लागि, त्यसबाट मुक्त हुनको लागि साम्म सदा शिवजीको 24,000 श्लोक भएको शिव पुराणको कथा श्रवण गर्नुपर्छ। त्यसै मध्येमा पनि पापहरू सम्पूर्ण पापहरूलाई प्रयासित गरेपछि त्यसबाट हटेर जाने प्रकरण छ। पश्चात ताप पाप कृतम पापानम निष्कृति पर सर्वेषम वर्णितम सदवी सर्व पाप विशोधनम, प्रयासित गरिसकेपछि पापबाट मुक्त भइन्छ। जिन्दगी भर गरेको पाप अन्तिम समयमा आएर शिव प्राण सुनियो भने अब पापबाट मुक्त भइन्छ। यसको अर्थ जिन्दगी भर अरूलाई ठग्ने चोर्ने खाने अनि अन्तिममा शिव प्राण सुने त हुने रहेछ नि भनेर बुझ्नु हुँदैन। एकचोटि शिव पुराण सुनिसकेपछि अब म बाँचुन्जेल कहिले पनि गर्दिन भनेर सत संकल्प लिइसकेपछि मात्रै अनि बल्ल मतलब पश्चाताप प्रयासित हुन्छ। यही कुरालाई ब्राह्मणले बडो दिव्य रूपमा आज्ञा गरिसकेपछि लौ त प्रभु परमात्मा अब हजुरले नै सम्पूर्ण मसँग कुनै पनि सामग्री छैन, शिव पुराण लगाउनको लागि के गर्नुपर्छ भनेर आज्ञा गरिसकेपछि तिम्रो उपमा मैले अब तिमीलाई पारी लानको लागि शिवको क्षेत्रमा लानको लागि सम्पूर्ण सामग्री यही बालुवा छ, यही बालुवाबाट तयार गर भनेर आज्ञा गरिदिनु भयो ब्राह्मणले। सम्पूर्ण सामग्रीहरूलाई मनोकल्पित गरिसकेपछि अब त्यहीँबाट शिव पुराणको पावन चरित्रलाई शुरू गरिदिनु भयो। सुन्दै सुन्दै सुन्दै जानुभयो दिवीश्वर संहिताको पावन चरित्रबाट शुरू गर्दै गर्दै गर्दै गर्दै अन्तिम समयमा शिव प्राणको पूर्ण भयो भनिसकेपछि आहा ब्राह्मण देव हजुरलाई मैले के कस्तो दक्षिणा उपलब्ध गराउँ भनेर आज्ञा गरिसकेकी छन् सञ्चुलाले। यतातिर ब्राह्मणले तिमी मुक्त भएर गयो भने मलाई अरू केही पनि चाहिँदैन भनेर बडो दिव्य रूपमा भाव प्रकट गर्दै हुनुहुन्छ। सञ्चुलाले बडो दिव्य रूपमा बुढेसकाल भइसकेको प्रकरण छ। बुढेसकाल भइसकेपछि अन्तिम समयमा शिव प्राणको कथा सुनेको कारणले गर्दा मृत्यु आयो, मतलब मृत्यु भयो, मृत्यु भइसकेपछि आज शिव पुराणको प्रभावले गर्दा अन्त्य आगति सामति भन्ने शास्त्रको प्रमाण छ। अन्तिम समयमा जसको चिन्तन गरियो त्यसैको स्थानमा जान पाइने, अन्तिम समयमा नारायण भनियो भने नारायणको स्थानमा जाने, भागवतको षष्ठम स्कन्दको अजामिल पाख्यानको पनि प्रकरण हो नारायणको धाममा जाने। अन्तिम समयमा शिव शिव भनेर अन्तर हृदयबाट पुकारियो भने, मर्ने बेलामा पुकारियो भने नारायण मतलब शिवको क्षेत्रमा जान पाइने। अन्तिम समयमा घर गृहस्थीको सोचियो भने गृहस्थी नै भइन्छ। अब यो कुकुरहरू पालेको देख्दा नि घर घरमा, विशेष गरेर बजारमा कुकुरहरू पाल्ने विधान छ, सँगै खाने, सँगै सुत्ने, सँगै हिँड्ने, बिहान बिहान पूजा गर्न जानुभन्दा पनि कुकुर चराउन जानुपर्ने। अब अन्तिम समयमा पनि हेटिङ्कु भनेर टक्क त्यसैको चिन्ता गरियो भने राधे राधे के भाइयो, उही कुकुरै भएर जन्मनुपर्ने, यो शास्त्रको प्रमाण हो। त्यसै कारण नै प्रभु परमात्माको चिन्तन गरेको कारणले आज चञ्चुला नाम गरे कि वेश्यामा रत भएकी पहिला शिवको शिव पुराण सुनेर आज कैलाशको क्षेत्रमा साम्म सदा शिवजीको क्षेत्रमा गइसकेको प्रकरण, भगवती जगत जननी माताले पार्वती माताले नानी अत्यन्त राम्रो तरिकाले मेरो भजन गर्यो, शिवजीको शिव पुराण सुन्यौ, चिन्तन गर्यो, पूजा गर्यो, मनै लगाएर सुनेको कारणले तिमी अत्यन्त भक्त मेरो दास बन्ने दासी बन्ने समानकी भइसकेकी छौ, मेरो दासीको कार्यभार तिमीलाई अर्पण गर्दैछु भनेर आज्ञा गर्ने बित्तिकै शिव पुराणको पावन चरित्र महात्म्य खण्डको चारौं अध्यायको कथालाई नमो नमस्कार गर्नुभयो भने समानको चरित्र सिद्धबाट।
1: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
1: भर्ना खुल्यो
3: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
3: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
3: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000999066501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
4: प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
2: सम्पर्क मोबाइल नम्बर 9858506032 9858053515।
3: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा स्वसरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
1: खुशीको खबर।
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लाग्यो भने आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760071284 र 9749608040।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
7: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
7: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
7: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसहरू भएको छ मेरा दिनेसै बाइजना भयो।
9: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखबित्त?
8: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिनँ क्या।
9: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
10: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
11: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
12: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
13: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
14: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
15: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन, शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
14: यो सोलर बलियो र भयपर्द छ।
16: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको। सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत फोन नम्बर 083-522-360
17: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
18: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
19: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84-031।
18: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। भर्ना खुल्यो
19: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
18: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्र